0: दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
2: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा।
3: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
3: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
3: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
6: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
2: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
3: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
6: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
3: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
6: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686

0: 6692। विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578535।
2: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।
3: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
3: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
6: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 28 गते बिहिबार, सन 2026 जून 11 तारीक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै तीन देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
0: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
1: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रने सम्भावना।
0: बैंकहरूबाट शेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
1: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
8: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक तीन देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेस्सी छैटौं पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इंग्ल्याण्डका जुड ओलिङ्गन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभयो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुल्ला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भई एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिटेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले, नेकपा, श्रम संस्कृति राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ, यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
0: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरण सँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाख सम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ शेयर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट शेयर धितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाखसम्म बैंकहरूबाट 1 करोड़ रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ शेयर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 83,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माघ 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अप्नाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
3: 10 मेगावाटसम्मका आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन्। तर अब यसलाई कसरी बुझ्ने? अब टेक अर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेक अर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो। र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए, पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन, यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेका छ, अरू कुरा गराएछ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
4: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ।
3: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदिऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
8: सम्पर्क मोबाइल नम्बर 9822964264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका पाँच अमर पथमा संचालनमा रहेको तीनौ सुन चाँदी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुन चाँदी पसल संचालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विक जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विक त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तीनौ पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
2: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
2: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छार्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारणलाई निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारणलाई निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारणलाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगसिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारणलाई निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
2: सिधा प्रशासनले एसी कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा को विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: बाँसको नहुने हलो अरू सबै भलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
2: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
2: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढिरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरु सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा
2: थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
18: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड कोराहीदाङ। फोन नम्बर 082560216210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले रेडियो बंगलाचुली रगडुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: क्षयरोगको संक्रमण दरमा कमी आउन सकेन, अस्पतालमा सुत्केरी हुने र बच्चालाई खोप लगाउने दर भने बढ़्यो।
0: घोराही तुलसीपुर सड़क खण्डको सेवार खोलामा निर्माणाधीन पुलको म्याद सकिन एक दिन बाँकी, काम भने 55% मात्रै।
1: र दाङमा यस वर्ष पनि रासायनिक मलको अभाव, प्रेसमाथिको नाकाबन्दी विरूद्ध पत्रकारहरूको धरना।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबै।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दुई हप्ता वा सो भन्दा बढ़ी समयसम्म लगातार खोकी लागिरहनु, साँझ पख हल्का ज्वरो आउनु र पसिना आउनु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु, खानामा रुचि नहुनु, खकारमा रगत देखा पर्नु लगायतका क्षयरोगका लक्षणहरू हुन्। विश्वमा अनुमानित 1,07,00,000 मानिसहरू क्षयरोगबाट बिरामी परेका छन्, जसमा 58,00,000 पुरूष, 37,00,000 महिला र 12,00,000 बालबालिका तथा किशोर किशोरीहरू छन्। आर्थिक वर्ष 2081-82 नेपालमा 67,000 क्षयरोगी रहेको अनुमान गरिएको थियो, जसमध्ये 39,151 जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेका थिए। अहिले नेपाल सन् 2035 क्षयरोगको अन्त्य गर्ने लक्ष्यका साथ अघि बढ़ेको छ। नेपाल सरकारले लिएको लक्ष्य अनुसार तुलसीपुर उपमहानगरपालिका पनि आगामी 3 वर्षभित्र तुलसीपुरमा क्षयरोगको अन्त्य गर्ने लक्ष्यका साथ अघि बढ़ेको छ। यद्यपि नतिजा भने त्यति सन्तोषजनक देखिँदैन। आर्थिक वर्ष 2081-82 429 जना अनुमान गरिएकोमा 359 जना क्षयरोगका नयाँ बिरामी फेला परेका थिए। आर्थिक वर्ष 2082-83 जेठ 22 गतेसम्मको तथ्याङ्क अनुसार तुलसीपुरमा 360 जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार तुलसीपुरमा क्षयरोगका बिरामी दर्ता दर वा क्षयरोग केस सूचना दर प्रति 1,212 जना उपचारमा सफल दर 97% छ भने 2.18% क्षयरोगका बिरामीको मृत्यु भएको छ। कुपोषण, एचआईभी संक्रमण, मधुमेह, धूम्रपान र मद्यपान लगायत क्षयरोग महामारीका प्रमुख कारण तत्वहरू हुन् भने प्रभावित अंगको आधारमा फोक्सोमा देखिने र फोक्सो बाहेक अन्य अंगमा देखिने गरेर क्षयरोग दुई प्रकारका हुन्छन्। क्षयरोग कपाल र नङ बाहेक अन्य सबै अंगमा देखिन सक्ने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा क्षयरोग फोकल पर्सन शिव प्रसाद तिवारीले बताउनुभयो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछ्यू गर्दा, थुक्दा वा नजिकबाट कुरा गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बच्चा जन्मिने बित्तिकै बीसीजी खोप लगाउने, धूम्रपान तथा मद्यपान प्रयोग नगर्ने, शुरूका केही हप्ता क्षयरोगीको संसर्गबाट बस्ने, भीड़भाड़ हुने स्थानमा जाँदा मास्क लगाउने लगायतका विधि अपनाएर क्षयरोगको नियन्त्रण तथा रोकथाम गर्न सकिने फोकल पर्सन तिवारीले जानकारी दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: दंगीशरण गाउँपालिकाका सबै गर्भवती महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेका छन्। जन्मिएका सबै बाल बालिकालाई नेपाल सरकारले सञ्चालन गरेको खोप कार्यक्रम अन्तर्गत सबै प्रकारका खोप लगाइएको छ। यी दुवै स्वास्थ्य सूचकमा स्थानीय सरकार ढुक्क भएपछि बुधबार पश्चिम दाङको दंगीशरण गाउँपालिकालाई दाङकै पहिलो पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। पूर्ण संस्थागत सुत्केरी सेवा घोषणा गर्ने दंगीशरण दाङकै पहिलो पालिका हो। यो प्रतिबद्धता घोषणासँगै अब दंगीशरणका गर्भवती महिलाले कहिल्यै घरमा बच्चा जन्माउने छैनन्। सुत्केरी तथा हुनासाथ नजिकैको स्वास्थ्य संस्थामा पुग्ने उनीहरूले बताएका छन्। आजको गोरक्षीय दैनिकमा खेमराज रिजालले यो खबर लेख्नु भएको छ। अब अर्को प्रसंग, घोराई उपमहानगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टी हित विपरीत काम गरेको भन्दै नगरपालिकाले बर्खास्ती गरेको थियो। म अन्यायमा परे भनेर जितेन्द्र शाह अदालत जानुभयो। लामो समय पछाडि अदालतले उहाँलाई न्याय दिएको छ, उहाँलाई सफाई दिएको छ, जितेन्द्र शाहका पक्षमा फैसला गरेको छ। यस बारेमा कुराकानी गर्नका लागि घोराई उपमहानगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष जितेन्द्र शाह अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। जितेन्द्र सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हिजो उच्च अदालतले तपाईका पक्षमा फैसला गर्यो भनेर सुन्नमा आयो, के हो कुरा भनिदिनुहोस् न।
3: हो सर,
1: यो कहिलेदेखि यो मुद्दा सुरु भएको थियो? खासमा तपाईलाई चाहिँ वडा अध्यक्ष पदबाट हटाउनु पर्ने कारण के थियो? अब तपाईँ न्याय पाइसकेसँगै आजबाट वडा कार्यालय जानुहुन्छ कि जानुहुन्न, के छ सबै कुरा भन्नुहोस् न।
3: यो चाहिँ 2082 भदौ 2 गते
1: हजुर
3: अचानक कार्यपालिकाको 177 कार्यपालिकाको बैठक थियो।
1: हजुर,
3: त्यो बैठकमा मलाई म्यासेज पनि आएको थियो र म चाहिँ त्यो कार्यपालिका बैठकमा सरी हुनलाई गएको पनि थिएँ र त्यति बेला कार्यपालिका बैठकभित्र छिर्दै गर्दा, ढोकाभित्र छिर्दै गर्दा डाइरेक्ट मेयर साहबले नै तपाईँको राजीनामा स्वीकृत गरिएको छ, तपाईँ आजदेखि बैठकमा उपस्थित हुन पाउनुहुन्न भनेर भन्नुभन्दाखेरि मलाई चाहिँ अचानक झसङ्ग भए, के को राजीनामा हो के हो भन्ने कुरामा म चाहिँ त्यहाँ सोद्धाखेरि उहाँले चाहिँ जवाब दिन सक्नु भयो, जवाब पनि दिनु भएन, स्वीकृति गरेर तपाईँ बाहिर निस्किनु भनेर एक खालको दुर्व्यवहार जस्तो गर्नुभएको थियो होइन।
1: हजुर,
3: अनि त्यो खासमा त्यो कस्तो थियो भने राजीनामा मैले चाहिँ के त्योभन्दा ठ्याक्कै 2 वर्ष अगाडि नदिएको होइन, दिएको थिएँ है,
1: त्यो समयमा स्वीकृत भएन,
3: त्यो समयमा स्वीकृत भएन, त्यो दिनको कारण पनि मेरो खास कुरा के थियो भने कृषि सम्बन्धी बजेट परेन, घोरे उपनगरपालिका भरिमा एउटा पनि मेरो वडा मात्र भन्नु खोजेन, 19 वडामा कृषिको कार्यक्रमहरू अत्याधिक मात्रामा नभएपछि खालि यो के भन्छन् ग्राइबिल ग्राइबिल र पिच गर्ने जस्तो, अब 6 महिनामा पिच भत्किने जस्तो कार्यक्रमहरू ल्याएपछि मलाई त्यो एक खालको त्यो भ्रष्टाचारै हो, मान्छेले हेर्ने बेला पिच भयो भन्छन् तर अहिले पनि हेर्नु समर क्षितिजी तपाईँको नरुलालको सँगसँगै बनेका पिचहरू नरुलाल सँगसँगै नै जाने भत्केर गइरहेको छ, त्यो भएको कारणले गर्दाखेरि राजीनामाको विषयलाई लिएर उहाँले चाहिँ बाहिर निकालिसकेपछि मलाई अन्याय भयो, धेरै पछाडि भयो भनेर म चाहिँ उच्च अदालतमा पुगेको थिएँ। उच्च अदालतमा पुगेपछि समय चाहिँ लाग्यो, करिब 10 महिनापछि उच्च अदालतले हिजो मात्रै निर्णय गरेको छ मेरो पक्षमा, त्यस पछाडि अब म जान्छु, जब उहाँ उच्च अदालतको निर्णय आएपछि म चाहिँ भोलिदेखि, आज चाहिँ विशेष कार्यभोग छ, भोलिदेखि चाहिँ म चाहिँ उच्च अदालतको पत्र लिएर चाहिँ म चाहिँ वडा कार्यालयमा जान्छु।
1: यो अहिले पछिल्लो समय अदालतले न्याय दिँदै गर्दाखेरि यस बारेमा र चाहिँ नगरपालिकासँग यो फैसलाका बारेमा तपाईँले केही कुरा गर्नुभएको छ कि छैन? यहाँले त भनिसक्नुभयो म भोलिदेखि कार्यालय जान्छु भनेर, त्यहाँ चाहिँ तपाईँलाई फेरि कुनै अवरोध हुने अथवा त्यस्तो हुने केही पाउनु भएको छ?
3: त्यस्तो केही पनि पाएको छैन, तर उहाँहरूले सायद गर्नु जस्तो लाग्छ, अब न्यायपालिका अदालत भन्दा ठुलो, अब सायद कानुन भन्दा ठुलो उहाँहरू होइन, अब हिजो भएको निर्णयले पनि उहाँहरूले अब लगभग उहाँहरूको वकिल करिब करिब 3 घन्टा जति बहस भएको थियो हाम्रो मेरो पक्षको र उहाँको पक्षको मेयर साहबको पक्षको वकिलहरूको बिचमा होइन, उहाँहरूलाई जानकारी भइसक्यो, उहाँलाई हिजो नै जानकारी भइसक्यो उहाँहरूले त होइन, सामाजिक सञ्जालमा चाहिँ मैले चाहिँ केही अन्तर्वार्ता दिएपछि साथीभाइले फोटो खिचेपछि आएको हो, र अघि नै भर्खरै अघि नै तपाईँले पार्टी विपरीत हित भनेर भन्नुभयो नगरपालिकाको, पार्टी विपरीत नगरपालिका भने फरक हो, पार्टी भने फरक हो है।
1: तपाईँ नेकपा एमालेबाट निर्वाचित भएको वडा अध्यक्ष र पार्टी हित विपरीत, मैले यो अर्थमा भनेको तपाईँले जनताका पक्षमा काम गर्दै गर्दाखेरि नेतृत्वको विरोध गर्दै गर्दाखेरि त्यो पार्टी हित विपरीत भयो भनेर त तपाईँको पार्टीले भनेको हो नि त।
3: खास गरी यसरी बुझ्दा पनि अझ राम्रो हुन्छ, त्यहाँ कार्यपालिका बैठकमा एउटा मात्र पार्टी छैन, नेपाली काङ्ग्रेसका 5 जना जनप्रतिनिधि पनि हुनुहुन्छ र 1 जना माओवादी वडा नम्बर 9 का चैत्य चौधरी पनि हुनुहुन्छ र धेरैमा अब नेकपा एमालेका साथीहरू हुनुहुन्छ, यो सम्पूर्ण दलले, यो तीनवटै दलले विरोध गरेको जस्तो लाग्छ मलाई, किनभने कार्यपालिका बैठकमा उहाँहरूले चाहिँ मेरो राजीनामा स्वीकृत गर्नेमा मेयर उपमेयरदेखि ल्याएर यो तीनवटै दलका वडा अध्यक्षहरूले साइन गर्नुभएको छ र यो कानुन विपरीत अब मलाई त्यो लाग्दैन, नत्र भनेपछि मैले चाहिँ उहाँहरूलाई चाहिँ कानुन विपरीत मैले मुद्दा पनि मानहानिको मुद्दा पनि गर्न सक्थेँ
1: होइन,
3: उहाँहरू फेल भइजानु भयो, हिजोको अदालतले भनिसक्यो यो गलत छ, कार्यपालिका बैठकले गर्न मिल्दैन भनेर भनिसकेका छ होइन।
1: अब तपाईँ भोलिदेखि कार्यालयमा जानुहुन्छ र जनताको काममा नियमित रूपमा फर्किनुहुन्छ।
3: हजुर हजुर, र अर्को कुरा के हो भने म तपाईँले केही कुरा जनतालाई पनि तपाईँको एउटा मार्फत जरुर चाहन्छु। खास कुरा के हो भने यो नगरपालिकाले कर सम्बन्धी जो विधेयक लिएर पास गर्यो त्यसमा चाहिँ मेरो पूर्ण असहमति भएपछि त्यहाँनिर मेयर मेयरको मेरो चाहिँ सरकार चर्की भएको कारण त्यहाँनिर हो। म अहिले पनि तपाईँको रेडियोबाट भक्के भन्न चाहन्छु भने भरे उपनगरपालिकाको मेयर लगायत के टिमहरूको चाहिँ ठुलो भ्रष्टाचार गर्ने थलो भएको कारणले गर्दाखेरि त्यसको विरुद्धमा उठेको म त्यो आज पनि डराउन र भोलि पनि डराउँदैन। त्यो प्रश्न कुरा भ्रष्टाचार कहाँ कहाँ भएछन् भनेर सोध्यो भने म प्रश्न रूपमा पनि म भन्छु, भवनमा भएको छ, ग्राइबिलमा भएको छ, फोहोर सम्बन्धीमा भएको छ, अनि त्यस पछाडिबाट यो पिजहरूमा भएको छ र यसको मलाई लाग्छ अब नयाँ सरकारले छानबिन गर्छ, भरे उपनगरपालिका पनि धेरै मुद्दाहरू तपाईँको अख्तियारमा परेका पनि छन् होइन। त्यसले गर्दाखेरि के छ भने त्यो भ्रष्टाचार चाहिँ गर्नुहुन्न भनेर उभिएको एक्लै व्यक्ति हो, त्यही कारणले गर्दाखेरि आज चाहिँ सत्यको जित भएको जस्तो महसुस भएको छ र यो निरन्तर रहन्छ, अमर क्षितिजी निरन्तर रहन्छ। यी विषयवस्तु अझ पहिलाको भन्दा पनि अझ धेरै अध्ययन गरेर बोल्ने क्रम अझ जारी रहन्छ।
1: महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो घोराई उपमहानगरपालिकाका वडा अध्यक्ष जितेन्द्र शाह। उहाँलाई नगरपालिकाले कार्यपालिका बैठकले निर्णय गरेर वडा अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। उहाँ अदालत जानुभयो र अदालतले त्यो नगरपालिकाको कार्यपालिका बैठकलाई बदर गर्दै उहाँलाई वडा अध्यक्षमा सदर गरेको छ। त्यसबारेमा जानकारी दिँदै सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि रासायनिक मलको अभाव हुने देखिएको छ। दाङमा 65,980 हेक्टर खेतीयोग्य जमीन रहेको छ भने 39,000 हेक्टरमा धान खेती मात्रै हुने गरेको छ। वार्षिक रूपमा दाङमा युरिया, डीएपी र पोटास गरी 32,800 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर आवश्यक माग भएको कोटा भन्दा आधा जति मात्रै

0: साथलाई जेठ 26 गतेबाट बिक्री गर्न लागिएको छ। रोल्पा रूकुम सहित घोराई उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकाका लागि मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेडसँग थोरै मात्रामा रासायनिक मल मौजदात रहेको छ। पालिकाहरूले रासायनिक मल बिक्री गर्ने सहकारीका लागि कोटा निर्धारण गरेसँगै घोराई स्थित कृषि सामग्री कम्पनी लिमिटेड घोराहीले जेठ 28 गते अर्थात आजदेखि रासायनिक मल बिक्री गर्ने तयारी गरेको छ। समाचार डेस्कबाट यो खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
1: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
2: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
3: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
2: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
18: इन्डोस्कोपी सेवा,
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
22: अब बाँकी प्रसंग: निजी क्षेत्रका संचार माध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना दिएका छन्। नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा आयोजित उक्त कार्यक्रम देशव्यापी आन्दोलन अन्तर्गत सम्पन्न गरिएको हो। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार संचालित आन्दोलनमा जिल्लाका विभिन्न संचार माध्यमबाट कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धरनामा सहभागी पत्रकारहरूले सरकारको पछिल्लो निर्णयले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले उक्त निर्णय प्रेस स्वतन्त्रता, स्वतन्त्र संचार माध्यम तथा नागरिकको सुसूचित गर्ने अधिकारमाथिको हस्तक्षेप भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। पत्रकारहरूले निजी संचार माध्यमलाई कमजोर बनाउने र संचार क्षेत्रको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने खालका निर्णय लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएका छन्। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
0: घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन चार लेन पुलको ठेक्का अवधि सकिन एक दिन मात्रै बाँकी रहँदा निर्माण प्रगति

0: 55 प्रतिशतमा सीमित भएको छ। निर्माण व्यवसायीको ढिलासुस्ती सँगै बजेट अभावका कारण तोकिएको समयमा पुल निर्माणको करिब आधा मात्र काम भएको छ। घोराई उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस रायमाझी कन्स्ट्रक्सन जेबी काठमाण्डौसँग 23,22,43,300 रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2083 जेठ 29 गते अर्थात भोलिको समयभित्र निर्माण काम सक्नुपर्ने भए पनि अहिलेसम्म करिब 55-60% काम मात्र सम्पन्न भएको पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशुन चौधरीले जानकारी दिनुभयो। इन्जिनियर चौधरीका अनुसार पुलको सब स्ट्रक्चर निर्माण सम्पन्न भइसके पनि अन्य कामहरू भने बाँकी रहेको छ। सेवार खोला पुल म्याद सकिन एक दिन बाँकी, 55% मात्रै काम। लीलाधर ओलीले गोरक्षा दैनिकमा यो खबर लेख्नु भएको छ।
1: दाङको राप्ती गाउँपालिका 3 स्थित नयाँ बस्तीमा स्थानीयवासीले विद्युत विस्तारको काम सम्पन्न नहुँदा 9 वर्षदेखि शास्ती खेप्दै आएका छन्। बस्तीमा विद्युत लाइन विस्तारका लागि पोल गाडिएको लामो समय बितिसक्दा पनि हालसम्म तार नतानिएपछि स्थानीयहरू सुरक्षित र व्यवस्थित विद्युत सेवाबाट वञ्चित हुन बाध्य भएका छन्। लुम्बिनी प्रदेश प्रशासनिक भवनको उत्तरतर्फ रहेको उक्त बस्तीमा करिब 12-13 विद्युतका पोल गाडिए पनि लाइन विस्तारको काम अलपत्र परेको छ। बस्तीका करिब 1 दर्जन घरधुरीले वर्षौंदेखि विद्युत सेवाको माग गर्दै आए पनि सम्बन्धित निकायको व्यवस्थाका कारण समस्या यथावत रहेको स्थानीयको गुनासो रहेको छ। स्थानीयका अनुसार तत्कालीन ओडा अध्यक्ष चन्द्र चौधरीको कार्यकालमा ओडाको पहलमा विद्युत विस्तारका लागि पोल गाडिएको थियो। त्यसबेला छिट्टै विद्युत जडान गरिने आश्वासन दिए पनि कार्यकाल सकिदासम्म कामले पूर्णता पाउन सकेन। त्यस यता पनि पटक पटक विभिन्न निकायको ध्यानाकर्षण गराइए पनि समस्या समाधान हुन नसकेको स्थानीयवासीहरू बताउँछन्। आजको राप्तीपोस्ट दैनिकमा खबर छ।
0: दलित समुदायको सिप तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गढवा गाउँपालिकाको आर्थिक सहयोगमा गुडविल इन्स्टिच्यूट एण्ड कम्प्यूटर जोन गढवा 6 को आयोजनामा 90 घण्टे निशुल्क बेसिक कम्प्यूटर तालिम बुधबारदेखि शुरू भएको छ। गुडविल इन्स्टिच्यूट एण्ड कम्प्यूटर जोनका अध्यक्ष विकास यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यमा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। तालिममा दलित समुदायका 30 जना युवा युवतीहरूको सहभागिता रहेको थियो। आजको संचार डेस्कबाट यो खबर लिएका छौ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा भित्रै छ साहित्यको अगाध खजाना, नारायण प्रसाद शर्माको यो विचार छापेको छ। त्यसै गरेर असामाजिक हुँदै सामाजिक सञ्जाल, सुशील गौतमको विचार छापिएको छ भने राष्ट्रिय हितमा आधारित जलस्रोत नीतिको खाँचो शीर्षकमा युगबोध दैनिकमा सम्पादकीय लेखिएको छ।
1: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा विश्वविद्यालय सुधारको कठिन परीक्षा विषयमा बबिता पौडेलको विचार छापिएको छ। बजेटको बाटो, गरीबीकी मध्यम वर्ग, आनन्द पोखरेलको विचार छापिएको छ। अस्वाभाविक विद्युत सटरडाउन सम्पादकीय लेखेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
0: त्यसै गरेर आजको गणतन्त्र दैनिकमा धेरैले भन्छन् अब के हुन्छ, कामछाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार छापिएको छ। उत्तर वाहिनी दाङको धार्मिक, ऐतिहासिक र पर्यटन सम्भावनाको अनुपम धरोहर सबिन प्रियासनको विचार छापिएको छ भने बबई नदीको मुहानलाई विश्वमै चिनाउ शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको राप्तीपुष दैनिकमा भूराजनीतिक भूमरीको आशंका शीर्षकमा सीके लालको विचार छापिएको छ भने व्यक्तिको परीक्षा शीर्षकमा सम्पादकीय छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर सिटी
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।
2: मध्यपश्चिम ट्राङ्क चेक। यति बेला बिहानको 7 बजेको छ।
3: प्रतिनिधि सभाको गतिरोध अन्त्य, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू, सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री शिशिर खनालको भनाई, सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप, किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध, अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा र आजदेखि विश्वकप फुटबल प्रतियोगिता शुरू हुँदै।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।
3: अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नगरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानूनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ। सभाको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नु भएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इण्डिया बाउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आगामी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
8: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ केही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ। नेपालको सीमांकन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इंगित गर्नुभएको हो। म यही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
3: परराष्ट्र मन्त्री खनालले दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि सदनलाई विश्वास दिलाउनुभयो। परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध कायमै राख्नु भएको थियो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषय दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ़न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सीमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनु पर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गर्नुभएको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा वहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनुपर्छ पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै वहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर 14 गते बीवाईडी गाड़ी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा भोलि सुनवाई हुने तय भएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ़दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
9: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रूपियाँको लेखा परीक्षण सम्पन्न गर्दा 1 रूपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुझिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरुजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
10: पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र रहेर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढ़ाइरहेका छौं।
9: महाशिला गाउँपालिकालाई शून्य बेरुजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारीता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढ़ाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरुजु कायम गर्ने पर्वतको महाशिला बाहेक स्थानीय तहको सूचीमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महाशिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
3: सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्यु दर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढ़ेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 जिल्लामा गरी 915 जनामा डेंगू देखिएको छ। यसमा एकजनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
11: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
12: 3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाव छ। बिघामा 7 बोरा लाग्छ डिएपी, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
11: त्यस्तै रंगेली नगरपालिका 4 का किसान मरुङ बाबु बिश्राले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
13: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनियाँहरूको महँगो छ, खाद मल समयमा पाइँदैन।
11: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
14: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
11: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
15: नारायणी अस्पतालको सूचना।
16: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083।
17: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
20: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
21: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
22: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
23: सम्पर्क फोन नम्बर 0825902222।
17: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एसकेएच मनसून आउटलुक 2026 आज प्रकाशित गरेको हो। आकस्मिक बाढ़ी पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने जनाइएको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सड़क खण्ड अवरूद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौते कुना सन्नी त्रिवेणी गाउँपालिका 1 को रेगिल खण्ड र पचाल झरना गाउँपालिका 4 को घाटपारी सड़क खण्ड अवरूद्ध भएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका साथ चिम खोलाको फेदीवन जंगलबाट इजाजत नभएका छ थान भरूवा बन्दुक बरामद भएको छ। अस्थायी प्रहरी पोस्ट चिम खोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा 8 थान 1 नाले भरूवा बन्दुक बरामद गरेको हो। प्रहरी निरीक्षक सागर तिमिर सेनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि संचालित ब्राबोसेरा अभियान अन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाफ भएको बताएको छ। इरानी संचार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह केसम टापु तथा दक्षिणी सिरिक र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यापारिक जहाज समेत समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले सम्झौताका लागि धेरै ढिलाई गरेको आरोप लगाउँदै थप सैन्य कार्यवाहीको चेतावनी दिनुभएको थियो। उता इजरायलले लेबनानको दक्षिणी क्षेत्र तथा बेकाआ उपत्यकामा आक्रमण जारी राखेको छ। पछिल्ला आक्रमणमा थप मानवीय क्षति भएको जनाइएको छ। गत मार्च यता इजरायली बमबारीमा परि लेबनानमा मृत्यु हुनेको संख्या 3696 पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
0: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
23: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
24: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
25: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
26: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478263।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
27: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
28: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आना र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
27: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
29: शुद्ध महका लागि कहाँ जाने त?
30: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
29: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
31: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
32: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440।
31: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
33: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ,
4: ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 9843008804 9843008804 www.ospatiicare.com
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद नभएको
7: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
10: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
9: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
10: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
11: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847873572
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा
0: थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
14: खुसीको खबर।
15: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
14: हाम्रा विशेषताहरू:
16: आधुनिक प्रयोगशाला,
14: अत्याधुनिक सर्वेक्षण उपकरण,
16: अनुभवी प्रशिक्षक,
14: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
16: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
14: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
16: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
14: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
14: सम्पर्क फोन नम्बर 082560204।
15: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699964848।
16: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सुयुक्त जनशक्ति र सफल भविष्यको आधार।
17: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
18: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
17: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
18: सम्पर्क मोबाइल नम्बर 98578446722, 98578335060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दाङ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5 स्टार होटल रेस्टुरेंट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
3: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
1: वेट्रेस
3: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410170 98410170
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
4: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
4: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
4: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नमस्ते, म रामकृष्ण रकाल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 MHz।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।

0: हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
1: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
0: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
1: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
2: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
0: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
3: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली भुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
10: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
11: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
10: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
11: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
10: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
11: छालामा दागहरू आउने कपाल झर्ने,
10: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
11: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
10: बारम्बार गर्भपतन भएमा,
11: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
10: लामो समयदेखि कमजोरी र

0: शरीर हतक्क गल्ने भएमा,
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
0: बिना कारण शरीरको तौल घटेमा,
1: ढाड दुखेमा, कम्मर दुखेमा,
0: गाउट तथा युरिक एसिडको समस्या,
1: बारम्बार आँखा रातो भएमा,
0: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
0: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
1: लामो समयदेखि छाला कडा भएमा,
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
1: युवा अवस्थामा पक्षघात भएमा,
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916077,
0: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
2: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो।
3: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
3: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
4: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
6: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684, 98512-32328
3: र 98578-37255।
7: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्श, दातृ संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख गरेको थियो। केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको भनिएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय एकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू अस्थायी रूपमा बन्द भएका छन्। स्वास्थ्य बीमा बोर्डको सफ्टवेयर प्रणाली परिमार्जन तथा स्तर उन्नति अपग्रेड गर्नुपर्ने भएकाले प्रतिष्ठानले हिजो एक सूचना जारी गर्दै सेवा स्थगन गरिएको जनाएको हो। प्रतिष्ठान प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले हालै जारी गरेको स्वास्थ्य बीमा बोर्ड सुविधा थैली तेस्रो संशोधन 2083 बमोजिमका नयाँ विवरण र संशोधित दर रेटहरूमा दावी सम्बन्धी सफ्टवेयरमा अद्यावधि गर्नुपर्ने भएकाले सेवा रोक्नु परेको हो। अस्पतालले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बीमा अन्तर्गतका सेवाहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ। सफ्टवेयर व्यवस्थापनका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति ध्यान दिँदै अस्पतालले प्राविधिक काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ। अचानक सेवा बन्द हुँदा नियमित ओपीडी तथा अन्य उपचारका लागि आउने बीमाका बिरामीहरू भने प्रभावित भएका छन्। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि रासायनिक मलको अभाव देखिने भएको छ। दाङमा 65,980 हेक्टर खेतीयोग्य जमीन रहेको छ भने 39,000 हेक्टरमा धान खेती मात्रै हुने गरेको छ। वार्षिक रूपमा दाङ जिल्लाका लागि मात्रै युरिया, डीएपी र पोटास गरी 32,821 मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ। तर आवश्यक माग भएको कोटाभन्दा आधा जति मात्रै पनि मुस्किलले आयात हुँदा किसानले मल सहज रूपमा पाउन सकेका छैनन्। धान खेतीका लागि ब्याड राख्ने र रोपाई गर्ने दिन नजिकै जाँदा सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा यो वर्ष पनि दाङ लगायतका जिल्लामा रासायनिक मलको अभाव देखिन थालेको छ। दाङमा रासायनिक मल वितरणका लागि घोराई, तुलसीपुर र लमही गरी 3 स्थानबाट कृषि सामग्री कम्पनीले मल बिक्री गर्दै आएका छ भने घोराईमा साल ट्रेनिङले पनि मल बिक्री गर्ने गर्दछ। तुलसीपुर क्षेत्र र सल्यानका लागि मल बिक्री गर्दै आएको कृषि सामग्रीसँग दाङको लागि कुनै पनि रासायनिक मल मौजदात रहेको छैन भने लमही क्षेत्रमा रहेको थोरै मौजदातलाई जे 26 गतेदेखि बिक्री गर्न लागि छ। रोल्पा र रूकुम सहित घोराई उपमहानगरपालिका तथा बंगलाश्री गाउँपालिकाका लागि मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेडसँग थोरै मात्रामा रासायनिक मल मौजदात रहेको छ। पालिकाहरूले रासायनिक मल बिक्री गर्ने सहकारीका लागि कोटा निर्धारण गरेसँगै घोराई स्थित कृषि सामग्री कम्पनी लिमिटेड आजदेखि रासायनिक मलको बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ। घोराईमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका घोराई उपमहानगरपालिकाका बंगलाश्री गाउँपालिका र रोल्पा तथा रूकुमका लागि भने युरिया 856 मेट्रिक टन, डीएपी 750 मेट्रिक टन र पोटास 89 मेट्रिक टन रासायनिक मल मौजदात रहेको छ। घोराई उपमहानगरपालिका क्षेत्रमा 73 बंगलाछोली क्षेत्रमा 6 रासायनिक मल वितरण गर्ने सहकारी रहेका छन् भने कृषि सामग्री कम्पनी तथा साल ट्रेनिङमा आबद्ध 267 सहकारीहरू रहेका छन्। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात भएको छैन भने गाउँ गाउँमा रहेका सहकारी तथा किसानहरू के गरेर धान बाली लगाउने भन्ने चिन्तामा रहेका छन्। यसै सन्दर्भमा रहेर हामीले घोराई स्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख डेभिड हमाललाई रासायनिक मलको आपूर्ति कसरी भइरहेको छ, कति रासायनिक मल मौजदात र के कसरी वितरण भइरहेको छ भनेर सोधेका छौं।
1: अहिले चाहिँ हाम्रो रासायनिक मलको अवस्था चाहिँ यो हाम्रो वेस्ट एसियाको जुन वार चलिरहेको छ त्यो कारणले गर्दाखेरि चाहिँ विगत हाम्रो भनौ माघदेखि नै अघिल्लो वर्षको माघ महिनादेखि नै नयाँ मल चाहिँ आपूर्ति हुन सकिरहेको अवस्था चाहिँ छैन होइन। हाम्रो यहाँ घोराई शाखामा पनि तपाईँको माघ अथवा फागुनमा होला अन्तिम यहाँ चाहिँ भैरवबाट चाहिँ हाम्रो गाडी आएर यहाँ गोदाममा चाहिँ झरेको होला। त्यसपछि चाहिँ नयाँ मल चाहिँ आएको छैन। अब हाम्रो सम्पूर्ण मलहरू चाहिँ के हुन्छ भन्दाखेरि मेनली मिडल इस्टदेखि रसियादेखि ती मुलुकहरूदेखि चाहिँ आउने गर्छ। अब त्यहाँ नै वार अहिले दुइटै रसियामा पनि वार भइरहेछ, वेस्ट एसियामा पनि वार भइरहेछ। त्यो कारणले गर्दाखेरि चाहिँ मलको अवस्था चाहिँ अहिले चाहिँ हाम्रा लागि चाहिँ नाजुक नै छ भन्नुपर्छ हामीले चाहिँ होइन।
2: अहिले वितरणको अवस्था चाहिँ के छ, यहाँ चाहिँ अहिले कति मल स्टकमा छ छैन के छ?
1: स्टक चाहिँ हामीसँग यस्तो छ, स्टक के छ भन्दाखेरि हामीसँग अहिले युरिया हेर्दाखेरि चाहिँ 856.8 मेट्रिक टन छ हामीसँग। डिएपी चाहिँ हामीसँग 705.85 मेट्रिक टन छ। त्यस पछाडि पोटास चाहिँ हामीसँग 89.85 मेट्रिक टन चाहिँ मौजदात रहेको अवस्था छ। तर यो तपाईँले अहिले हेर्दाखेरि धेरै मौजदात देखिए तापनि अघि तपाईँले सोधे जस्तै तुलसीपुर कार्यालयमा मल छैन भन्ने कुरा गर्नुभयो उहाँको प्रमुखले होइन। त्यसै कारणले गर्दाखेरि यही गोदामको मल पनि तुलसीपुर पनि परिचालन गर्ने भन्ने चाहिँ हाम्रो आन्तरिक छलफल पनि भइरहेको छ। त्यही भएर यो मलले हामीले रोल्पा पनि पुर्याउनु पर्नेछ, रुकुम पनि पुर्याउनु पर्नेछ। र यसमै कति के पनि छ भन्दाखेरि तपाईँको कुनै सहकारीले त मल लाँदैनन्, सबैले मल लान्छन् भन्ने ग्यारेन्टी हुँदैन। त्यही भएर रोल्पा र रुकुमकाले पनि नलगेको मलको केही मौजदात पनि यसैमा जोडिएको अवस्था छ। त्यो चाहिँ हामीले पुनः उता चाहिँ पठाइसकेका छौँ। यो स्टक चाहिँ त्यसरी चाहिँ अलिकति धेरै देखेको अवस्था चाहिँ छ। अब हाम्रो लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय चाहिँ हामीलाई घोराई र बङ्गाचुलीको लागि नयाँ कोटा चाहिँ पठाइसकेको अवस्था छ। त्यो कोटा चाहिँ हामीले चाहिँ अहिले पालिकामा पठाइसकेको अवस्था छ र पालिकाबाट निर्णय भएर आइसकेपछि कुन सहकारीलाई कति दिने भन्ने चाहिँ त्यसपछि निर्णय हुन्छ र त्यही अनुसारले चाहिँ हामीले चाहिँ वितरण गर्ने गरेका छौँ।
2: मोटामोटी अहिले एउटा सहकारीले चाहिँ कति जति जस्तो घोराई उपमहानगरपालिकाकै हकमा कुरा गर्ने हो भने 73 सहकारीहरू छ, बङ्गलाचुलीमा 6 सहकारीहरू छ होइन। मोटामोटी एउटा सहकारीले कति जति मल पाउँछन् होला?
1: मोटामोटी यस्तो हुन्छ, ठ्याक्कै त्यो भन्नुपर्दा तपाईँको अब के छ भन्दाखेरि हाम्रो वडा अनुसार सहकारीको संख्या फरक फरक छ, खेतीयोग्य जमिन पनि फरक फरक छ, कृषकको संख्या पनि फरक फरक छ। त्यो कारणले गर्दाखेरि चाहिँ ठ्याक्कै एउटा सहकारीले यो यति नै पाउँछ भन्ने ग्यारेन्टी चाहिँ गर्न सकिँदैन अहिले नै। तर अब जुन वडामा चाहिँ कम सहकारी छ त्यो सहकारीले तुलनात्मक रूपमा बढी मल पाउने भयो। अब जुन वडामा बढी सहकारी छ त्यो वडाले चाहिँ अलिकति त्यो वडाको सहकारीले चाहिँ अलिकति कम मल चाहिँ पाउने अवस्था रहन्छ। किनभने मान्यो तपाईँको एउटा वडालाई त 500 बोरा मल छुट्याएको छ, त्यहाँ 10 सहकारी छन् भने त एउटा सहकारीले 50-50 पर्ने भयो। तर त्यही 500 बोरा अर्को वडामा एउटा मात्रै सहकारी छ भने त उसले त 500 नै पाउने हो, त्यो अवस्था छ। त्यसैले हाम्रो कुनै वडामा 2, कुनै वडामा 3, कुनै वडामा 8 सहकारी पनि हुनुहुन्छ। त्यो 8 हुने सहकारी हुने वडाको सहकारीले चाहिँ एउटा सहकारीले त्यही सरदर 30 बोराको दरले पाउनु होला, कहीँ एउटा 2 हुनुहुन्छ त्यहाँ 100-150 दरले पाउनु होला। यस्तै नै रफ एस्टिमेट
2: अहिलेको स्थितिलाई हेर्दाखेरि अब भोलि के हुन्छ भन्न त सकिने भएन। अहिलेको स्थितिलाई हेर्दाखेरि अहिले यो सिजनमा मल चाहिँ पर्याप्त रूपमा किसानले पाउलान् जस्तो देखिँदैन।
1: अहिले चाहिँ हाम्रो पाउलान् जस्तो देखिँदैन भन्दा पनि अब अहिले चाहिँ सरकारले पनि प्रयास गरिरहेको छ होइन, भारतसँग पनि जी2जीको लागि सम्झौताको लागि प्रयासरत छ। त्यताबाट मल आउन सक्यो भने चाहिँ हामीलाई त्यति गाह्रो चाहिँ हुँदैन। असारसम्मलाई पनि हामीलाई चाहिँ जेन तेन वितरण गर्ने मल चाहिँ हामीसँग स्टकमै पनि छ होइन। भारतबाट आयो भने असार पछिलाई पनि त्यसले सहजै गराउँछ। तर अब कुनै पनि बाहिरबाट मल चाहिँ आउन सकेन भने त्यो अवस्था रह्यो भने चाहिँ मलको चाहिँ अलिकति हाहाकार हुने अवस्था चाहिँ आउन सक्छ।
0: मध्यपश्चिम खबरमा अब बाँकी समाचार। पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सञ्चारी पछाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटोलका एक सञ्चारी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटोल उपमहानगरपालिका 5 अमरपथमा सञ्चालनमा रहेको 3 सञ्चारी पसलमा यही जेठ 17 चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो। घटनामा सञ्चारी पसल सञ्चालन गर्दै आएका बुटोल उपमहानगरपालिका 3 पुलचोकका 41 वर्षीय दीपक विकने संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटोलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विक जेठ 16 गते बिहिबार पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटोल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर अपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटोलले जनाएको छ। घटना लगतै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा निज पसल संचालक रातिको समयमा पसलमा प्रवेश गरेर करिब 2 घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। प्रहरीले विकको घरमा छापा मारेर चोरी भएको सम्पूर्ण गहना बरामद गरेको जनाएको छ। र दाङ लगायत देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसै गरी चितवन, तनहु, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायत ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेस कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जुन 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। हस्तो बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
4: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
5: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आए घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
6: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट, कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird. Hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउँदैछु।
4: लाली बजार,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। मम
7: के टेन्सन लिएर
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई, 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: बजेट खर्च हुँदैन, बजेट खर्च नहुने भनेको काम नहुने हो। त्यस कारणले गर्दा यसलाई द्रुत गतिमा काम गर्ने होइन, काम नगर्नेलाई कुन खालको पनिस गर्ने त्यो खालको काम गर्ने, तर काम गर्नुभन्दा अगाडि गर्नुपर्ने पूर्वाधारहरू वनले रोक्यो भन्छ, एउटा पोल सार्दैन भनेर रोक्यो भन्छ जग्गा अधिकरणले, यी कुराहरू चाहिँ सरकारले गरिदिनु पर्ने कुरा चाहिँ त्यसलाई टेन्डर दिनु अगाडि नै सकिदिने खालका कुराहरू गरेर सरकारले भनेको समयमा यी काम चाहिँ सक्नु पर्यो।
13: हाम्रै स्वदेशका लगानीकर्तालाई पनि आकर्षण गर्नुपर्ने अवस्था छ अहिलेको अवस्था, किनकि अर्थतन्त्र अलिकति दरायसी नै छ। हाम्रो तथ्याङ्कले पनि त्यो देखाउँछ, सरकार अलिक त्यसलाई सुधार उन्मुख तर्फ बढ़िरहेको छ। नयाँ विदेशी लगानीकर्ता पनि ल्याउनु पर्ने अवस्था छ। अब हाम्रो नीति त पुरानै छ, अघि पनि सरले केही कुराहरू उकाइसक्नु भयो त्यसको छलफलमा। यो नीतिगत सुधार चाहिँ हामीले तत्काल गर्नुपर्ने काम, दीर्घकालमा र मध्यकालमा चाहिँ कसरी अगाडि बढ्नुपर्छ यो क्षेत्रलाई सुधार गर्दै अगाडि बढ्नको लागि?
12: जस्तो सरकारले अब थुप्रै कुराहरू यी कुराहरूलाई राखेको छ, यसलाई कानून बनाउनु पर्यो कि। जस्तो अहिले सनसेट लको कुरा गरेका छ, लगानु पर्यो, लगानी गर्नको लागि सहज खालका वातावरण बनाइदिनु पर्यो सबभन्दा ठुलो कुरा, र लगानी गर्नलाई आकर्षक हुने खालको, किनभने आज त हामीलाई चाहिएको छ, त्यस कारणले त्यो खालको गर्नु पर्यो। र विदेशी लगानीको कुरा पनि अब अहिले बजेटको कुरा गर्दा, नीति तथा कार्यक्रमको कुरा गर्दा, यो सयबुद्धि कुरा गर्दाखेरि एकदम आकर्षक छ, तर त्यसलाई कानूनमा परिवर्तन गर्नु पर्यो कि। कानूनमा परिवर्तन नगरिन्जेलसम्म केही पनि सम्भव हुने रहन्छ, किनभने हिजोको योभन्दा अघिल्लो वर्षमा पनि हामीले बजेटको स्वागत गर्यौं, थुप्रै ऊर्जाका कुराहरू पर्याएका छन्, यही पर्याएको छ, जस्तो इआइए यति दिनमा सक्ने भनेर बनाएको छ होइन, त्यसपछि अरू ट्रान्समिसन लाइनका कुराहरू छन्, थुप्रै कुराहरू छन्, तर त्यो कहिले लागू भएन कि। भ्याटमा पर मेगावट 50 लाख रिफन्ड गर्ने भनेर बजेटमा आयो, तर त्यो लागू भएन, अब कुन दिन अब मुद्दा जानुपर्ने स्थिति आइसक्यो। त्यसले गर्दाखेरि सरकारले गरेका कुराहरू यसलाई जति अहिले गरेका छ, धेरै मागेर सरकारले गर्न नसक्ने कुरा मागेर पनि हुँदैन, कम्तीमा कमिट गरेका छ, यसलाई कानूनत कानून बनाउँदाखेरि, यसका नीति नियम बनाउँदाखेरि बरु हाम्रा सल्लाह सुझाव निजी क्षेत्रको चाहे निजी क्षेत्रहरूले त्यो पनि दिन्छन्, तर यसलाई तुरन्त लागू गरेर र सरकारले ऊर्जाको क्षेत्रलाई अगाडि बढाउने भनेर एउटा पब्लिक अनाउन्समेन्टै गरेर र जनताहरू लगानी गर्नको लागि तपाईँहरू पनि आउनुहोस्, हामी राज्यले बनाउने नीति नियम र कानून हामी बनाउँछौँ, तपाईँहरू लगानी गर्नुहोस् भन्ने खालको वातावरण बनाइदियो भने नेपाली जनताले पनि धेरै लगानी गर्न सक्छन्। विदेशमा बस्ने नेपालीहरू छन्, अनि नपुगेका मात्रै विदेशीहरूलाई लगानी गर्ने हो, र सरकारले अहिले अगाडि बढ़िरहेको छ, यसलाई चाहिँ नीतिगत सुधारहरू गरेर अगाडि बढ्नुपर्छ।
13: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
14: हेलो पिंकी,
15: बोल दिन।
14: एलईडी टिभी किन्न नजाने?
15: जान्न।
14: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
15: जान्न।
14: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
15: जान्न।
14: किन?
15: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
14: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
15: पाइने भएर त जान लाग्यो नि।
14: हो र, कहाँ
15: भन्दिन के?
14: साथै भन्दिनौ,
15: आई लभ यू पिंकुली भनेको
14: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने
15: इलेक्ट्रोनिक घुराई दान।
14: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
16: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
15: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
14: फोन नम्बर
15: 082562452
14: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
18: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विभिन्न FM स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलितो नेपालमा फेरि पनि स्वागत छ। अब हामीले यो ऊर्जा क्षेत्रको बारेमा कुराकानी गरिरहँदा बजेटका कुराहरू गर्यौं, यसका समस्या, नीतिगत कुराहरू, वैदेशिक लगानीका कुराहरू पनि गर्यौं। अब नेपालले विद्युत निर्यात बढाउने लक्ष्य लिएको छ, बजेटले त्यसलाई सहयोग गर्ने व्यवस्था गरेको छ, त्यसरी हामीले अब निर्यातमुखी हुनको लागि चाहिँ अघि त तपाईँले एउटा प्रसारण लाइनको कुरा उठाइसक्नु भएको थियो।
2: अनि जस्तो बजेटमा दुईटा कुरा गरेका छ, जस्तो एउटा उत्पादन भनेको छ, एउटा चाहिँ ट्रान्समिसन लाइनमा निजी क्षेत्रलाई दिइनेछ भनेर भनेको छ, र यो ट्रान्समिसन लाइन समस्या पर्यो। अर्को कुरा निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लागि अगाडि बढाइनेछ भनेर भनेको छ। वास्तवमा सरकारले सबै कुरा सरकारले नै गरेर सकिन्छ भन्ने हुँदैन, र G2G काम गर्दाखेरि कहिलेकाहीँ थुप्रै प्रोसेसहरू हुन्छ, र भारतमा पनि थुप्रै निजी क्षेत्रहरू झनै 50-60 चाहिँ निजी क्षेत्रका कम्पनी छन् विद्युत व्यापारमा काम गर्नेहरू। त्यस कारण निजी क्षेत्रले काम गरे पनि छिटो छरितो काम गर्न सकिन्छ, त्यसैले गर्दाखेरि निजी क्षेत्रलाई पनि, फेरि निजी क्षेत्रले उत्पादन गर्दै गरेका बिजुलीहरू म आफै निजी क्षेत्रका कम्पनीहरू आइदिए भने बेच्नको लागि सजिलो हुन्थ्यो भन्ने खालको कुरा पनि हो, र हामीलाई उत्पादन गरेर हामीलाई पुगेको बढी भएका बिजुलीहरू छिमेकी देशहरूमा बिक्री गर्नको लागि सरकार पनि त्यही अनुसारले लबिङ गरिरहेको देखिन्छ। र अहिले भर्खरै भएको अब राष्ट्रपतिका सभापतिको भिजिटमा पनि ऊर्जालाई अलिकति प्रायोरिटी दिया देखिन्छ, र यो परराष्ट्र मन्त्रीज्यूको भिजिटमा पनि ऊर्जाका कुराहरू अलिकति उठाइएको जस्तो देखिन्छ। र अहिले हेर्दाखेरि मध्यपूर्व एसियाको यो के अरे क्षेत्रको यो हेर्दाखेरि त्यहाँको सङ्कटले गर्दाखेरि भारतमा पनि कुनै न कुनै किसिमको सङ्कट होला जस्तो देखिन्छ, र यो नै राइट टाइम हो यसलाई हामीले चाहिँ राम्रोसँग उसँग डिल गर्न सक्यो भने लङ टर्म व्यापार गर्न सकिन्छ भारतसँग। त्यसैले गर्दाखेरि सरकार बढीभन्दा बढी बिजुली नेपालमा खपत गरौँ भनेर लागेको छ, र त्यो सँगसँगै बढी भएका बिजुलीहरू चाहिँ कसरी छिमेकी देशहरूमा बेच्ने भनेर त्यो अनुसारले लागेको छ, र निजी क्षेत्रहरू पनि तपाईँहरू पनि तयार हुनुहोस् है भनेर भने जस्तो देखिन्छ।
1: यो अहिलेसम्म हाम्रो एग्रिमेन्ट सम्झौता भनेको भारत र बंगलादेशसँग छ होइन, विद्युत निर्यात विस्तारका लागि सरकारले यी देशहरूसँग थप विस्तार गर्नको लागि के गर्नुपर्छ?
2: कम्तीमा यो अहिलेकोलाई 10,000 MW भारतमा बेच्ने भनेर भनेको छ, यसलाई चाहिँ लङ टर्म एउटा PPA गरेर अब 50 वर्षको लागि 30 वर्षको लागि बेच्ने भन्ने खालको एउटा नीति लिनुपर्छ, र त्यो बाहेकका किनकि यो अहिले सबभन्दा समस्या प्रत्येकचोटि के अरे एप्रुभल लिनुपर्ने स्थिति छ, र एप्रुभल नदिने र हामी नेपालबाटै 80,000 MW बिजुली यो दिनमा दिन सक्छौँ है भन्ने, किनभने अहिले त हामीसँग पनि बिजुली छैन, 2-3 महिना 4 महिना बिजुली हुन्छ, अर्को 5-6 महिना बिजुली उनीहरूसँग किन्नुपर्छ होइन, त्यसले गर्दाखेरि कम्तीमा हामी उत्पादन गर्छौँ यति बेच्न सक्छौँ भन्ने हिसाबले हामीले कम्प्लिट प्लान पनि दिनुपर्छ, र भारतसँग पनि कम्तीमा ल है हामी हाम्रा यति बिजुली दिन सक्छौ, तिमी 30 वर्षको लागि 50 वर्षको लागि किन्देऊ भनेर त्यो अनुसारले हामीले उहाँहरूसँग छलफल गर्न सक्यो भने कम्तीमा एउटा लङ टर्म व्यापार, स्थायी व्यापार हुन्छ। त्यस कारणले गर्दा सरकारले यतातिर पनि लागेका देख्छ, र कोही कोही बेला अब बर्खामा बढी भएका बिजुली त्यसलाई त अब डेली बेसिसमा अब यो एक एक्सचेन्जमा लगेर बेच्दा पनि त्यो फरक हुन्छ, तर हाम्रो अलिकति ब्याङ्क फाइनेन्सिङ गर्नुपर्ने भएको हुनाले गर्दाखेरि लङ टर्म एग्रिमेन्ट गराउन सक्यो भने कम्तीमा सुरक्षित लगानीकर्ताहरू पनि सुरक्षित हुन्थे।
1: जस्तो सर एउटा कुरा मलाई जान्न मन लाग्यो, तपाईँ एउटा इपानको नेपालको अध्यक्ष पनि भएको नाताले, यो जस्तो बर्खामा बढी भएको बिजुली हाम्रो हिउँदमा घटिरहेको हुन्छ, बिजुली पुगिरहेको हुँदैन, यो स्टोर गर्ने सिस्टम चाहिँ के छ हाम्रो नेपालमा, त्यो छ कि छैन, वा विश्वमा चाहिँ के छ यसमा?
2: होइन, स्टोरेज प्रोजेक्टहरू बनाउन थालेका छन् भर्खरै, यो पहिला त अब सजिलो खालको नीति थियो, अब किन बिजुली चाहिएको थियो उत्पादन गरिहाले, अब चाहिँ बिस्तारो स्टोरेज प्रोजेक्टलाई यो बजेटले पनि स्टोरेजलाई अलिकति प्रायोरिटी दिएछ, एउटा कुरा, अर्को चाहिँ सर्ट टर्म स्टोरेज भनेको त ब्याट्री नै भनेको, ब्याट्री अब कतिसम्म यो ग्रीन इनर्जी हो कि होइन भन्ने कुरा आउँछ, तर लङ टर्म स्टोरेजको लागि त जस्तो कुलेखानी जस्तै चाहिँ अब त्यस्ता प्रोजेक्टहरू बनाउनको लागि सरकारले थुप्रै खालका प्रायोरिटीहरू दिएका छन्। अब यो फाइनेन्सिङदेखि लिएर यो आइपिओ जाने सुविधाहरूदेखि लिएर थुप्रै यो बजेटले पनि गरेका छ। त्यस कारण अबका दिनहरूमा त्यतातिर सरकार अलिकति अगाडि बढ्छ कि भन्ने लाग्छ। तर हिजोको दिनमा अब यो रन अफ रिभर नै चलाएको थियो, तर त्यति हुँदा पनि के चाहिँ राम्रो छ भने हामीसँग बर्खामा बढी बिजुली हुन्छ र हिउँदमा कम हुन्छ। हामीसँग बर्खामा चाहिँ बढी भएका बिजुली भारतका कतिपय हाम्रा सहरहरूमा बर्खामा धेरै बिजुली चाहिन्छ अत्याधिक गर्मीका कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि हामीलाई नेचरले पनि साथ दिएको छ। यो कुरालाई हामीले साँच्चै नै उहाँहरूसँग रिलेसन मेन्टेन गरेर यो कुरालाई चाहिँ साँच्चै व्यापारमा बदल्न सक्यो भने हामीलाई पनि फाइदा हुन्छ, उहाँहरूलाई पनि फाइदा हुन्छ।
1: भनेपछि अब निर्यातमुखी जलविद्युत परियोजनाका लागि सरकारले विशेष व्यवस्था कायम गरेर अगाडि बढ्न चाहिँ आवश्यकता छ,
2: त्यो चाहिँ अपरिहार्य हो। किनभने अहिले 12,000 मेगावाट उत्पादन, अहिले अब केही गरेन भने पनि 12,500-13,000 पुग्छ, सबै खपत गर्न सकिन्छ कि सकिँदैन भन्ने एउटा कुरा। 13,000 खपत गर्यो भने पनि फेरि हिउँदमा त हामीसँग 4,000-5,000 हुन्छ, फेरि 6,000-7,000 मेगावाट बिजुली उता उसँग किन्नुपर्ने हुन्छ। त्यस कारणले हाम्रो प्रायोरिटी भनेको 12 महिना हामीलाई कति बिजुली चाहिन्छ त्यति बिजुली चाहिँ 12 महिनालाई पुग्ने बिजुली हामी खपत गरौँ। मिनिमम कति सरकारले 13,500 भनेको छ, 13,500 12 महिनालाई खपत गरौँ र त्योभन्दा बढी उत्पादन भएको बर्खामा त हामीसँग बढी हुन्छ जहिले पनि। ती बिजुलीहरू कसरी छिमेक देशमा भारत छ, बङ्गलादेश छ, अब अलिअलि अब भनौँ न 5,000 मेगावाट त चाइनातिर बेच्न सकिएला, त्यतातिर चाहिँ अलिक पहल गर्नुपर्छ।
1: जस्तो सर अब अहिले यो मध्य पूर्वमा चलिरहेको यो द्वन्द्व छ नि, यसले हाम्रो यो ऊर्जा क्षेत्रमा चाहिँ कतिको प्रभाव पारेको छ कि नै?
2: अनि प्रभाव त जस्तो इन्धनको मूल्य बढिया छ त्यसले एकदम ठुलो प्रभाव पारेको छ, तर यसलाई अपर्च्युनिटीको हिसाबले हेरेर सरकारले अब साँच्चै यस्ता खालका समस्याहरू भोलि पनि पर्ने रहेछन् र ऊर्जा उत्पादनमा बढी जोड दिएर र यस्ता खालका उद्योग धन्दाहरू कल कारखानाहरू र यो कम्तीमा खाना पकाउनेदेखि गाडी चढ्नेदेखि लिएर डेली हामीलाई ऊर्जा चाहिने ठाउँहरूमा चाहिँ कम्ती विद्युतले त्यसको परिपूर्ति गर्यो भने कम्तीमा धेरै टेन्सन लिएर जनताहरू हिँड्नु पर्दैन थियो। किनभने आजको दिनमा पनि त यो ग्यासको लाइन कति लामो हुन्थ्यो होला, अहिले त्यो छैन नि। कम्तीमा एकछिन ढिलो छिटो होला, खाना त पकाएर खान पाउँछु भन्ने त छ नि इन्डक्सनले गर्दाखेरि होइन। त्यसले गर्दाखेरि सरकारले यसलाई चाहिँ अलिकति जोड दिनुपर्छ भन्ने लाग्छ र अब परनिर्भर होइन आत्मनिर्भर हुने, स्वदेशी उत्पादनलाई खपतको बढाउने सरकारले पनि त्यो प्रायोरिटी दिने र हामी जनताले पनि त्यतातिर लाग्नुपर्छ।
1: जस्तो यो उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने भनिरहँदाखेरिमा जुन अब सरकारले भर्खर एउटा जुन ट्याक्स लगाए थियो, भ्याट लगाए थियो, यसले चाहिँ यो जलविद्युत हाम्रो यो प्रयोगमा चाहिँ केही फरक पार्छ कि नै?
2: अलिक ठुल्ठुलालाई अब ऊ होला, तर हेर्दाखेरि थोरै तिर्नेहरूलाई त्यति धेरै ठुलो धेरै पैसामा लाउनु हुन्थ्यो हुँदैन थियो, एउटा फरक कुरा हो। र हामी चाहिँ हाम्रा बिजुली हामी बेच्छौँ नि, हामी बिजुली हाम्रा बिजुलीमा चाहिँ भ्याट लाऊ भनेर हामी भनिरहेका थियौँ हामीले धेरै, किनकि हामीले भ्याट क्लेम गर्न पाएनौँ। तर एकदम हेर्दाखेरि त्यस्तो एकदमै धेरै ठुलो असर पर्छ जस्तो लाग्दैन निम्न तथा मध्यवर्गका लागि, र अलिकति ठुलो चलाउँछु भन्नेलाई चाहिँ अलिकति केही भन्दा अलिकति बढी चाहिँ देखिन्छ। अब सबैतिर कुरा त उठिरहेको छ, अब ट्याक्स बढाउँदाखेरि त उठिहाल्छ, कति ठाउँमा घटाएको छ होइन, अब हाम्रै 10 लाखसम्मको इन्कमको कुरा गरेको छ, त्यो ठुल्ठुला इन्कमहरूलाई पनि छ। अब सरकार चल्नु पर्यो त्यसैको लागि बढायो होला यसमा, तर सरकारले यसलाई कसरी सोचेर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने लाग्छ।
1: जस्तो जसले अलिकति सानो उद्यमहरू गर्छ नि बिजुली बढी खपत गरेर, उनीहरूलाई त केही असर पर्ने जस्तो देखिन्छ नि होइन?
2: त्यो सानोतिनो उसलाई त अलिकति 5% फरक पर्ने भयो र सर्टेन 50 किलोवाट भन्दा माथि बढ्नेलाई 5% बढ्यो भनेर सोच्दा हुन्छ। त्यो सानसानोलाई त बढेन छ, किनभने अस्ति अर्थमन्त्रीज्यूले हिसाब गरेर देखाउँदै हुनुहुन्थ्यो 1,000 तिर्नेलाई 25 रुपियाँ बढ्यो भनेर। त्यसले गर्दाखेरि जति बढ्दै गयो त्यो छ, तर के चाहिँ हुनुपर्छ भने एकदमै धेरै खपत गर्छु भन्नेलाई ट्याक्स लिने भ्याट लिने अर्कै कुरा, तर अलिकति रिबेट दिने चलन चाहिँ गर्नुपर्छ। धेरै बिजुली खपत गर्छु भन्नेलाई चाहिँ त्यो भोलिका दिनहरूमा त्यो अलिकति त्यसलाई इन्सपायर गर्ने नीति चाहिँ ल्याउनुपर्छ। र ग्याप पनि धेरै छ हामीले बेच्ने र सरकारले बेच्नेमा। भोलिको दिनमा बा रेटै घटाइदिन्छ कि बिजुलीको, त्यो त्यताबाट सब्सिडी दिन सक्छ सरकारले अब चाह पनि। र यसैले साना उसलाई चाहिँ त्यति धेरै असर पर्या देख्दैन, र बिचका र ठुलालाई चाहिँ अलिकति केही न केही पैसा बढ्यो।
1: जस्तो अब यसरी हाम्रो आयोजनाहरू बढिरहेको छ नि, एकदम छिटो तत्काल आयोजना बनेर नेपालले फाइदा लिन सक्ने त्यस्ता ठुला आयोजनाहरू चाहिँ के के छन्? कस्ता कस्ता आयोजनाहरू?
2: थुप्रै आयोजनाहरू छन्। जस्तो 12,500 मेगावटकामा 4300 बनिसक्यो, र अर्को 5,000 भन्दा बढी झन्डै 6,000 मेगावट कन्स्ट्रक्सनमा छन्। भनेपछि यी त 2-3 वर्षमा बन्छन्। अर्का 2,000 भन्दा बढी आयोजना चाहिँ फाइनेन्सियल क्लोजरका चरणमा छन्। भनेपछि धेरै आयोजनाहरू बन्ने चरणमा छन्। अहिले सरकारले अब फर्दर म केही गर्दिनँ भनेर निर्णय गर्यो भने पनि झन्डै 12,500 वर्षमा पनि 11,000 मेगावाट बिजुली उत्पादन हुने चरणमा पुगिसकेका छन्। ती बाहेकका अरू थुप्रै आयोजनाहरू निजी क्षेत्रले पनि ठुल्ठुला 300, 400, 500 मेगावाटका आयोजनाहरू लिएर पिपीएको पर्खाइमा बसेका छन्। अब त्यो पिपीए कहिले खोलिदिने भन्ने सरकारको निर्णय बित्तिकै उनीहरू अगाडि बढिहाल्थे। त्यसैले गर्दाखेरि सरकारले जुन खालको सोच लिएर अगाडि बढ्छ, हामी त अझ के भन्छौँ भने अहिले थुप्रै सरकारले यो वर्ष पनि धेरै आफै गर्ने भनेर भनेको छ। राज्यले म सबै कुरा आफै गर्छु भन्ने राम्रो कुरा हो, राज्य धनी हुन्छ। तर राज्यले गर्दाखेरि राज्यसँग त्यो खालको सोर्स छ कि छैन, त्यो खालको पैसा छ कि छैन, र राज्यले गर्दै गर्दाखेरि कति कस्टमा बनाउँछ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। किनभने हिजोका उदाहरणहरू हेर्दाखेरि राज्यले बनाएका आयोजनाहरू निकै मगा परेकाहरू पनि देखिन्थ्यो, र राज्यले नीति निर्माण गरेर नीति ऐन कानुन निर्देशिका के हुन्छ त्यो बनाइदिएर निजी क्षेत्रहरूलाई र तपाईँहरू बनाउनुहोस् अगाडि बढाउनुहोस् भनेको खण्डमा अझ त्योभन्दा राम्रा र त्योभन्दा राम्रो कस्टमा पनि बनाउँछ। त्यस कारण सरकारलाई पनि हामीले त्यो त्यसो गर्दा पनि राम्रो हुन्छ भनेर सुझाव त दिएका छौँ। तर अब राज्यले म हामी गर्छौँ भन्यो भने कसैले नगर भन्ने कुरा थाहा हुँदैन।
1: जस्तो अब सरकारले नवीकरणीय ऊर्जा भनेर जस्तो सौर्य ऊर्जा, पम्प्ड स्टोरेज, ब्याट्री स्टोरेज जस्ता क्षेत्रमा बजेटले पर्याप्त ध्यान दिएको देखिन्छ। यो स्टोरेजहरू चाहिँ सबै नै आवश्यकता छ कि नेपाललाई चाहिने चाहिँ प्रमुख स्टोरेज कुन कुन आवश्यकता छ? कसरी अगाडि बढ्दाखेरि चाहिँ भोलि भने सरकारलाई निजी क्षेत्रलाई यसले राहत महसुस दिलाउन सक्छ?
2: अनि सोलर त अब सर्ट टर्म के अरे उसको लागि दिनभरिको लागि हो होइन, सोलर त कति ठाउँमा हुन्छ र चाँडै पनि बन्छ, त्यो राम्रै हो। अब अगाडि बढिरहेको छ राज्य। पम्प स्टोरेज कति सम्भव छ के छ भनेर अब स्टडीको फेजमै छ, र स्टोरेज प्रोजेक्टतिर अलिकति लाग्नुपर्छ सरकारले अलिकति, किनभने हामीलाई पिकिङको बेलामा अथवा यो हिउँदको बेलामै बिजुली कम हुने भएको हुनाले गर्दाखेरि राज्यले त्यतातिर लाग्नुपर्छ, र त्यही खालका पोलिसीहरू अगाडि बढाएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ। र काहीँ न काहीँ मिक्स एनर्जीको विकास त गर्दै जानुपर्छ, किनकि एकै खालका अहिले गर्ने जस्तो रन अफ द रिभर मात्रै भयो भने हामीसँग हिउँदमा त झन्नै 30% मात्रै बिजुली हुन्छ, त्यसले गर्दा नपुग्न सक्छ। त्यस कारणले गर्दाखेरि ब्यालेन्सको लागि सबै खालका ऊर्जाहरूलाई अगाडि बढाउनुपर्छ।
1: यो नवीकरणीय ऊर्जामा निजी क्षेत्रको भूमिका बढाउन चाहिँ के गर्नु पर्ला?
2: अनि सरकारको पोलिसी नै हो, अनि सरकारले पोलिसी नीति निर्देशिका जसरी बनाउँछ जसरी अगाडि बढ भन्छ, निजी क्षेत्रहरू अगाडि जाँदै गर्दा अब नाफा देखे भने नै जान्छन् होइन, त्यसले गर्दाखेरि सुरक्षा देखे भने जान्छन्, र हाम्रो लगानीको लगानी सुरक्षित छ यो भन्ने ठाउँमा देखे भने जान्छन्। त्यस कारणले गर्दा सरकारले चाहिँ एउटा त्यो नीति त्यो अनुसारको बनाइदियो भने निजी क्षेत्र त जुन ठाउँ खोलिदिन्छ त्यतैपट्टि जान्छ।
1: हरित ऊर्जा प्रवर्धनका लागि बजेटमा केही कमीहरू छ कि नै?
2: अनि भर्खर अब सुरुवात हो, अब ठिकै छ, यसलाई त अगाडि बढाउँदै जानुपर्छ होइन, त्यो त्यसमा त्यति धेरै ऊ छैन, तर कतिपय अब निजी क्षेत्रलाई अगाडि बढाइदिँदै जाँदाखेरि सजिलो हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। ऊर्जा क्षेत्रका लागि आवश्यक कानून सुधार बजेट मार्फत केही सम्बोधन हुँदैछ, र केही चाहिँ सरकारले अध्यादेश मार्फत पनि अगाडि लाँदैछ। अब यो कर र राजस्व नीतिहरू छ नि जुन ऊर्जा क्षेत्रको लागि, यो ऊर्जा विकाससँग सम्बन्धित कर तथा राजस्व नीतिलाई कसरी मूल्याङ्कन गर्नुपर्छ?
2: होइन हामीले त कतिपय सुझावहरू पनि दिएका थियौँ, कस्तो भने ऊर्जा क्षेत्रको यति धेरै विकास गर्ने हो भने अलिकति फ्लेक्सिबल हुनुपर्छ, जस्तो हाम्रो ट्याक्सकै कुराहरू थिए, ऐनमा एउटा ट्याक्स छ तर पछि परिवर्तन गरेर फरक खालको लगाइएको छ होइन, जस्तो 30,000 मेगावाट बनाउने भनेको छ कम्तीमा, अहिले दिइरहेको सब्सिडिजहरू कम्तीमा 30,000 मेगावाट बिजुली उत्पादन गरिन्जेलसम्म, जस्तो अहिले 10 वर्ष ट्याक्स फ्री छ, त्यसपछि 5 वर्ष अर्को 5 वर्ष चाहिँ 50% फ्री भनेर भनेको छ, त्यो चाहिँ लगानी धेरै चाहिने हुनाले गर्दा यो कन्टिन्यू 30,000 मेगावाट पुर्याउन्जेलसम्मलाई यसलाई चाहिँ अघि 10 वर्षलाई बनाएको छ, 10 वर्षलाई छोड दिनुपर्छ भनेर भनिरहेको छौँ। सरकारले यस्तो कुराहरूलाई चाहिँ अलिकति सोच्नुपर्छ, किनभने धेरै ठुल्ठुलो इन्भेस्टमेन्ट अरू इन्भेस्टमेन्ट जस्तो होइन, त्यस कारणले गर्दा यो लङ टर्म इन्भेस्टमेन्ट भएकोले लङ टर्म प्लानिङ सरकारले अगाडि लिएर जानुपर्छ जस्तो लाग्छ।
1: अब यो बजेट कार्यान्वयन भए ऊर्जा क्षेत्रमा कस्तो परिवर्तन आउला?
2: यो बजेट त जस्तो पूर्वाधारका क्षेत्र, ट्रान्समिसन लाइनका क्षेत्र र रोडमा एकदमै बजेट दिएको छ, यसमा चाहिँ खर्च गरेर अगाडि बढाउनु पर्छ। बजेटमा भएका कुराहरू कतिपय नीतिगत सुधारहरू गर्नुपर्ने, कति ऐन बनाउनु पर्ने, कानून बनाउनु पर्ने, एकद्वार प्रणाली लागू गरिनेछ भनेको छ, सबै ठाउँ सबै खालका मन्त्रालयका काम एक ठाउँबाट स्वीकृति दिने भनेर त त्यसको छुट्टै कानून बनाउनु पर्ने होला। अब यो कानून बनाउनेतिर, ऐन बनाउनेतिर नीति निर्देशिका के हो, त्यो बनाएर चाहिँ यसलाई कार्यान्वयन गर्नेतिर 1 महिना 2 महिना 3 महिना त्यहाँ डेड लाइन पनि लेखा भए 3 महिनाभित्र यो गरिनेछ भनेर त्यतातिर सरकार लाग्नुपर्छ। र यो नीतिगत सुधार मात्रै भइदियो भने थुप्रै कामहरू सहज हुन्छ।
1: अब सरकार नयाँ छ, स्थिर सरकार आएको छ, अब निजी क्षेत्रको एउटा ठूलो संस्था, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष पनि हुनुहुन्छ, अब सरकार चाहिँ कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ, र आउने दिनमा सरकारले एउटा सुझाव चाहिँ तपाईँको के छ?
2: जस्तो हामी मैले अघि पनि भने, जस्तो हामी यो अहिले सबभन्दा ठूलो पार्टी जनता सामु जाँदादेखि हामीले विश्लेषण गरिरहेका छौँ, उहाँहरूले गरेको घोषणा पत्र हामी पढ्थ्यौँ होइन, कुन कुन पार्टीका घोषणा पत्रहरू के छन् भनेर, त्यहाँदेखि हेर्दै जाँदा उहाँहरू सरकारमा आइसकेपछि देखेर अहिलेसम्म बजेटसम्म आउँदाखेरि वास्तवमा केही काम गर्न खोज्या हो कि देखिन्छ, र कतिपय ठाउँमा अब आलोचित हुने आफ्नो ठाउँमा छ, तर हेर्दाखेरि विकासका कुराहरूलाई अगाडि बढाउने हो कि जस्तो देखिन्छ सरकारले, र यी कुराहरूलाई अगाडि बढाउने त भने तर यसमा नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ, र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ, त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब 1 वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ, अब अर्थमन्त्रीज्यूले भन्दाखेरि सरकार प्रधानमन्त्रीज्यूको त्यो खालको कुरा छ अरे, त्यसमा पनि हामीलाई त नीतिगत सुधार मात्रै गरिदिउ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ, र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: अब तपाईँ यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष, अब अलिकति संस्थागत कुराहरू गरौँ न, तपाईँको कार्यकाल सकिँदैछ, शुक्रबार हाम्रो अब साधारण सभा र अधिवेशन पनि छ, कस्तो रह्यो यो 3 वर्ष कार्यकाल? यत्रो निजी क्षेत्रमा आउनुभयो, लगानी गर्नुभयो, यसमै बस्नुभयो, यसबाट बस्दा बस्दा संगठन निर्माण भयो, संगठनमा आबद्ध भएर यसरी अध्यक्ष भएर यो 3 वर्षलाई चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ?
2: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ नेपाल भन्दा पनि इपान भनेर जनता जनताहरूले चिन्न थालेका छन्, प्रत्येक पोलिटिकल पार्टीहरूले, माननीयज्यूहरूले र सबैले इपान भनेर एउटा चिन्ने खालको र वास्तवमा यो देशको लागि केही गरिरहेको संस्था हो है भनेर त्यो खालको एउटा छ, र नेपालीले मात्र होइन विदेशीहरूले पनि, कूटनीतिक नियोगहरूले पनि र उहाँहरूले पनि बोलाएर अब छलफल गर्न थाल्नु भएको छ, एउटा त्यो काम गर्यो अर्को कुरा वास्तविक यो क्षेत्रलाई अगाडि बढाएन भने बाँकी कुराहरू सम्भव छैन भन्ने कुरा हामीले सरकारलाई बुझाउन सफल भयौँ पोलिटिकल पार्टीहरूलाई बुझाउन सफल भयौँ हामीले र यी क्षेत्रहरूलाई विकास गर्ने हो भने कम्तीमा पाँच सातवटा काम गर्नुपर्छ है भनेर हामीले सरकारलाई अब योभन्दा अगाडि सरकारलाई अथवा पोलिटिकल पार्टीहरूलाई हामीले प्रत्येकचोटि एडभोकेसी गरौँ र हामीले प्रत्येक पार्टीका माननीयहरूसँग बसेर हामीले छलफल गऱ्यौँ वास्तवमा ऊर्जा के हो किन हो र यसका समस्याहरू के छन् र यसलाई कसरी अगाडि बढाउने भन्ने खालका कुराहरू भन्न थाल्यौँ र वास्तवमा त्यही कुराहरूलाई हेर्दै जाँदाखेरि यो इलेक्सनको माझमा पनि मेजर पार्टीहरूले गरेका कमिटमेन्ट जनताहरूसँग लेखेको बाचाहरू हेर्दाखेरि यो लाइसेन्सको म्याद 50 वर्ष हुनेछ विद्युत व्यापार निजी क्षेत्रलाई ट्रान्समिसन लाइन निजी क्षेत्रलाई पिपिए खोलिदिने कुराहरू र एकद्वार प्रणालीका कुराहरू ऊर्जा आयोजनाहरूलाई सुरक्षाका कुराहरू यी सबै कुराहरू हामीले प्रत्येक दललाई हामीले बुझाउने कोसिस गर्यौँ वास्तवमा उहाँहरूले बुझ्नु भयो र वास्तवमा यसको महत्त्वलाई बुझ्नुभयो होइन र त्यही कुराहरू घोषणा पत्रमा आए र हिजोको दिनहरूमा हेर्दाखेरि घोषणा पत्रमा मात्रै आउँथ्यो कार्यान्वयन हुँदैन थियो थुप्रै घोषणा गरे हुन्थ्यो बाचा बिर्सिन्थे 5 वर्षपछि सम्झिन्थ्यो तर यो सरकारले तुरुन्तै ती जे हामीले बुझाउने कोसिस गरेका थियौँ उहाँले जे बुझ्नु भएको थियो त्यो घोषणा पत्रमा जे थियो त्यही कुराहरू कन्टिन्यू हुँदैखेरि बाचा पत्र सय बुझे त्यसपछि यो पनि वास्तवमा हाम्रा यो ठुलो उपलब्धि हो भन्ने लाग्छ हामीलाई होइन त्यसैले गर्दाखेरि हामीले 3 वर्षमा जे कुरा स्थापित गर्न खोजेका थियौँ जे कुरा गर्नुपर्छ है सरकारले अब यो देशलाई विकास गर्नको लागि भनेर हामी जे कुरा भनेका थियौँ यी कुराहरू सबै सरकारले बुझेर आफ्नो यो कार्यक्रममा अथवा सरकारले गर्नुपर्ने कुराहरूमा राखेका छ र अब भनेको चाहिँ र मलाई के लाग्छ भने हामी सफल हिजो टेक एन्ड पेका कुराहरूमा त्यत्रो विवाद भयो होइन आज टेकर पेमा पिपिए गरिन्छ भनेर सरकारले भन्यो होइन 10 मेगावटसम्मका पिपिए खुल्ला थियो त्यसलाई रोकिदिएको थियो अहिले 10 मेगावटसम्मकालाई खुल्ला छ भनेर सरकारले भन्यो वास्तवमा एउटा एकदमै ठुलो सक्सेस हो भन्ने मलाई लाग्छ हाम्रो र एउटा मेरो पनि सफलता हो भन्ने लाग्छ सँगसँगै अर्को ठुलो सफलताको कुरा गर्दा हाम्रा इपानमा पनि इन्टरनल विधानका विवादहरू थिए बाहिरको मान्छे आउनै नसकिने कार्टेलिङ गर्यो भनेर खालका कुराहरू निस्केका थिए होइन त्यसको पनि अन्त्य गरिदिने भनेर वरिष्ठ उपाध्यक्षसम्मलाई जो पनि लड्न पाउने भनेर विधान कार्य समितिले पास गरेर एजिएममा लाने भनेर थाले योभन्दा लोकतान्त्रिक योभन्दा प्रजातान्त्रिक होइन यो त निर्णय नै हुन सक्दैन वास्तवमा मैले मेरो कार्यकालको अन्त्यमा अहिले हुँदा हामी आउनुभन्दा अगाडि अथवा अहिलेसम्म

0: कार्यान्वयन गर्नेतिर मेजर फोकस हुन्छ भन्ने मलाई लाग्छ।
1: तपाईँको जस्तो नयाँ कार्यकालमा अब तपाईँ चाहिँ रहनुहुन्छ या रहनु हुँदैन, वा तपाईँको उम्मेदवारी पर्छ या पर्दैन?
0: निवर्तमान अध्यक्ष भनेर त्यो छ, त्यो त्यो हिसाबले कमिटीमै रहन्छु रहनेछु, तर हामी एक कार्यकाल मात्रै बस्ने भनेर त ऊ गरिसकेका छ, त्यस कारणले गर्दा अब फेरि हुँदैन। म पछि अब अहिलेको वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने भनेर हामीले निर्णय गरिसकेका छौँ, र त्यसपछिका बाँकीमा मिलाएरै लाने भनेर अहिले कुरा गरिरहेका छौँ। अब आकांक्षीहरू धेरै हुनेछ, अहिले थोरै छन्, अर्को वर्षदेखि त जो पनि आकांक्षी हुन पाइयो।
2: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराई।
4: विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक, हस्पिटल रोड खोराहिदान।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
10: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095121871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98435008804, 98435008804, www.pashupatiicare.com।

0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निमले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
5: सक्कु जे लौ खबर सुने
4: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
5: आप बेराम पर्ल से बिरुवा करक लाग डान से बाहर जाई नि पर्ना
4: छुटी छुटी से भारी ओ सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
5: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा
4: ओपीडी सेवा भर्ना सेवा
5: सक्कु मेरिक अपरेशन सेवा
4: आईसीयू सेवा रेडियोलोजी सेवा
5: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
4: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090 65225
5: 0825-91-101 0825-91-103 5-91-104 5-91-105
6: खुशीको खबर
7: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
6: हाम्रा विशेषताहरू
8: आधुनिक प्रयोगशाला
6: अत्याधुनिक सर्वेक्षण उपकरण
8: अनुभवी प्रशिक्षक
6: व्यवहारिक तथा परियोजना आधारित सिकाई
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
6: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
6: सम्पर्क फोन नम्बर 082-562-204
7: सम्पर्क मोबाइल नम्बर 9857-30672 र 9969-64-848
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा सिविक्त जनशक्ति र सफल भविष्यको आधार
10: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा उसालको नमस्कार। विद्युतीय सवारी साधन ईभीको प्रयोगसँगै चितवनमा चार्जिङ स्टेशन खोल्ने क्रम बढ़ेको छ। केही वर्ष अगाडि मात्र सरकारी र निजी गरी चारवटा स्टेशन रहेको जिल्लामा अहिले 33 भन्दा बढ़ी स्थानमा व्यावसायिक रूपमा चार्जिङ स्टेशन संचालनमा छन्। नेपाल विद्युत प्राधिकरणले शुरूमा भरतपुरको केन्द्रीय बस पार्कमा चारवटा सवारी साधनले एकैपटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेशन स्थापना गरेको थियो। त्यस लगत्तै उपभोक्ताको माग अनुसार प्राधिकरणले मुगलिङमा अर्को चार्जिङ स्टेशन संचालनमा ल्याएको थियो। विद्युतीय सवारी साधनको प्रयोग बढ़न थालेपछि प्राधिकरणले भरतपुर बस पार्कमा बुथ थपेर एकैपटक 12 वटाले चार्ज गर्न सक्ने व्यवस्था मिलाएको छ। यसबाहेक निजी स्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा 31 वटा स्टेशन संचालनमा आएका छन्। विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाले प्राधिकरणले 2 स्थानमा र व्यावसायिक रूपमा 31 स्थानमा स्टेशन संचालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार यी बाहेक होटल रेस्टुरेन्टहरूमा आफ्ना ग्राहकहरूलाई सेवा दिने गरी चार्जिङ स्टेशन राख्नेहरू धेरै रहेका छन्। पछिल्लो समय साझा सहकारी संस्थाले भरतपुरको बस पार्क सड़कमा बाइपास सड़कमा 4 वटा प्यालनबाट एकैपटक 8 वटा सवारी साधनले चार्ज गर्न मिल्ने गरी संचालनको तयारी गरेको उहाँले बताउनुभयो। निजी भन्दा प्राधिकरणको चार्जिङ दर सस्तो छ। साझाले जिल्लाको सबैभन्दा उच्च क्षमताको चार्जिङ स्टेशन राखेको इन्जिनियर सापकोटाले बताउनुभयो। साझामा 630 केभीए र भरतपुर बस पार्कमा 500 केभीए क्षमताको चार्जिङ स्टेशन रहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानूनले तोकेको समयभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरूमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गत आर्थिक वर्षमा 159 स्थानीय तहले तोकेको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधि नगरेका तथा गत साउन 12 गतेसम्म पनि 49 वटा स्थानीय तहले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागि उक्त कार्यक्रम मार्फत स्थानीय तहमा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण वितरणमुखी र खुद्री योजनाको प्रभाव न्यूनीकरण वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 वटा स्थलगत सहजीकरण टोली गठन गरिएको जनाएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि कर्मचारी तथा सरकारवालासँग छलफल अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। स्थानीय तहमा बजेट तथा कार्यक्रम स्वीकृतिमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय समेत सिफारिश गरिनेछ। मन्त्रालयका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्री योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई समक्ष डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्नेछ। मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाड़ामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुकर वर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्ने भएको छ।
र पसलको बीमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनसाती बचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटौलका एक सुनसाती संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटौल उपमहानगरपालिका पाँच अमरपथमा संचालनमा रहेको तीनौ सुनसाती पसलमा यही जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुनसाती पसल संचालन गर्दै आएका बुटौल उपमहानगरपालिका तीन पुलचोकका 41 वर्षीय दीपक विक र आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका दुई बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटौलले जनाएको छ। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा थप म्याद भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटौलले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर चोरी भएको सम्पूर्ण गहना बरामद गरेको जनाएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली दिवी सरोड खोराही दाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98-578-32-819
5: र 98-578-32-223।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीघर रोड खोराही दाङ,
11: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-477-27-977
12: र 98-578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 ब्यूटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।
5: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
12: बीमा गराउन जाँदैछु।
5: बीमा किन गर्नु पर्यो सर? बीमा
12: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
5: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
12: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
5: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने। सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
5: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
12: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
5: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
20: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
22: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
21: तालिममा दिइने विषयहरू
22: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
21: स्पेशल सेफ तालिम,
22: जापानिज सुशी तालिम,
21: वेट्रेस,
22: टुरिस्ट गाइड।
21: हाम्रा विशेषताहरू
22: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
22: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
22: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
21: सम्पर्क मोबाइल 98410-17-09।
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान।
0: तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: No, it like pro.
1: Rasita Pao from 2N4SAC.
2: So yes, ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuho. Kineki esma sabai cha.
4: हीरा काटने हीरे मारा के
5: नमस्ते मोराम कृष्णकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगा

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
1: अन्य विशेषज्ञ सेवाहरू,
2: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अडगुरी बिहानको लामदेखि रातिसम्म।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भुसाल को नमस्कार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न देशभरका अस्पतालमा विपन्न तथा असहाय नागरिकका लागि अनिवार्य रूपमा 10% शैय्या छुट्याउने व्यवस्था लागू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार अब अस्पतालले आफ्नो कुल स्वीकृत शैय्याको कम्तीमा 10% हिस्सा लक्षित वर्गका बिरामीका लागि सुरक्षित राख्नुपर्ने जानकारी दिनुभयो। डाक्टर देवकोटाका अनुसार ती शैय्यामा उपचार गराइरहेका बिरामीबाट कुनै प्रकारको शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार लक्षित वर्गका बिरामीले अस्पतालमा उपलब्ध हुने नियमित स्वास्थ्य सेवामा अन्य बिरामी सरह समान पहुँच पाउनेछन्। उपचारका क्रममा शैय्या शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सेवा बापत कुनै रकम लिन पाइने छैन। मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त केसीले आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध गराउन नसकिए पनि उपचार सेवा नरोकिने जानकारी दिनुभयो। यस्तो अवस्थामा बिरामीले सो घोषणा फारम भरेर उपचार शुरू गर्न सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ। केही वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको नेतृत्व तहमा पुग्नु भएको छ। यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले 4 बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाड़ी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाड़ी तथा प्रशिक्षक शक्ति गौतम, बुद्धिशाल खेलाड़ी मोनालिसा खुम्बु तथा फुटबल खेलाड़ी पवन साई रहनु भएको छ। मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाड़ीहरूको सहभागिता बढ़ाउने प्रयासका रूपमा हेरिएको छ। नवनियुक्त पदाधिकारीहरूले नेपाल खेलकुदको विकास व्यवस्थापन र नेपाली खेलकुदको विकास व्यवस्थापन र नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरूमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गत आर्थिक वर्षमा 159 स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेको तथा गत साउन 12 गतेसम्म पनि 49 स्थानीय तहले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागि हो। उक्त कार्यक्रम मार्फत स्थानीय तहमा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्री योजनाको प्रभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमा गर्न सहयोग पुग्ने भएको छ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली गठन गरिएको जनाइएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालासँग छलफल, अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। स्थानीय तहमा बजेट तथा कार्यक्रम स्वीकृतिमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय समेत सिफारिश गरिनेछ। मन्त्रालयका अनुसार स्थानीय तहमा प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ। र विद्युतीय सवारी साधन ईभीको प्रयोगसँगै चितवनमा चार्जिङ स्टेशन खुल्ने क्रम बढ़ेको छ। केही वर्ष अगाडि मात्र सरकारी र निजी गरी 4 स्टेशन रहेको जिल्लामा अहिले 33 भन्दा बढ़ी स्थानमा व्यावसायिक रूपमा चार्जिङ स्टेशन सञ्चालनमा छन्। नेपाल विद्युत प्राधिकरणले शुरूमा भरतपुरको केन्द्रीय बस पार्कमा 4 सवारी साधनले एकैपटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेशन स्थापना गरेको थियो। त्यस लगत्तै उपभोक्ताको माग अनुसार प्राधिकरणले मुगलिनमा अर्को चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो। विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेपछि प्राधिकरणले भरतपुर बस पार्कमा बुथ थपेर एकैपटक 12 वटाले चार्ज गर्न सक्ने व्यवस्था मिलाएको छ। यस बाहेक निजी स्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा 31 वटा स्टेशन सञ्चालनमा आएका छन्। विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाले प्राधिकरणले 2 स्थानमा र व्यावसायिक रूपमा 31 स्थानमा स्टेशन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार यी बाहेक होटल रेस्टुरेन्टहरूमा आफ्ना ग्राहकहरूलाई सेवा दिने गरी चार्जिङ स्टेशन राख्नेहरू धेरै छन्। पछिल्लो समय साझा सहकारी संस्थाले भरतपुरको बाइपास सडकको 4 वटा प्यालनबाट एकैपटक 8 वटा सवारी साधनले चार्ज गर्न मिल्ने गरी सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो। निजी भन्दा प्राधिकरणको चार्जिङ दर सस्तो छ। साझाले जिल्लाको सबभन्दा उच्च क्षमताको चार्जिङ स्टेशन राखेको इन्जिनियर सापकोटाले बताउनुभयो। साझामा 630 केभीए र भरतपुर बस पार्कमा 500 केभीए को क्षमताको चार्जिङ स्टेशन रहेका छन्। हवस्त, बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादनहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
6: होइन कसलाई के भयो?
9: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
6: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
9: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद नभएको।
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
9: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेटरेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
10: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: आवाजी रहेको छ। धपासीबाट यो जानकारी गराउँछु, सँगै कलंकीबाट पनि सेवा दिइरहेको छ। अब तपाईँलाई काठमाडौँमा जहाँ सजिलो पर्छ ती स्थानहरूबाट खरिद गर्न सक्नुहुन्छ र डेलिभरीको व्यवस्था भएको सफा हब काठमाडौँलाई सम्झनु होला। अब यो जानकारी मैले यहाँलाई गराइसकेपछि आजको लागि श्रोता हुनुहुन्छ, गीत गाउन आउनु भएको छ, अब ढिला नगरिकन उहाँलाई म स्वागत गर्छु। को हुनुहुन्छ, कहाँबाट? नमस्कार हजुर। परिवर्तन सम्भव छ? कसको आवाज, कहाँबाट हो? के नाम भन्नुभयो? सानो कमला भन्ज्याङदेखि हो क्या हो? अनि के छ खबर, कस्तो छ मौसम?
1: मेरो खबर एकदम ठिक छ, मौसम अघिसम्म चाहिँ घाम लागिरहेको थियो, फेरि अहिले चाहिँ एकदम शीतल भएको छ, अब सायद पानी पर्छ होला एकछिनमा।
0: ल, अब यही बीचमा इन्द्रणीमा टेलिफोन लाग्यो, अनि धेरै पछि गीत गाउने रहर पनि होला, आज चाहिँ गाउँछु गाउँछु भन्ने लागेको होला सानो कमलालाई, ठ्याक्क टेलिफोन लाग्यो, गाउन पनि पाइयो। कुन गीत गाउने रहर लागेको छ नि तपाईँलाई आज?
1: मजाले गुनगुनाउँछु नि, खासै धेरै त आउँदैन।
0: हुन्छ,
1: र पनि मजाले ट्राई गर्छु नि। फुल्टी पेरा लाउँदैनौ कहिले नि, मा दुखीलाई।

0: भगवान तिम राम राम दाते मारी जा।
1: ल सानो कमलालाई धन्यवाद छ। साह्रै पुरानो भाका मेरी मिरेको घाम गाए गाउनु भयो, यो एकदम धन्यवाद दिन्छु। हस् ल नमस्कार सर। सानु कमलासँग हामीले कुराकानी गरिसकेका छौ, शंख सभा चैनपुर भन्ज्याङबाट आएर टेलिफोन गरेर होइन, अनि इन्द्रणीको बसाईमा मजाले गीत गाएर गइसक्नु भएको छ। अब सानु कमला जस्तै तपाईँ पनि गीत गाउन चाहनुहुन्छ भने स्टुडियोको नम्बर खुल्ला छ, 4591300 4591300। यो त ब्रह्माण्डकै सजिलो नम्बर भन्न म भन्छु हो, यही सजिलो नम्बरको सहारा लिएर आउनुहोस्। कुराकानी गर्दै गीत सुनाउला भन्दै गर्दा कोही हुनुहुन्छ। नमस्कार।
2: नमस्ते चन्द्रमणि सर। नमस्ते।
1: ल होइ नमस्कार, आइसक्नु भयो, के छ खबर?
2: खबर एकदम ठिकठाक छ भन्नुपर्छ सर, यता गागलफेदी
1: ठिक छ। गागलफेदी म त प्राय आइरहेको हुन्छु आज भोलि।
2: हो सर,
1: हो नि, अस्ति गागलको ठ्याक्कै गागल डाँडामै पुगेका थिए।
2: हजुर हजुर हजुर।
1: अनि गागल डाँडामा गइयो, माथि ठूलो अष्ट धातुबाट निर्मित त्यो कागको प्रतिमामा गइयो होइन,
2: एकदम सर,
1: तल तल पनि गइयो, यता घुमार चोक पनि छ उता होइन।
2: हजुर हजुर हजुर हजुर।
1: तपाईँको ठ्याक्कै कहाँ हो रे त्यहाँ? गागल आएपछि मैले सम्झिन चाहिँ सम्झिएको थिएँ है।
2: ए धन्यवाद सरलाई, जुन सरले अघि यो के कागा के कागको चित्र नक्सर भन्नुभयो नि, ठ्याक्कै त्यसकै सिधा तल सर, यो जुन यो गागल फेरि बस फरक बसहरू हिँड्ने जुन मेन रोड छ नि सर,
1: हो हो
2: हो, त्यहाँबाट तपाईँको यो ओडादेखि अलिकति तल तपाईँको त्यो हल्का
1: एक नम्बर वडा कार्यालय कि दुई नम्बर वडा कार्यालय?
2: एक नम्बर सर, एक नम्बर,
1: एक नम्बर वडा कार्यालयबाट यता ब्रह्मखेल जाने बाटोपट्टि हो,
2: सिधै सिधै सर, सिधै यो मेन ब्रह्मखेल चोक निक्लिने मेन यो वडा भन्दा थोरै तलतिर एउटा कृष्ण मन्दिर आउँछ,
1: ल अब त्यो त आबेलामा बालकुमार जीकोमा आउने हो है त।
2: पक्कै सर, पक्कै पक्कै पक्कै, एकदम म पनि पर्खाईमा बस्नेछु।
1: ल खुसी लाग्यो। हुन्छ, कुन गीत गाउने अब?
2: हुन्छ सर, अब गीत भन्दा पनि यसो बाँसुरी हातमा लिएर बसिरहेछु।
1: भइहाल्छ त,
2: अब भन्दा त्यस्तो राम्रो त अब म जान्दिनँ, अब जे जति आफूले जानेको त्यति हजुरलाई सुनाइदिने हो।
1: हस् ल, हामी सुन्न एकदम तयार बाँसुरीको धुन सुन्न पाइयो।
2: हजुर सर, हजुर, पक्कै पनि पक्कै।
1: तपाईँ त अब बाँसुरी बजाइरहने मान्छे, कुन चाहिँ गीतको धुनमा बजाउने कि अन्य कुनै नेपाली धुनहरूमा बजाउनुहुन्छ कि?
2: होइन सर, यो गीतकै धुनमा गीतकै लयमा बजाउने हो सर, होइन।
1: हस् हुन्छ,
2: यो अब अहिले त यो सुन्नुमा पनि आउँदैन, हामीले सुनेको पनि छैनौँ। पहिला पहिला हामी सासानो खाँदाखेरि रेडियो नेपालबाट बज्थ्यो यो गीतहरू, अब अहिले पुरानो गीतहरू हराउँदै गइसकेको छ, तर नहराओस् भन्दै सम्झना गर्दै त्यही गीतको धुनलाई म थोरै हजुरलाई सुनाइदिनेछु है सर।
1: सुनाउ सुनाउ।

0: यति नै बडा नि
1: ल धन्यवाद सवाल कुमार जी पछाडिबाट मज्जाले हाम्रो सानोमै आजी हैन
0: पक्कै सर पक्कै पनि
1: नमस्कार नमस्कार ल खुसी लाग्यो बालकुमार सरले टक्क बाँसुरी बजाउने सानु मैयाले टक्क गीत छोप्ने होइन
2: ढङ्के
1: फुली नाकैमा बुलाकी साह्रै मिठो भाकाको लागि म तपाईँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु इन्द्रणीको बसाईमा आउनुभयो आएर यति मिठो तवरले हामीलाई यो बसाईलाई अझ सुनमा सुगन्ध थपिदिनुभयो यसको लागि फेरि पनि धन्यवाद हस्
0: हुन्छ सर ल हजुर चन्द्रमणि सरलाई पनि सम्झना सत्कार सबैलाई शुभकामना बाँकी दिन आउँदा दिनहरू हजुरको शुभ शुभ शुभ रहोस् भन्दै प्राविधिक मित्र हाम्रो ईशा सिस्टरलाई पनि फोन रिसिभ गरेर यो मेरो हजुर सामु यो मेरो आवाजलाई बुलुम्ब बनाइदिनु भयो उहाँ ईशा सिस्टरलाई पनि सम्झना सत्कार सबैलाई शुभकामना बाँकी दिन आउँदा दिनहरू शुभ रहोस् भन्दै बिदा भयो नमस्ते
1: धन्यवाद छ हामी इन्द्रणीको बसाईमा छौं मेरा प्यारा प्यारा साथीहरू मेचीदेखि महाकालीसम्म घरदेशदेखि परदेशसम्म तपाईँ जहाँ हुनुहुन्छ यो समयमा इन्द्रणी सुनिरहनु भएको होला भन्ने विश्वास लिएको छु अब चाहिँ भने हामी गीत राख्छौ प्रविधिमा ईशा हुनुहुन्छ ईशा उठाउ गीतलाई

एकै बित्ताको दूरी पनि आज टाढा भयो। मैलिना राई अनि बसन्त थापा पुष्पति म्युजिकबाट बजारमा आएको गीत हो। प्रडा सुवेदीको असाध्य बन्छुने शब्द छन् यो गीतमा, हामीले यहाँलाई सुनायौं र यो गीतसँगै मेरा प्यारा प्यारा मन यहाँलाई म स्वागत गर्न चाहन्छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले कार्यक्रम हेरिरहनु भएको छ, जो जहाँबाट हेर्दै हुनुहुन्छ सबैलाई सम्झना। हाम्रो आयुषा शेर्पा जो लोकदोहोरी गायिका पनि हुनुहुन्छ, नमस्ते भन्दै यता एकदम मजाले सुन्दैछु। हाम्रो ओहो रोमानिया पुगिसके आयुषा, ल कस्तो सधैँभरि हामीलाई चाहिँ काठमाडौँ कालो पुलबाट सुन्नुहुन्थ्यो। हेर्नुहोस् त एकजना होनहार प्रतिभा, मैले त काठमाडौँमै हुनुहुन्छ होला भन्ठानेको थिएँ, एक दिन इन्द्रेणीमा बसौंला भन्दा भन्दै अहिले चाहिँ रोमानिया पुगिसक्नु भएछ। ल ल ल ल ल ल जताततै नहुँछु भन्नुभएको छ। ल एकदम सुखद बसाइरहोस्, हामी आयुषालाई एकदम शुभकामना दिन्छौं। जेनु बान्तवाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, राजेन्द्र डाङ्गीले पनि सबैलाई सम्झना सुन्दैछु भन्नुभएको छ। उमेश रेग्मी, शिला श्रीदेखि लिएर मनोज देवकोटादेखि लिएर हाम्रो सानुले पनि हेर्दै हुनुहुँदो रहेछ, दुर्गा सुनवारले पनि सबैलाई सम्झना, अनि समीर चापागाई पनि इन्द्रणीको बसाईमा टुप्लुक्का आउनु भएको छ माया गर्दै। समीरलाई पनि धेरै धेरै सम्झना छ। हामी इन्द्रणीको बसाईमा छौं, सोफा हब काठमाडौँद्वारा यो बसाई प्रायोजित छ। सोफा हबका बारेमा जानकारी गराइरहेका छौं। तपाईँ सस्तो मूल्यमा राम्रो सोफा सुफद मूल्यमा लिन चाहनुहुन्छ भने तपाईँले सोफा हब काठमाडौँलाई चाहिँ सम्झन सक्नुहुन्छ। काठमाडौँबाट यसले सेवा दिइरहेको छ र डेलिभरीको व्यवस्था छ, अनि तपाईँको घरको कोठाको साइज अनुसार चाहिँ सोफा हब काठमाडौँले तपाईँलाई सोफा सेट तयार पारिदिन्छ। अनि तपाईँ हामीलाई इन्द्रणी सुन्दै हुनुहुन्छ होइन, अनि इन्द्रणी सुन्दै गर्दा चाहिँ तपाईँले टेलिफोन गरेर आफ्नो नाम दर्ता गराउनु भयो भने तपाईँलाई विशेष छुट हुनेछ है। त्यसैले तपाईँ टेलिफोन गर्न चाहनुहुन्छ सोफा हब काठमाडौँमा भने अहिले नै टेलिफोन गरेर नाम टिपाउनु होला। तपाईँले भनेको ठाउँमा आउनुहुन्छ, सोफा कोठाको अनुसारको सोफा फर्निचरहरू हेर्नुहुन्छ, अनि त्यही अनुसार चाहिँ डेकोरेसन पनि गरिदिनुहुन्छ। 98511 5589 टेलिफोन गर्नुहोस् त साथी, 98511 5589 हाम्रो तारालाल धरेल सरलाई टेलिफोन गरेर जानकारी गराउनुहोस् कि म रेडियो काठमाडौँ सुनेर तपाईँलाई टेलिफोन गर्दैछु, भन्नुहोस् सोफा सेटमा कति छुट छ। उहाँले मजाले छुट दिनुहुनेछ यो जानकारी पछि। हामी टेलिफोन लिन्छौ कि गीत सुनाउँछौ, गीतै सुनाऊ, एउटा गीत सुनाउन भन्नुभएको छ ईशाले। सोफा अफ काठमाडौँद्वारा प्रायोजित बसाईमा राख्दैछौ गीतलाई।

0: कस्तो राम्रो गीत है, हेमाया फूलको बगैँचा, जहाँ सर्वबद्ध गर्ने कलाकार कार्यक्षेत्रका लोकप्रिय गायक गायिका हुनुहुन्छ भोजराज काफ्ले युट्युब च्यानल मार्फत बजारमा आएको भोजराज काफ्ले अनि सीता थापाले गाउनु भएको गीत हो। सर्वत्र बजारमा छ अनि यसमा चाहिँ मोहन खल्का, सुनिता बिक, गोविन्द अनेकले चाहिँ समूह गायनमा स्वर दिनुभएको छ। भोजराज काफ्लेको शब्द र संगीतमा फुलबारी म्युजिकले अडियो र भिडियो गरेको छ। सर्वत्र बजारमा रहेको यो गीतमा धेरै कलाकार साथीहरूको अभिनय छ। मिलन पाठक, मेलिना ठकुरी, मनोज गौतम, दिनेश करूणा लगायतका धेरै कलाकार साथीलाई यहाँ देख्न सक्नुहुन्छ अनि पोस्ट प्रोडक्शन पनि फुलबारी म्युजिकले गरेको छ। भोजराज काफ्ले भन्ने बित्तिकै भोजराज काफ्लेले स्वरबद्ध गर्नुभएका हजारौं गीतहरू छन् होइन, अहिले यो गीतको साथमा हुनुहुन्छ। साँच्चीकै भन्नुपर्दा भोजराज काफ्ले, सीता थापा, गीता देवीहरूले गाउनुभएका गीतले नेपाली लोकदोहोरीको यो क्षेत्रलाई अगाडि बढाउन एउटा महत्वपूर्ण भूमिका त्यो बेलादेखि खेलेका थिए र अहिले पनि ती गीतहरूले ती भूमिका खेलेका छन्। साथमा भोजराज काफ्ले सीता थापाको धेरै वर्षको पछिको यो सहकारी हो कि जस्तो लागेको छ। म दुवैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं। सोफा हब काठमाडौँले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। टेलिफोन गर्न चाहनुहुन्छ भने 98511 5599 टेलिफोन गरेर तपाईँले नाम दर्ता गराउनुहोस्। म रेडियो काठमाडौँको इन्द्रणी कार्यक्रम सुनेर तपाईँलाई टेलिफोन गर्दैछु भनेपछि तपाईँलाई विशेष छुट हुनेछ। त्यो छुटको चाहिँ सदुपयोग गर्नुहोला, किनभने हप्तामा एक दिन यो प्रायोजकको बसाई, प्रायोजन गर्ने बसाईमा मात्र तपाईँले त्यो चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले हामीले यहाँलाई जानकारी गराइरहेका छौं। टेलिफोनमा आउने साथीलाई स्वागत गरौं। गीत गाउन आउनु भएको छ, नमस्कार।
1: हेलो
0: हेलो, नमस्ते हजुर।
1: हजुर नमस्कार,
0: कहाँबाट हजुर?
1: म यता मकनपुरबाट,
0: सोनु रेग्मी हो।
1: हजुर,
0: आज राम्रा राम्रो गीत गाउने साथीहरूसँग मात्र कुरा भइरहेछ त आज हो नि। सानो कमला आउनुभयो, साह्रै मिठो गीत गाएर जानुभयो। बालकुमारजीहरू आउनुभयो, साह्रै मिठो गीत गाउनुभयो। फेरि सोनु रेग्मी आउनुभयो, अब मिठो गीत गाउनुहुन्छ। त्यसपछि फेरि अर्को साथी पनि तयारी अवस्थामा हुनुहुन्छ, उहाँले पनि गाउनुहुन्छ होइन र
1: मिठो त नभनौ होला। अब
0: ठिक छ, हामी सुन्छौ अनि राम्रो लागे राम्रो भनौला, नराम्रो आएला सोनु आज बिग्रियो नि अलिकति भनौला नि त।
1: यस्तो
0: चन्द्रमणि दाई पाउन गाह्रो छ है।
1: हजुर
0: ल, गाउनुहोस् त अब
1: छोटो एउटा कोसिस गर्छ है त।
0: हुन्छ।

0: हजुर यति म
1: आज छोटो मिठो गाउनु भयो ल राम्रो छ
0: तपाईँलाई
1: स्वास्थ्य लाभको कामना सुन्नु जे भए पनि इन्द्रणीको बसाईमा आएर सुमधुर गीतहरू गाउनुहुन्छ हुन्छ हस् छोटो अहिले नमस्कार सर भर्खरै सोनु रेग्मी मकवानपुर हेटौडाबाट हुनुहुन्थ्यो कुराकानी भइसकेको छ अब धेरै साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ सबिना थापाले पनि सुन्दै अनि ईश्वर पुडासैनी मेरो मित्र बागमती अभियन्ता सुन्दै हुनुहुन्छ दुर्गा लामी छानेले पनि कार्यक्रमलाई सुन्दै हुनुहुँदो रहेछ दुर्गा सुनारले पनि सबैलाई सम्झना भन्नुभएको छ अनि काठमाडौँको बौद्ध टाउन प्लानिङबाट पम्पा थापा बुढा थुकीले पनि कार्यक्रम सुन्दैछु नमस्कार भन्नुभएको छ सँगै हाम्रो टीकाराम सुनवारले पनि हेर्दै हुनुहुन्छ ग्रेसमा बस्नेतले गुड मर्निङ सर भन्नुभएको छ नवीन खड्का शिला श्रीस अनि नरस्याङ लामाले पनि हामीलाई हेर्दै हुनुहुँदो रहेछ पूजा आचार्यले गुड मर्निङ भन्नुभएको छ अनि युगल पलले पनि सबैलाई सम्झना सुन्दैछु हजुर भन्नुभएको छ प्रकाश श्रेष्ठले गुड मर्निङ राइट्स अशोकले पनि सुन्दै हुनुहुन्छ ननिन्द्र विकदेखि लिएर नेपाल बनाऊ यो नामबाट पनि हेर्दै हुनुहुन्छ त्यसपछि समीर चापागाई गोपाल होइन अनि इन्द्र विवश छेत्री प्युठानबाट हुनुहुन्छ गोविन्ददेखि लिएर इन्द्रले सबैलाई सम्झना भन्नुभएको छ हाम्रो इन्द्र विवश छेत्रीलाई पनि नमन गर्छु शम्भु राई नमस्कार दाई सुन्दै हुनुहुन्छ कोही हुनुहुन्छ नमस्कार
2: हेलो
1: परिवर्तन सम्भव छ नमस्कार
2: नमस्कार चन्द्रमणिज्यू अनि ईशाज्यूलाई
1: ल हामी दुवैजनाको तर्फबाट तपाईँलाई नमस्कार को बोल्नु भएकोबाट
2: चन्द्रगिरी नगरपालिका नैकाबाट गोकुल केसी
1: गोकुलजी सन्चै आराम हुनुहुन्छ
2: हजुर सन्चै अनि गीत गाउने कार्यक्रम छ अलि लोक पाराको गीत अलिअलि आउँदैन म आधुनिक मात्रै गाउने अनि म सधैँ सुन्नेछु आज जे पर्ला पर्ला भनेर फोन गर्दै
1: ल अब तपाईँलाई आउने गीत गाउनुहोस् न त
2: म एउटा त्यतिकै बनाइरहेको गीत एउटा गाइदिन्छु लोक पाराकै
1: हुन्छ भइहाल्छ नि

0: हस् त हजुर।
1: अनि तपाईँ नेपाली सेनामा हुनुहुन्थ्यो कि क्या पहिला हो?
0: होइन, म त खेलकुद परिषदको म स्पोर्ट्स सम्बन्धी कराँचेको कोच हो, सितरी कराँचेको।
1: ए, त्यो चाहिँ हुनुहुन्छ।
0: होइन, म गीत चाहिँ गाइरहनु भयो, म त्यतिकै यो गीत चाहिँ कतकता सुनेको।
1: फौजे दाजुभाइ, लाउरे दाजुभाइहरूलाई, अलि नेपाली सेनामा रहनुभएका दाजुभाइलाई चाहिँ यस्तै पर्छ नि त, होइन भनेर ट्याक्क मिलाएर गाइदिनु भएको होला।
0: यो म यतिकै हाम्रो जङ्गी सोचतिर हामी साथीलाई मिलेर गीत गाइन्छ होइन, अनि हामीले एउटा यो गीत कतै सुनेको जस्तो अनि बनेर आए पनि हो हामीले होइन। अनि म चाहिँ खेलकुद परिषदको आधिकारिकको चाहिँ हो, सितोरी कराते भन्छ, विभिन्न संघ मध्येको यो सितोरी कराते
1: सितोरी कराँतेमा राखेपामा हुनु हुँदैछ। ल हस्, थ्याङ्क यू यहाँलाई। हस्
0: मैले
1: त्यति बनाएको। धन्यवाद सर। गंगा खड्काले पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, गंगाजी यहाँलाई पनि सम्झना छ। अनि अर्जुन सुवेदीले पनि मरूभूमि भनेपछि बाहिरबाट हामीलाई हेर्दै हुनुहुँदो रहेछ। त्यसपछि मिस्टर विपिन सापकोटा अफिसियलबाट पनि हेर्दै हुनुहुन्छ। पूजाजीदेखि लिएर शम्भुजी मैले भनिसकेको छु। अनि हाम्रो मायाले पनि हेर्दै हुनुहुन्छ। माया जैसी, के छ खबर? म अछामबाट भन्नुभएको छ। हाम्रो माया जैसी रेडियो गाउँघरमा आबद्ध हुनुहुन्छ, यतिखेर इन्द्रणी घन्काइरहनु भएको छ। एकजना साथीको टेलिफोन लिने कुरा आयो।
2: स्थापनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी, मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर पैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्स

0: सिक्किम डाक्टर सुनिल लम्साल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदा छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
6: भर्ना खुल्यो।
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सदरदाङ,
8: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684, 98512-32328
4: र 98578-37255।
9: मध्य पश्चिम ट्रान चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% चाहिँ घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रका पानीको फोहरा पोखरी आदि डेंगी बाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कडाईका साथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिएको छ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना रहेको छ। कर्णालीका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका केही लोकप्रिय कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा नपरेपछि आगामी वर्षदेखि सञ्चालन नहुने भएका छन्। अघिल्लो सरकारले सञ्चालनमा ल्याएको कार्यक्रमको पछिल्लो सरकारले अपनत्व नलिँदा कर्णाली प्रदेश सरकार

एक दर्जन भन्दा धेरै ठूला र लोकप्रिय कार्यक्रम अल्पत्र अवस्थामा छन्। कर्णालीको अति नै महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम ब्याङ्क खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम कटौती गरिएको छ। यो कार्यक्रमले चालू आर्थिक वर्ष 2082-83 निरन्तरता पाएको थियो। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबाट पनि हटाइएको छ। 2076 साल साउन 1 गते यता जन्मिएका छोरीको खाता खोल्दा शुरूमा 1000 र त्यसपछि मासिक 500 रूपियाँ जम्मा गर्ने गरी यो कार्यक्रम लागू गरिएको थियो। विद्यमान अवस्थामै कार्यान्वयनमा ल्याउँदा प्रशासनिक लगायतका हिसाबले खर्चिलो हुने, अभिलेखको व्यवस्थापकीय झमेला हुने गरेकाले कार्यक्रम नै काटिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै अल्पत्र परेको अर्को बहुचर्चित कार्यक्रम कर्णाली उज्यालो कार्यक्रम सरकार परिवर्तन भएसँगै अल्पत्र परेको हो। यसै गरी मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम, एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम, कृषकलाई सुनको हलो प्रदान गर्ने कार्यक्रम प्रदेश सरकारले 2078-79 नीति तथा कार्यक्रममा नै समावेश गरेर ल्याएको थियो, तर पछिल्ला वर्षमा अल्पत्र परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न देशभरका अस्पतालमा विपन्न तथा असहाय नागरिकका लागि अनिवार्य रूपमा 10% शय्य छुट्याउने व्यवस्था लागू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार अब अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा 10% हिस्सा लक्षित वर्गका बिरामीका लागि सुरक्षित राख्नुपर्ने जानकारी दिनुभयो। डाक्टर देवकोटाका अनुसार ती शय्यामा उपचार गराइरहेका बिरामीबाट कुनै प्रकारको शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार लक्षित वर्गका बिरामीले अस्पतालमा उपलब्ध हुने नियमित स्वास्थ्य सेवामा अन्य बिरामी सरह समान पहुँच पाउनेछन्। उपचारका क्रममा शय्या शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सेवा बापत कुनै रकम लिन पाइने छैन। मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त केसीले आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध गराउन नसकिए पनि उपचार सेवा नरोकिने जानकारी दिनुभयो। यस्तो अवस्थामा बिरामीले सो घोषणा फारम भरेर उपचार शुरू गर्न सक्ने भएका छन्। र शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ। केही वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको नेतृत्व तहमा पुग्नु भएको छ। यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले 4 बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाड़ी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाड़ी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाड़ी मोनालिसा खुम्बु तथा फुटबल खेलाड़ी पवन शाही रहनु भएको छ। मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाड़ीहरूको सहभागिता बढ़ाउने प्रयासका रूपमा हेरिएको छ। नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
9: नोट: धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक डाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
5: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दान।
8: सम्पर्क मोबाइल नम्बर 98577-71546।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
12: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो को उपचार का लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
13: सम्पर्क फोन नम्बर 0825630027,
6: 9814687446।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
16: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
22: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि।
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
21: तालिममा दिइने विषयहरू:
22: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
21: स्पेशल सेफ तालिम,
22: जापानिज सुशी तालिम,
21: वेट्रेस,
22: टुरिस्ट गाइड।
21: हाम्रा विशेषताहरू:
22: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
22: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
22: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
21: सम्पर्क मोबाइल 9814107099।
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916670
1: मोबाइल नम्बर 98578443173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

पाखा पखेराबाट उठेको स्वर आज रेडियोमा बनेको छ घर घर गीत संगीतको मिठो संसार। गीत संगीतको मिठो संसार सप्तरङ्गीमा छ लोकको प्यार, सप्तरङ्गीमा छ लोकको प्यार। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरङ्गीको पर्खाईमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। हजुर, आज पनि हामी एकैसाथ उपस्थित भइसकेका छौं। प्राविधिक कक्षबाट मलाई साथ दिइरहनु भएको छ शालिकराम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर, सदाको बसाई जस्तै गरेर आज पनि रमाइलो हुनेछ। सदाको बसाई जस्तै गरेर आज पनि हामीले रमाइला रमाइला उत्कृष्ट पढ्न सफल भएका भाकाहरू लिएर आइसकेका छौं। यति बेला भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँ हामीलाई सजिलै रूपमा सुन्न सक्नुहुनेछ, जसको लागि रहेको छ www.radioep.org लगइन गरेर हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर, नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर लगायत विभिन्न मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। साथै रेडियो मध्यपश्चिम नामक फेसबुक आइडीबाट पनि हामी प्रत्यक्ष रूपमा लाइभ आएका छौं, त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। पक्कै पनि श्रोता, कार्यक्रम सप्तरङ्गी नाम नै काफी छ। सातवटा थुङ्गा सहितका सात थरी भाकाहरू हामीले लिएर आएका हुन्छौ, जसमा उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका लोकगीतहरू हामी यस कार्यक्रममा राख्ने गर्दछौ। लोकगीत अन्तर्गत पर्ने पनि रोइला, टप्पा, देउडा, सालैजो, पुर्ख्याली, पूर्वेली, कौडा, कौरा लगायत विभिन्न लोकगीत अन्तर्गत पर्ने भाकाहरू हामी यस कार्यक्रममा राख्ने गर्दछौ। कार्यक्रम सप्तरङ्गी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईहरूको माझमा रहने गर्दछौ भने, त्यसै गरी यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका भाकाहरू सुनाउँदै र हजुरहरूले पठाएका मुक्त, गजल, शायरी लगायत विभिन्न साहित्य सम्बन्धी हामी यस कार्यक्रममा वाचन गर्ने गर्दछौ। कतिपय शायरी मुक्तकहरू हामी आफै लिएर आएका वाचन गर्छौ भने कतिपय शायरीहरू हजुरहरूले पठाएका ती पनि वाचन गर्ने गर्दछौ। अवश्य पनि श्रोता, यस कार्यक्रममा विशेष गरेर उत्कृष्ट उत्कृष्ट गीतहरू बजाउनुका साथै यस कार्यक्रमको शुभारम्भ र यस कार्यक्रमको सेकेन्ड लास्टमा तीनै गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। अब चाहिँ हामीले ढिला नगरिकन यस कार्यक्रमको दैलो उगाड्न चाहन्छौ आज बजाइने तीनै गीतहरूको झलकहरूबाट।

हजुर भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला, आज पनि रमाइला रमाइला भाकाहरू रहेछन् भनेर हजुरहरूलाई पनि आकलन भइसकेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिसकेको छु। कार्यक्रम सप्तरङ्गीमा विशेष गरेर हामीले गीत संगीतहरू बजाउने गर्दछौ, त्यसै गरी हजुरहरूले पठाएका मुक्तक शायरीहरू वाचन गर्नुका साथै चाडपर्वको बारेमा र गीत संगीतका बारेमा पनि हामीले कुराकानी गर्ने गर्दछौ। गीत संगीत भन्ने बित्तिकै गीत संगीत आफैमा एउटा संसार हो, मानिसका हाँसो आँसु माया बिछोड खुशी र पीड़ालाई सुर र शब्दमा बाँधेर सुनाउने माध्यम हो। त्यसैले संसारभर अनेक किसिमका गीत संगीत पाइन्छन्, आधुनिक पप फिल्मी भजन र्याप सबै विधा मध्ये एउटा विधा जुन माटोसँग जोडिएको कलासँग जोडिएको र हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ त्यो हो लोक संगीत। लोक विधा अन्तर्गत धेरै विधाहरू पर्ने गर्दछ। लोकगीत खेतबारी पाखा पाखामा र मेलापात बिहे जात्रा पर्व लगायत हाम्रो कला संस्कृति जीवन शैली बोकेको हुन्छ। लोकगीत विशेष गरेर बालकदेखि वृद्धसम्मकाले पनि मन पराउने गरेको देखिन्छ। सबैको मनमा बस्न सफल भएको लोकगीत नै पर्दछ। यिनी कुरालाई थाती राख्दै अब फेरि हामीले भाका राख्ने बेला भइसकेको छ। यस कार्यक्रमको सातौं नम्बरमा पर्न सफल भएको भाका निकै नै रमाइलो भाका रहेको छ, भर्खरै आएको भाका पनि रहेको छ। घर कता पर्यो नाम के होला, नजिक नजिक सर्यो काम के होला, उखुमै बनायो तिम्रो रूपैले भाकी अंश भाका भाका।

एकदम रमाइलो भाका रहेको थियो। यस भाका सुनेर हजुरहरूलाई पनि मन परेको थियो होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो शान्ति श्री परियार, निरम कुमार साई, पुष्पा खड्का, अञ्जली अधिकारी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। यात्रा गर्ने क्रममा यस्तै गीत संगीतका कुराकानी गर्दै र गीत संगीत बजाउँदै र हजुरहरूले पठाएका ती गजल मुक्त भावनाहरू पढ्दै यस कार्यक्रमलाई अगाडि बढाउने क्रम गरिरहेका छौ। हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। कार्यक्रम सप्तरंगी हरेक साताको बिहिबार 11:15 मिनट जाँदा करिब करिब 12:90 हामी तपाईँहरूको माझमा रहने गर्दछौ। यस्तै रमाइला रमाइला गीत संगीतहरू बजाउँदाखेरि हजुरहरूलाई छुट्टै आनन्द भइरहेको होला। पक्कै पनि आज हामीले गीत संगीतको बारेमा कुराकानी गरिरहेका छौ। गीत संगीत मात्र नभएर गीत संगीत अन्तर्गत पर्ने लोक विधाको कुराकानी गरिरहेका छौ। लोकगीत सुन्दा कसैलाई आमाको काग सम्झाउँछ, कसैलाई बुवाको पसिना, कसैलाई पहिलो माया त कसैलाई छुटेको गाउँ। त्यसैले लोकगीत र उमेरले छेक्दैन, यो त अनुभूतिको भाषा हो। हाम्रो नेपाली लोक संगीत भित्र अनेक सुविधाहरू छन्। रोइला, टप्पा, झ्याउरे, पूर्वेली भाका, कौडा, कौरा, सालैजो, देउडा, पुराना भाकाहरू, नयाँ भाकाहरू, यी सबै भाकाहरू लोकगीत अन्तर्गतै पर्दछ। रोइलाले प्रेमसँग व्यङ्ग्य बोल्छ, टप्पाले भावुकता र मिठास ल्याउँछ, झ्याउरे जोश र रमाइलोपन दिन्छ, पूर्वेली भाका पीडा र माया मिसाउँछ, कौडा र कौराले सामूहिक नाच र उल्लास गराउँछ। यी भाकाहरू केवल गीत मात्र होइन, यी हाम्रो पहिचान पनि हो। हजुर, यिनी कुरालाई थाती राख्दै अब फेरि पनि हामीले कार्यक्रम सप्तरंगीमा छैटौं स्थानमा पर्न सफल भएको भाका राख्न गइरहेका छौ। छैटौं स्थानमा पर्न सफल भएको भाका रहेको छ तिमी मन परेको अचालिकी काली।

हजुर भर्खरै हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला पनि मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो अर्जुन सापकोटा, त्यसै गरी शान्ति श्री परियार, पल शाह लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। हजुर यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली गर्दै हुनुहुन्छ होला, आफ्नो यात्रालाई अगाडि बढ़ाइरहनु भएको होला, कतिपय साथी व्यापार व्यवसायमा तल्लीन हुनुहुन्छ होला, कतिपय साथीहरू मेलापातका कामहरू गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू अफिस स्कूल लगायत विभिन्न आफ्नो कार्यस्थलमा व्यस्त हुनुहुन्छ होला। जहाँ जस्तो अवस्था भए तापनि रेडियो सुनिरहनु भएको छ भने यति बेलाको समयमा रेडियो मध्यपश्चिमको आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी आइरहेको छ। अवश्य पनि यस कार्यक्रममा गीत संगीतका कुराकानी सँगै हजुरहरूले पठाएका मुक्त भावनाहरू पनि वाचन गर्ने गर्दछौ। हजुरहरूलाई पनि रमाइलो महसुस लागिरहेको छ र मुक्त भावनाहरू पठाउँ पठाउँ जस्तो लागेको छ भने तपाईँ रेडियो मध्यपश्चिम नामक फेसबुक आइडी लगायत प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने सजिलै रूपमा भेट्न सक्नुहुनेछ। त्यसमा गएर हजुरहरूले मुक्तक सायरीहरू लेख्न र पठाउन सक्नुहुनेछ। हजुरहरूले मुक्तक सायरीहरू पठाउँदा विशेष गरेर गीत संगीत सम्बन्धी र प्रकृति सम्बन्धी माटो ढुङ्गा हावापानी लगायत विभिन्न सम्बन्धी तपाईँले पठाउन सक्नुहुनेछ। माया तिरतीका कुराकानी चाहिँ अन्य कार्यक्रममा रहने भएकाले यसलाई चाहिँ विशेष गरेर माया तिरती बाहेक अन्य कुराकानीलाई समेटेर यस कार्यक्रममा राख्ने गरेका छौं। अवश्य पनि यिनै कुराकानी हामीले गर्दा गर्दै फेरि पनि हामी तपाईँहरूको माझमा अर्को भाका राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुहोला, अहिलेको लागि रहेको छ पछ्यौरी ल्याऊ बैना आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन। बाँकी अंश भाकाबाट।

हजुर, भर्खरै हामीले राखेको भाका लोकगीत अन्तर्गत पर्ने पुरानो भाका अन्तर्गत पर्दछ। केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल भएको यो भाका आज तपाईँहरूको माझमा राखेका थियौं। हजुरहरूलाई पनि मन परेको छ होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा रामजी खान, विष्णु माझी, शिव हमाल, मधुर बस्नेत, शंकर विसी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यसरी यहाँबाट हामी बोलिरहँदाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ पक्कै पनि सल्लाह अनि सुझाव दिन कति पनि कन्जुसाई नगर्नुहोला। कार्यक्रम सप्तरंगी प्रति हजुरहरूलाई कुनै जिज्ञासा लागिरहेको छ भने सल्लाह अनि प्रतिक्रिया दिलाउनका लागि रेडियो मध्यपश्चिम नामक फेसबुक आईडी लगायत 082-560-854 को बाटो भएर हजुरहरूले सल्लाह अनि सुझाव दिन सक्नुहुनेछ। त्यसै गरी हजुरहरूले यदि प्रत्यक्ष रूपमा दिन चाहनुहुन्छ भने प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने त्यस माध्यम फेसबुक आईडीमा पनि दिन सक्नुहुनेछ। हामी यति बेला कार्यक्रम सप्तरंगीमा गीत संगीतको बारेमा कुराकानी गरिरहेका छौं। गीत संगीत अन्तर्गत पनि हामीले लोकविधाको बारेमा चर्चा अनि व्याख्या गरिरहेका छौं। आफूले जानेको र बुझेको तपाईँहरूको माझमा राखिरहेका छौं। हजुरहरूले सुनेर पनि केही जानकारी र रमाइलो महसुस गरिरहनु भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। आजको समयमा नयाँ पुस्ताले आधुनिक संगीत मन पराउनु स्वाभाविकै हो, तर सुखद कुरा के छ भने लोकगीत पनि समय सँगै नयाँ रूप र नयाँ स्वादमा फेरि फेरि गाइएको देखिन्छ। पुरानो आत्मा बोकेर नयाँ प्रस्तुति आउनु लोक संगीतको सुन्दरता पनि रहेको छ। आज लोकगीत सुन्न मात्र होइन हेर्न पनि बनेको छ र भिडियो, नृत्य, पहिरन, भाषा सबै संस्कृतिलाई झल्को देखाउने लोकगीतले गाउँलाई शहरसम्म र शहरलाई विदेशसम्म चिनाइरहेको छ। यसले नेपालीपनलाई विश्वमा पुर्याइरहेको छ। लोकगीतमा बालकको देखि युवा प्रेम र आमाको आँसु, बुवाको संघर्ष, बुढापाकाको सम्झना र भविष्यको आशा पनि देखाइरहेको छ। त्यसैले लोकगीत कहिले पनि पुरानो भएको मानिन्न। श्रोता, आज हामीले लोक संगीतको बारेमा कुराकानी गरिरहँदा फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। अब चाहिँ कार्यक्रम सप्तरंगीमा चौथो नम्बरमा पर्न सफल भएको भाका राख्न गइरहेका छौं। केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल भएको भाका रहेको छ। भाका फिल्मी गीत भए तापनि लोकगीत अन्तर्गतै पर्ने भएकाले हामीले यस कार्यक्रममा राखेका छौं। सान नानीले झुकायो मलाई तातो पानी तीन पानी भनेर भाक्यांश भाका

हजुर केही वर्ष अगाडि निकै नै पहलका मतलब सफल भएको भाका रहेको थियो। यस भाका हामीले फिल्मी गीतबाट लिएका हौं र यस भाका विशेष गरेर लोकगीत अन्तर्गत पर्ने गर्दछ, जसमा स्वर नारायण रायनाची र देवी घरती रमेश बिसी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यस्तै चटिला चटिला खालका भाकाहरू बज्दाखेरि छुट्टै महसुस हुन्छ, जुरुक्क उठेर बुरुक्क नाचु कि नाचु जस्तो पनि लाग्छ। हजुरहरूलाई पनि त्यस्तै लागिरहेको थियो होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस कार्यक्रममा विशेष गरेर हामीले गीत संगीतको बारेमा कुराकानी गरिरहँदाखेरि फेरि पनि हामीले गीत संगीतको बारेमा कुराकानी गर्न गइरहेका छौं। सप्तरंगी कार्यक्रम मार्फत हामी यहाँ लोक संगीतका रंगहरू एक पछि अर्को गर्दै पस्किरहेका छौं। पुराना भाकाको सम्मान गर्दै नयाँ सिर्जनालाई माया गर्दै रोइला टप्पा झ्याउरे पूर्वली कौडा कौरा सबै एउटै मंचमा ल्याउने प्रयास गरिरहेका छौं। हामी चाहन्छौं सप्तरंगी सुन्दा तपाईँको मनमा हलुका होस् र मुस्कान फेरियोस् र अझै यस कार्यक्रम चलाउने कुनै हौसला प्रदान होस् भन्ने आशा अनि अपेक्षा गरिरहेका छौं। विशेष गरेर लोकगीत भनेको केवल मनोरञ्जन मात्र होइन, यो एउटा इतिहास हो, यो हाम्रो पहिचान हो र भावी पुस्तालाई सुम्पिने अमूल्य धरोहर पनि हो। आज यस कार्यक्रममा हामीले लोकगीत सम्बन्धी कुराकानी गरिरहेका छौं। हजुरहरूले पनि जानकारी पाइरहनु भएको छ र के कस्तो लागिरहेको छ सल्लाह अनि सुझाव दिन कति पनि नछुटाउनु होला। अब चाहिँ हामीले यस कार्यक्रममा तेर्सो नम्बरमा पर्न सफल भएको भाका राख्न गइरहेका छौं। छेक्यो छेक्यो बीचको अल्को धुरीले धुरीले भेटै हुन्न टाढाको दूरीले।

हजुर भकरानले राखेको भाका सालैजो अन्तर्गत पर्ने भाका रहेको थियो। यस भाकामा हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। जसमा स्वर बसन्त थापा, देवी गर्ती मगर, जुना श्री, लक्ष्मी थापा लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समय कतैबाट हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने आवाज चीनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 MHz। त्यसै गरी यदि तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर जुनसुकै ठाउँबाट सुन्न सक्नुहुनेछ र विभिन्न मोबाइल एप्सबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। त्यसै गरी फेसबुक लाइभबाट पनि हामीलाई प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्नुहुनेछ। यति बेला मलाई प्राविधिक कक्षबाट मिठो मुस्कान साथ दिइरहनु भएको छ दाजु हुनुहुन्छ शालिकराम चौधरी सँगै आवाजमा बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। पक्कै पनि श्रोता यसरी बोल्ने क्रममा के कस्तो हजुरलाई लागिरहेको छ र कुन भाका विशेष गरेर हजुरहरूलाई मन परेको छ त्यो पनि कमेन्ट मार्फत जानकारी गराउनुहोला भन्दै अब चाहिँ हामीले कति गीत बजाइसक्यौं र कति गीत बजाउन बाँकी छ भनेर पूर्ण झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुहोला।

हजुर, भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि आकलन भइसकेको छ कि आज एक नम्बरमा पढ्न सफल भएको भाका यो पो रहेको छ कि भनेर आकलन गरिरहनु भएको होला। त्यस भाका सुन्नको लागि केही बेर प्रतीक्षा गर्नुपर्ने हुन्छ। अवश्य पनि के गर्दा गर्दै समय धेरै पर गइसकेको छ र समयमै आउँछौ र समयमै जानुपर्ने हुन्छ। समयको हामीले बेलैमा महत्व बुझ्न सक्यौं भने हामीले चाहेको उद्देश्यमा प्राप्त गर्न सक्छौ। त्यसैले गर्दाखेरि हामीले समयको नियम र पालना गर्नुपर्ने हुन्छ। कति पनि ढिला नगरिकन फेरि पनि हामीले यस कार्यक्रमको दोस्रो चरणमा पढ्न सफल भएको भाका राख्न गइरहेको छु, जसमा बोल रहेको छ तिम्रै झलको निर्माया सधैँ आँखामा बाँकी अंश भाकाबाट।

भाका राखेका थियौ। यस भाकामा स्वर रहेको थियो मौसम गुरुङ, पूजा परियार लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरङ्गीको यात्रामा छौं। यति बेला मलाई प्राविधिक कक्षबाट रातो बत्ती पालेर संकेत गर्दै हुनुहुन्छ कि आजको यात्रा त सकिन लागिसक्यो है भनेर मलाई संकेत दिलाइरहनु भएको छ। उहाँको संकेतलाई मैले सजिलै रूपमा स्वीकार्नु पर्ने हुन्छ। अवश्य पनि यतिन्जेल हाम्रो आवाज जे जस्तो लाए तापनि हजुरहरूले सुनिदिनुभयो, सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्दै त्यसै गरी यतिन्जेल हामीले बजाएका तिनै गीतहरूको सर्जकहरूप्रति पनि हार्दिक नमन गर्दै र त्यसै गरी म बोलेको आवाज र हजुरहरूको रेडियोको सेटसेट पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनु भएका दाजु हुनुहुन्छ शालिकराम चौधरीलाई पनि विशेष आभारका शब्दहरू बोल्दै र आज यस कार्यक्रममा एक नम्बरमा पर्न सफल भएको भाका रहेको छ। बोली राखे पो माया लाउने हो, भन भेट हुन कहिले आउने हो। एकदम रमाइलो भाका रहेको छ जसमा स्वर पशुपति शर्मा, प्रिया भण्डारी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका छोड्दै आजको बसाईबाट म तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी पनि बिदा माग्न चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ हो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5363-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
7: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू:
10: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-6394। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98438-30153 र 98649-41944।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिस्।

0: पछि पशुतावला चाहिँ बाबु
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877741।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन दुख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्ढा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: मध्य पश्चिम चाङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
8: पान महाशाखाले जनाएको छ, महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका 1-2 ठाउँमा र राति कोशी प्रदेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी भने कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनीका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको हो। यो मुद्दामा हिजोका लागि पेशी तोकिएकोमा सुनवाई भएर हेर्दा हेर्दैमा गएको छ। नक्कली भूटानी शरणार्थी बनाए अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल हुने गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित 30 जना विरूद्ध 3 वर्ष अघि कृत्य ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। मुद्दा दायर पछि थुन्चेक बहस र आदेशसहित 70 पटक भन्दा बढ़ी पेशी चढ़ेकोमा 3 वर्षपछि सुनवाई शुरू भएको हो। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध तीनजना चिनिया चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेको उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ओ सियन लिन, डाक्टर चेन सियलिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। चिकित्सकहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरीपछि गएको जेठ एक गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानूनी काम भएको पत्ता लागेको थियो। महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ। काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामै 5,100 रूपियाँले घटेर 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 90 रूपियाँले घटेको छ। हिजो तोलाको 4,740 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,650 रूपियाँमा झरेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरको भीमफेदी वैद्यमा जीप दुर्घटनामा इन्जिनियर सहित चालकको ज्यान गयो, पश्चिम नवलपरासीका किसान रोपाईमा व्यस्त लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
9: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीम फेदी गाउँपालिका 8 वैद्यमार्गको भित्री सड़कमा गैराती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित गाड़ी चालकको ज्यान गएको छ। काठमाण्डौ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माण्डु हाइड्रो पावरबाट इप्पातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा निजगढ़ काठमाण्डौ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र गाड़ी चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फीट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पश्चिम नवलपरासीका किसानले धान रोपाई शुरू गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पालही नन्दन गाउँपालिकाका किसान खेतमा धान रोप्न व्यस्त भएका छन्। कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेका हुन्। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाई गर्न थालेको किसानहरू बताउँछन्। यस वर्ष 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहर भरि पानी पुगेको पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले जानकारी दिनुभयो। यति बेला रोपाहार नपाउँदा कतिपय किसान भने घरमा भएका जनशक्तिबाट मात्रै रोपाईमा जुटेका हुन्। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया सहित 22 देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण, धम्की तथा दरत्रासका गतिविधि तत्काल बन्द गर्न कड़ा चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू, विभिन्न देशमा रहेका असन्तुष्ट व्यक्तिहरू, पत्रकार तथा यहूदी इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। ती देशहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्स आईआरजीसी अन्तर्गतका गुप्तचर निकाय तथा यसको विदेशी अपरेशन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै गोप्य तथा आक्रामक अभियान सञ्चालन गरेको आरोप लगाइएको छ। उनीहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले इरानलाई यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्। इरानले भने यी आरोपबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। पछिल्ला वर्षहरूमा पश्चिमी देश र इरानबीच क्षेत्रीय प्रभाव, सुरक्षा चासो तथा गुप्त गतिविधि सम्बन्धी विवाद निरन्तर बढ़दै गएको छ। 22 विश्लेषकहरूले देशको यो संयुक्त चेतावनीलाई इरानमाथि बढ़दो अन्तर्राष्ट्रिय तथा कूटनीतिक दबावको संकेतका रूपमा लिएका छन्। अब खेल खबर। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 9:15 शुरू हुनेछ भने उद्घाटन खेल 12:45 राति हुनेछ। यसै गरी क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी छ। यसैगरी तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड़ प्रस्तुति गर्ने तयारी छ। तीनवटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको प्रस्तुति हुनेछ। यसपटक विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली छन्। समूह चरणपछि शीर्ष 2 टोली तथा तेस्रो हुने मध्ये उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्नेछन्। नयाँ ढाँचा अनुसार पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या 64 बढ़ेर 104 पुगेको छ। प्रतियोगितामा कुल 1248 खेलाड़ी सहभागी छन्। विश्वभरका 71 देशका 449 व्यावसायिक क्लबबाट खेल्ने खेलाड़ीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। यस विश्वकपमा एशियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सि भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन। नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दरत्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो।

0: 99.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली खोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार्जोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउकीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: पिसाब खोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829013 र 98095121।
15: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908047 0825908047।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
17: भर्ना खुल्यो।
18: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: कार्यक्रमहरू
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
20: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-28
18: र 98-578-37-255।
17: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
17: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
21: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
17: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
22: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच हुने मिति: जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
17: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।

प्रोग्राम फ्री सिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो नि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825625707।
4: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिट्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेटरेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 9841017090, 9841017090।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 9857744722, 9857745060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू

0: कहाँदेखि कहाँ पुगिसकेपछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
4: मध्यपश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3 लाख क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्तबहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो। चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म 93,889.38 क्युफिट काठ र 340.40 चट्टा दाउरा कटानसँगै संकलन गरी घाट गति गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरिएको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाटगद्दी गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार भएका साल, सिसौ, जामुन लगायतका रूखलाई कटान आदेश दिइएको छ। नेपालमा लागू औषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरोले सीमित स्रोत साधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागू औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19 देखि 45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीकोले कारागारहरूमा समेत लागू औषध सम्बन्धी मुद्दाका कैदीको चाप उच्च रहेको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1,132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको संलग्नता भने बढ़दो छ। गत वर्ष 177 जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष 160 पुरूष र 14 महिला गरी कुल 174 जना पक्राउ परिसकेका छन्। ब्यूरोले गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन समेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ। दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ। हालै पेटभित्र लुकाएर लागू औषध ल्याउने एक सेनेगाली नागरिकलाई पक्राउ गरी 60 ट्याब्लेट बरामद गरिएको तथा थप 56,200 ट्याब्लेट अन्य लागू औषध समेत बरामद गरिएको जानकारी दिएको छ। बितेका 24 घण्टामा 2,297 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,21,000 राजस्व दाखिला भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 103, नियम विपरीत राइडिङ सेयरिङ गरेका 134, संकेत बत्ती उल्लंघनकर्ता 102 र तीव्र गतिमा सवारी साधन हुइकाइएका 108 जना कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 141, निषेधित क्षेत्रमा हर्न बजाउने 186, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 158, एकतर्फी सड़कमा सवारी चलाउने 77 र अन्य सवारी नियम पालना नगरेका 1,288 जनालाई कार्यवाही गरिएको हो। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार पारेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधि नगरेका तथा साउन 12 गतेसम्म पनि 49 पालिकाले बजेट पारित
नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने, वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको प्रभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सचिवहरूको नेतृत्वमा तीनवटा स्थलगत सहजीकरण टोली गठन गरिएको छ। टोलीहरूले पालिकामा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालासँग छलफल, अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। पालिकामा बजेट तथा कार्यक्रम स्वीकृतमा देखिएका समस्या पहिचान गरी साधारण समाधानका उपाय समेत सिफारिश गरिनेछ। मन्त्रालयका अनुसार पालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीसर रोड छोराही दाग
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 9 77
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, वाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पांच के उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाइको

0: अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
1: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
3: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र
2: लाली बजार र मिज्यू।
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम
5: के टेन्सन लिएर
6: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा गोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 9841170909 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर।
9: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचै भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
10: आधुनिक प्रयोगशाला
2: अत्याधुनिक सर्वेक्षण उपकरण
10: अनुभवी प्रशिक्षक
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
10: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क।

0: गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: साथै कक्षा एघारमा विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज, घोराई 18, रजना दाङ।
0: सम्पर्क फोन नम्बर 082-562-204,
1: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
2: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक जनशक्ति र सफल भविष्यको आधार।
3: मध्यपश्चिम जान च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रोल्पामा आज बिहान एउटा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार माडी गाउँपालिका वडा नम्बर 1 पातले स्थित बल्ले झिनुवा भित्री सड़क खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको RA1-3045 नम्बरको मिनी ट्रक गुदिरहेकै अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना भएको हो। ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको छ। दुर्घटनामा परि गाड़ीमा सवार सल्यानको बागचौर नगरपालिका वडा नम्बर 4 दुधिला बोर्ड निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। यस्तै दुर्घटनामा परि मिनी ट्रकका चालक दाङको बबई गाउँपालिका वडा नम्बर 5 जौबारी बस्ने 42 वर्षीय नोखिराम ओली घाइते हुनुभएको छ। उहाँको ढाडमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ। चालक ओलीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्यूफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 वटा सामुदायिक वनबाट 4,90,647.18 क्यूफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय खोराई अन्तर्गत 48 वटा सामुदायिक वनबाट 1,90,647.21 क्यूफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 46 वटा सामुदायिक वन उपभोक्ता समूहबाट 3 लाख क्यूफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय खोराईका सूचना अधिकारी भक्तबहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय खोराई अन्तर्गत 48 वटा सामुदायिक वनबाट 1,90,647 क्यूफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो। चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म 93,889.38 क्यूफिट काठ र 340.40 चट्टा दाउरा कटानसँगै संकलन गरी घातगद्दी गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखहरूलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घातगद्दी गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार भएका साल सिसौ जमुन लगायतका रूखलाई कटान आदेश दिइएको छ। नेपालमा लागू औषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरोले सीमित स्रोत साधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागू औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19-45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी निरीक्षक धनबहादुर कार्कीले कारागारहरूमा समेत लागू औषध सम्बन्धी मुद्दाका कैदी बीचको चाप उच्च रहेको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 वटा मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 वटा मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको संलग्नता भने बढ़दो छ। गत वर्ष 177 जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष 160 पुरूष र 14 महिला गरी कुल 174 जना पक्राउ परिसकेका छन्। ब्यूरोले गाँजा चरेस हेरोइन अफिम र कोकिन समेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ। दक्षिणी अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ। हालै पेटभित्र लुकाएर लागू औषध ल्याउने एकजना सेनेगली नागरिकलाई पक्राउ गरी 60 वटा ट्याब्लेट बरामद गरिएको तथा थप 56,200 ट्याब्लेट अन्य लागू औषध समेत बरामद गरिएको जानकारी दिएको छ। र बितेका 24 घण्टामा 2,297 सवारी चालक सवारी नियम उल्लंघनको

0: स्थानीय स्तर चिया पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली द्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
0: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
0: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीविका रोड खोराहीदाङ
3: फोन 562-5121
1: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।

0: It Like Pro
1: राशिता पाउ फ्रम टू लाइन प्रसाद
2: यसमा हाम्रो पात्र
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
5: दम्रो कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
4: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
6: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
9: सम्पर्क मोबाइल नम्बर 9857-21-840 र 9848-20-440
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 इंच को शानदार डिस्प्ले AI powered कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-0

0: उन्तीस र अन्ठानब्बे दुई उन्तिस चौवन्न पाँच सय पचपन्न।
1: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
5: सम्पर्क मोबाइल नम्बर 98229264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: लगायत 60 वटा आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
7: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ
8: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराईदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
4: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ, सहयोग र हातीमालो रहने विश्वास लिएका छौ। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स च्याट यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसे नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा

0: समय दिएको थियो। त्यसपछि दलीय आधारमा बजेटमाथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ़ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपीको 32-33% कहीं पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुटिएको बेलुनको संज्ञा दिनु।
1: बजारमा पनि दुई दिनमै 15,000 रुपियाँ भन्दा धेरैले घट्यो
0: गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाई छ। उहाँले जे 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइएको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनुभएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेको पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र बिमारीसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो। आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाउ झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाउ सन् 2025 मात्रै 60% भन्दा धेरै बढ़ेको थियो। सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याज दर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्यपूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,00,000

0: क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अध्यावधिक फारम पेश गरिसकेका छन्। तोकिएको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीले जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर। आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 देशले संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय

0: एक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क BNB डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू,
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

नमस्कार, आवाज हिम का आवाज, पश्चिम नेपाल का आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र शालिकराम चौधरी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरी गीत संगीतको संघालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने बिहिबारे श्रृंखलामा आउँछौ।

कार्यकै साहित्यिक सूचना शून्य श्रृंखलामा छौं। 0825680100 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी पनि कार्यक्रमको शुभारम्भ गर्छौं यो निकै नै मिठो सांगीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेगेसीको फाकामा छु। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौ, तपाईँहरूकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। बाहिरतिर चिसो गरिरहेको छ, ठिकै छ है। मौसम चाहिँ एकदम धेरै राम्रो छ, त्यस्तो गर्मी पनि छैन है। सो पानी परिरहेको छ हिजोदेखिबाट सो अहिले चाहिँ परेको छैन। सो हजुरहरूकोतिर चाहिँ कस्तो छ माहौल अनि वातावरण छ हजुरहरू पनि जोडिन सक्नुहुनेछ। मिठो कुराकानी साथसाथै तपाईँहरूको साहित्यिक सृजना पनि हामी सुनिनेछौ। सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू गोठालतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला है। कतिपय साथीहरू चाहिँ आफ्नै कामकाज गर्दै खराइसी काममा सजुड्दै हामीलाई सुनिराख्नु भएको हुन्छ। सो यदि सम्भव छ तपाईँहरू पनि आफ्नो साहित्यिक सृजना सुनाउन चाहनुहुन्छ भने जोडिन सक्नुहुनेछ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुनेको होला।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेग्वेसीको भाकामा। आज हाम्रा फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते। नमस्कार। शुभ आशीर्वाद।
0: नमस्ते। नमस्कार। हजुरको शुभ नाम?
1: मेरो शुभ नाम भन्दाखेरि म गोरेटार गुगलीमा राधा।
0: राधाजी कता हेरिराख्नु भएको?
1: म घरैतिर आँगनमा यताउता हिँड्छु।
0: ओके, सन्चै हुनुहुन्छ नि है?
1: हजुर हजुर, सन्चै छु। भर्खरै यताउता काम गरेर सक्यो कि, अलिअलि तरकारी लगाएको।
0: पानी परिरहेको छ, अब त तरकारीहरू लगाउने, मकैहरू लगाउने है?
1: हजुर हजुर।
0: ओके, ठिक छ। सहभागी त जनाउनु भएको छ, खुसी लाग्छ। नास्ता खानुभयो?
1: नास्ता खाएको मजै।
0: ल ठिक छ, एकछिन पछाडि पक्कै पनि खानुहुन्छ होला। आज साहित्यिक सृजना सुन्नुपर्छ, सुरु गर्नुहोस्।
1: साहित्यिक सृजना सुनाउने हो
0: नि।
1: फुललाई टिप्छु भन्दा कोपिला पो हातमा आएछ। फुललाई टिप्छु भन्दा कोपिला पो हातमा आएछ। कोपिलाको पनि जवानी ढल्केर गएछ। कोपिलाको पनि जवानी ढल्केर गएछ। डालीमा फुल फुलेको देख्दा मन मेरो झक मक। डालीमा फुल फुलेको देख्दा मन मेरो झक मक। मायालुलाई देख्दाखेरि मायालुको बोली सुन्दाखेरि मै पर्छु अक मक। मायालुको बोली सुन्दाखेरि मै पर्छु अक मक। मै पर्छु अक मक है त।
0: मिठो साहित्यिक सृजना सुनाउनु भयो, हजुरलाई धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है।
0: धन्यवाद।
1: राज्यमा बस्ने मेरो फोन उठाउने को हुनुहुन्छ? आदाय
0: अलिक राम चौधरी हुनुहुन्छ है।
1: उहाँलाई पनि मिठो माया सम्झना। सन्त उहाँलाई पनि मिठो माया सम्झना है। अब म भन्दा अगाडि आउनुभएका पनि उहाँलाई मिठो माया सम्झना, पछाडि आउने साथीहरू सम्पूर्णलाई पनि मिठो माया सम्झना भन्दै
0: छुट्टिन्छु। नमस्ते। नमस्कार। सम्झिनु भएको थियो राधा आचार्य गोक्लीबाट फोन हुनुहुन्थ्यो। मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-5650 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ फरक बार फरक श्रृंखलाको साथमा तपाईँको मासमा आउने गर्दछौ है। आज भने हामी बिहिबार श्रृंखलामा छौ। हजुरहरू जोडिनु भयो भने साहित्यिक सृजना चाहिँ सुन्नेछ है। त्यस्तो हुनुहुन्छ होला सबैजना आफ्नो काममा है। खेतबारीमा कतिपय साथीहरू पनि काम गरिराख्नु भएको छ होला है। कतिपय साथीहरू त गोठालतिर पनि गएर हामीलाई सुनि पनि राख्नु भएको हुन्छ भने कतिपय साथीहरू पसल व्यवसायमा आफ्नो काम गर्दै सम्भव छ भने हामीलाई सुनि पनि राख्नु भएको छ होला। यदि तपाईँहरू चाहनुहुन्छ आफ्नो साहित्यिक सृजना सुनाउन भनेपछि जोडिन चाहिँ सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामीले प्रस्तुत गर्छौं। त्यस पछाडि आउने नै छौं, सुन्दै गर्नुहोला।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि।

0: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: साइकल स्टोर पुरानो राप्तीघर रोड खोराही
3: दीपक स्ट्रीट, सम्पर्क मोबाइल 9847727977
4: र 9858830689।
2: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
5: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
5: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
5: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड खोराही दाङ।
6: फोन 562-5121।
2: सम्पर्क मोबाइल
4: 9857-32-819
7: र 9857-32-223।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-5563-479।
10: मोबाइल नम्बर 9894-67-487।
12: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
13: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
12: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
13: सम्पर्क मोबाइल नम्बर 9857-44-722, 9857-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849-87-741।
17: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: देशका 13,736 सामुदायिक विद्यालयमा अझै 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 कुल सामुदायिक विद्यालय मध्ये आधा भन्दा बढ़ीमा 100 भन्दा कम विद्यार्थी देखिएका छन्। 100 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो संख्या कुल सामुदायिक विद्यालय 27,010.86% हो। मन्त्रालयका अनुसार 100 देखि 500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 10,869, 501 देखि 1,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670, 1,001 देखि 1,500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेको छ। 1,501 देखि 2,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 140 र 2,000 भन्दा बढ़ी विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या मात्र 128 रहेको छ। हाल मुलुकभर 35,951 कुल विद्यार्थी मध्ये 1,087 परम्परागत र 25,623 सामुदायिक विद्यालय छन्। यसमध्ये 8,941 संस्थागत निजी विद्यालय छन्। सबै विद्यालयमा गरेर कुल 70,40,825 विद्यार्थी रहेका छन्। देशभरका सामुदायिक विद्यालय मध्ये 4,000 भन्दा बढ़ी विद्यार्थी 9 सामुदायिक विद्यालय रहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारशील नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श, शल्यक्रिया प्रयोगशाला, परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र पालिकाको सिफारिश वा प्रहरीको मुशुल्क पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा सो घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्ने भएको छ। रोल्पामा आज बिहान एउटा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार माडी गाउँपालिका वडा नम्बर 1 पातले स्थित बल्ले झिनुवा भित्री सड़क खण्डमा गुड़िरहेको मिनी ट्रक दुर्घटनामा परेको हो। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा 1 ख 30-45 नम्बरको मिनी ट्रक गुड़िरहेकी अवस्थामा अचानक सड़क भाँसेर दुर्घटना भएको हो। सड़कबाट झण्डै 30 मिटर तल खसेको छ। दुर्घटनामा परि गाड़ीमा सवार सल्यानको बाक्सर नगरपालिका वडा नम्बर 4 दुदेला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। र दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्यू फिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्यू फिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय कोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्यू फिट र डिभिजन वन कार्यालय देउखरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3 लाख क्यू फिट काठ कटान गरी संकलन गर्न थालिएको हो। डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्यू फिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभएको छ। अब सप्रान 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था
2: अर्डर अनुसार खाली बोतलको उत्पादन
3: 20 लिटर जारमा होम डेलिभरी सेवा
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
3: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
5: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
4: हाम्रा विशेषताहरू
3: आधुनिक प्रयोगशाला
4: अत्याधुनिक सर्वेक्षण उपकरण
3: अनुभवी प्रशिक्षक
4: व्यवहारिक तथा परियोजना आधारित सिकाई
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
3: सीमित सिट तथा छात्रावृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
4: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घुराई 18 रजेना दाङ
4: सम्पर्क फोन नम्बर 082-562-204
5: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848
6: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा सिविक्त जनशक्ति र सफल भविष्यको आधार
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
7: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
3: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
10: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
9: हुलासले बनाउँदैछ परिवार एकसाथ
11: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
11: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
4: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
11: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
4: सम्पर्क मोबाइल नम्बर 98577-71546

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
4: र 98578-37255

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको परीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं र यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको बिहीबार अपरान्ह 4 बजेपछि करिब करिब हामी तपाईँको माझमा 5 बजेसम्म रहन्छौं। राज्यको बसाईमा पनि यहाँ सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र यहाँहरूले आफन्ती साथीभाइहरूलाई पनि कुनै सम्झना सन्देश छोड्नु छ भने पनि यहाँले सक्नुहुनेछ। तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ। तपाईँ सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर त्यहाँ आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र यति बेला प्रविधिमा शालिकरामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र यति बेला केही साथीहरूको पनि कमेन्ट प्राप्त भइसकेको छ, हामी सबै साथीहरूको कमेन्टलाई पालै पालो स्थान दिनेछौ कार्यक्रममा। र आज प्रमिला चन्दजीको कमेन्ट प्राप्त भएको छ, उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते, आई एम फ्रम सुदूरपश्चिम डडेलधुरा जिल्लाबाट दिदी लेख्नु भएको छ, धन्यवाद यहाँलाई प्रमिल चन्दजीलाई, आगामी वसाईमा पनि यसै गरी तपाईँको सहभागिता रहनेछ भन्न चाहन्छु। यसै गरेर हामीलाई कार्यक्रममा यति बेला सन्दीप नेपालीजीले पनि कमेन्ट गर्नुभएको छ कार्यक्रमको लागि। सन्दीपजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, के छ हालखबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदम ठिक छु, बरु तपाईँलाई कस्तो छ सन्दीपजी। म घोराही 18 सन्दीप नेपाली, अब बज्ने गीत मेरो घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नुहुने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सन्दीप नेपालीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी वसाईमा पनि यहाँको यसै गरी सहभागिता रहनेछ भन्न चाहन्छु र सन्दीपजीलाई धन्यवाद। तपाई पनि कार्यक्रममा सहभागिता जनाएर आजको वसाईमा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र जो साथीहरू नियमित रूपमा हामीलाई सुन्दै आउनुभएको छ उहाँहरूले सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ आजको वसाईमा पनि भन्न चाहन्छु। र हामी कार्यक्रममा यति बेला गीत राख्छौं, फेरि आउनेछौं।

बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं र यति बेला केही साथीहरूको पनि कमेन्ट प्राप्त भएको छ। रेशम कुमार एकल यात्रीजीको कमेन्ट प्राप्त भएको छ, रेशमजीलाई धन्यवाद दिन चाहन्छु। र उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे, हाल दुहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई धन्यवाद दिन चाहन्छु। तुलसीपुर तीनदाङको मान्छे हाल दोहा कतारबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ हामीलाई, धेरै धेरै धन्यवाद यहाँलाई पनि। यसै गरी रघुनाथ चौधरीजीको कमेन्ट प्राप्त भएको छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ र धन्यवाद दिन चाहन्छु रघुनाथजीलाई पनि। उहाँ लेख्नुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं रघुनाथजी। म चाहिँ यता घुराहे 10 अर्को दाङको मान्छे, हाल भने रोल्पाबाट हो, ल हजुर भन्नुभएको छ। अब बज्ने गीत मेरा सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु, ल भन्नुभएको छ। धन्यवाद यहाँलाई। रघुनाथ चौधरीजीलाई पनि धन्यवाद दिन चाहन्छु। गोराहे 10 अर्गुको मान्छे हाल भने रोल्पाबाट कार्यक्रम सुन्दै रहेको पनि हामीलाई जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। र आगामी बसाईमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ। यसै गरेर हामीलाई रामलाल सुमनजीको पनि कमेन्ट प्राप्त भएको छ, रामलालजीलाई पनि धन्यवाद दिन चाहन्छु। हजुर, मलेसियाको पिनाङबाट रामलाल सुमन, साथीहरू सम्झनु पर्दा अप्सरा दाहाल भट्टराई, जमिनदार बाउको इमान्दार छोरो पवित्र राई, राई अनिता, कविता घतानी, सिम्पल सरिना, मिडिया प्रेमी निर्मला बनिम, मनिषा छेत्री, मनिषा कार्की, कुर्बाङ हवारी सर लेख्नु भएको छ, घाइल विराम सुनवार, बुद्ध बज्राचार्य, फुच्ची संस्कृति लामा, सरस्वती खत्री, सम्झना टी सुनवार, पवन श्रेष्ठ, कमल पूर्वेली कान्छा, टीकाराम सुनवार, राज घले मगर, पवित्रा तामाङ, माया राई, युक्त प्रसाद श्रेष्ठ, कैलाश आले मगर लगायत सबै सबैमा मिठो सम्झना सँगै विदा हुन्छु, नमस्ते ओके बाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा गएर कमेन्ट गर्दै गर्नुहोला। हामी गीत राख्छौं, फेरि आउनेछौं।

त्यो बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दिनुहुन्छ भने तपाईँ सुन्दिनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org.bata पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि हामी करिब करिब 5 बजेसम्म तपाईँको माझमा रहन्छौं र निकै मिठा गीतहरू पनि यहाँहरूलाई सुनाउँछौं कार्यक्रमको अवधिभरसम्म। र कार्यक्रम कस्तो लाग्छ यहाँहरूलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। र केही साथीहरूको कमेन्ट प्राप्त भएको छ हामीलाई यति बेला लेख्नुहुन्छ गिरिराज अधिकारी हुनुहुन्छ। नमस्कार, म घोराही 17 गुलोरियादेखि गिरिराज अधिकारी सुन्दैछु, राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ। गिरिराज अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ। यस्तै गरेर हामीलाई यति बेला अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। पुष्पा राईजीले जन्मदिनको शुभकामना दिनुभएको छ। विश्वराम राईलाई धन्यवाद, राम्रो तर्फबाट पनि जन्मदिनको पक्षमा शुभकामना दिन चाहन्छौ। पुष्पा राईजीलाई धन्यवाद कार्यक्रममा सहभागिताका लागि। यसै गरी कृष्ण जंकुटीजीको कमेन्ट प्राप्त भएको छ। नमस्कार दिदी, म पनि सुन्दैछु है, सुन्दर ठाउँ घोराई 18 घरधुराबाट कृष्ण पुन लेख्नु भएको छ। कृष्ण पुनजीलाई धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा। र कार्यक्रम कस्तो लाग्छ यहाँहरूले सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org.bata पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। र यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र हामी साथीहरूको कमेन्टको पर्खाईमा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला कर्णप्रिय केसीजीको कमेन्ट प्राप्त भएको छ। कर्णजी लेख्नुहुन्छ, नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर लुम्बिनी प्रदेश। कार्यक्रम एकदमै राम्रो छ, कार्यक्रमको सफलताको शुभकामना। यसै कार्यक्रम मार्फत हजुर लगायत साथीहरू सुमी लिम्बू, चन्द्र ओली, सिर्जा राई, पल केसीलाई सम्झना समर्पण व्यक्त गर्दै विदा हुन्छु भन्नुभएको छ। कर्णप्रिय केसीजीलाई पनि धन्यवाद दिन चाहन्छु। अहिले उहाँ भारतबाट कार्यक्रम सुन्दै रहेको पनि हामीलाई जानकारी गराउनु भएको छ, तुलसीपुर दाङको मान्छे। कर्णजीलाई धन्यवाद। आगामी वर्षमा पनि तपाईँको यसरी सहभागिता रहनेछ कार्यक्रममा। मगर जनकजीले दिदी नमस्ते, सन्चै हुनुहुन्छ? म पनि तपाईँको प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। मगर जनकजीलाई पनि धन्यवाद दिन चाहन्छु। यसै राम रोमन मोक्तान तामाङजीको पनि कमेन्ट प्राप्त भएको छ र उहाँले भोजपुर घर भई हाल सात समुद्र पारीबाट प्रोग्राम सुन्दैछु। अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा रहनुहुने मेरा घर परिवार धेरै घर परिवारमा धेरै सम्झना अनि साथीहरूलाई पनि सम्झनु भएको छ, धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा। र तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टारडस्टको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम त्यसलाई छोटो गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। अब अनि कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाई सबैलाई धन्यवाद। प्राविधिक मित्र शालिगरामजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबैलाई धन्यवाद। अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छ।

0: झुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902222।
3: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिमा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 98410170909।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
1: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिचुचोक खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: मध्य पश्चिम ट्राङ्क चेक। यति बेला बेलुकीको 5 बजेको छ।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
8: र 98578336689।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
5: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
7: सम्पर्क मोबाइल नम्बर 98577-71546
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
8: तालिममा दिइने विषयहरू
9: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
8: स्पेशल सेफ तालिम
9: जापानिज सुशी तालिम
8: वेट्रेस
9: टुरिस्ट गाइड
8: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
9: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
9: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
10: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
8: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
11: Hey,

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343
4: परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
16: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
15: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
15: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
6: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
15: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
6: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
15: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-9908।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
20: हाम्रा विशेषताहरू:
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
21: शान्त तथा पारिवारिक वातावरण भएको,
20: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
21: तिहार सुसार्नु राम्रो व्यवस्था भएको,
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
21: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
0: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराही उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही।

0: विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङको बोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको निर्माण अवधि सकियो, तर निर्माणको काम भने आधा मात्रै।
1: दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्युफिट काठ कटान हुने। राप्ती गाउँपालिकामा रगत जन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।
0: रोल्पामा सड़क भाँसिँदा गुडिरहेको मिनी ट्रक दुर्घटना, एकजनाको मृत्यु, अर्का एकजना घाइते।

0: र 13,500 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी लागूऔषध दुर्व्यसन तीव्र 19 देखि 45 उमेर वर्षका उमेर समूह जोखिममा।
1: अब खबर विस्तारमा।
0: दाङको घोराई तुलसीपुर सड़क अन्तर्गत सेवार खोलामा निर्माणाधीन 4 लेन पुलको ठेक्का अवधि सकिदा समेत आधा मात्रै काम भएको छ। निर्माण व्यवसायको ढिला सुस्तीसँगै बजेट अभावका कारण तोकिएको समयमा पुल निर्माणको प्रगति भने 55% सीमित भएको छ। घोराई उपमहानगरपालिका 16 स्थित सेवार खोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौधाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस रायमाझी कन्स्ट्रक्सन जेबी काठमाडौँसँग 23,22,43,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार भोलि अर्थात 2083 जेठ 29 गते भित्र पुल निर्माणको काम सकिनु पर्ने भए पनि अहिलेसम्म करिब 55 देखि 60% मात्र काम भएको पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर राम किशुन चौधरीले जानकारी दिनुभएको छ। समयमै काम सम्पन्न गर्न पटक पटक निर्माण कम्पनीलाई ताकेता गरिएको भए पनि बजेट अभावको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गर्दा समयमा पुल निर्माणको काम हुन नसकेको इन्जिनियर चौधरीले बताउनुभयो। सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत मसान्तसम्म म्याथपका लागि प्रक्रिया अघि बढ़ाइएको पुल सेक्टर कार्यालयका इन्जिनियर चौधरीको भनाइ छ। उहाँका अनुसार पुल निर्माणका लागि हालसम्म निर्माण कम्पनीले 10,93,00,000 रूपियाँ भुक्तानी लिएको छ।
2: व्यवसायको उपकरणको चाहिँ आउनु भयो, पैसा पनि कमायो, त्यसले गर्दाखेरि उसले चाहिँ बजेट अभावको कारणले गर्दा मैले काम गर्न सकिनँ भन्ने जस्तो एउटा आफ्नो दाबी रहेको छ। तर हाम्रो चाहिँ के छ भन्दाखेरि अब निर्माण भइसकेपछि दायित्व सिर्जना भइसकेपछि त त्यो दिने अधिकार के अरे दायित्व कर्तव्य हो र त्यो दिने अधिकार भनेको निर्माण व्यवसायको उसले भोलिकान गरेर चाहिँ त्यो काम गरिदिएको भए दायित्व सिर्जना भएको भए त भोलिकान गरेर चाहिँ एग्रिमेन्ट अनुसार कुनै पलक प्रयोग गरेर सशर्तको मध्ये चाहिँ उसले क्षतिपूर्तिको माग पनि गर्न सक्छ होला, जान सक्थ्यो, यावत कुरा गर्न सक्थ्यो, तर उसले समझेर अब देखाएर उसले चाहिँ काम गरेन। काम नगरिसकेपछि अब यो उसको चाहिँ केही कारणमा टेकेर उसले चाहिँ के अरे ल्यापटपको लागि चाहिँ अवस्था छ। त्यो निवेदन चाहिँ हामीले चाहिँ उसको केस भएको निवेदन चाहिँ हामीले फाइलहरू चाहिँ सहयोगमा पठाएछौँ। त्यो निर्णयकै चरणमा छ, अब भोलिपछि निर्णय आयो भने त्यसपछि बल्ल थाहा हुन्छ।
0: सेवार खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ। पुल निर्माण भएपछि घोराई तुलसीपुर सड़क खण्डमा सञ्चालन हुने सवारी साधनसँगै स्थानीय नागरिकलाई हिण्डुल गर्न सहजता हुनेछ। घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलासँगै हापुर खोला, रानीघाट खोला, काला खोला र ग्वार खोलामा पुल निर्माणको काम जारी रहेको छ।
1: दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय कुराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्युफिट र डिभिजन वन कार्यालय त्योखोरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको हो। डिभिजन वन कार्यालय कोराहीका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय कोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभएको छ। चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म 93,899.38 क्युफिट काठ र 340.40 दाउरा कटानसँगै संकलन गरी घाट गद्दी गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ। कटानका लागि अनुमति अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नु पर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाट गति गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार भएका साल सिसौ जाबुन लगायतका रूखलाई कटान आदेश लिएको छ।
0: राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाको आयोजनामा सिकल सेल एनेमिया थालेसेमिया लगायत रगतजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। विभिन्न ओडाका ओडाध्यक्ष स्वास्थ्यकर्मी संचारकर्मी उद्योगी व्यवसायका प्रतिनिधि युवा क्लबका प्रतिनिधि महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एनेमिया थालेसेमिया लगायत रगतजन्य रोगको वर्तमान अवस्था चुनौती तथा नियन्त्रणका लागि समुदाय स्तरमा आवश्यक सचेतना तथा गत माघ महिनामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा 467 जनाको स्वास्थ्य परीक्षण गरेको बारेमा जानकारी गराउनु भएको थियो। राउतले सरकारले यस्ता रोगबाट प्रभावित बिरामीका परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको समेत जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय दाङका रक्तजन्य रोग फोकल पर्सन उज्जवल कुमार पौडेलले सिकल सेल एनिमिया र थालेसेमिया रोगको पहिचान लक्षण परीक्षण उपचार तथा रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले यस्ता वंशानुगत रोगको समयमै परीक्षण र परामर्शले रोग व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशानुगत रोगको समयमै पहिचान परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट मार्फत राप्ती आधारभूत अस्पताल कालापानीमा यस्ता रोगको परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा सम्भव भएसम्म प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार र औषधि सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने पनि बताउनु भएको छ।
1: रोल्पामा आज बिहान एउटा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार बाढ़ी गाउँपालिका वडा नम्बर एक पातले स्थित बल्ले झिनुवा भित्री सड़क खण्डमा गुड़िरहेको मिनी ट्रक दुर्घटनामा परेको हो। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा एक ख 3045 नम्बरको मिनी ट्रक गुड़िरहेकी अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना भएको हो। ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको छ। दुर्घटनामा परि गाड़ीमा सवार सल्यानको बागसोर नगरपालिका वडा नम्बर 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। यस्तै दुर्घटनामा परि मिनी ट्रकका चालक दाङको बबई गाउँपालिका वडा नम्बर 5 जौबारी बस्ने 42 वर्षीय नोखिराम ओली घाइते हुनुभएको छ। उहाँको ढाडमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ। चालक ओलीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको घोराईमा अपाङ्गता भएका महिलाहरूका लागि अचार बनाउने तालिम सञ्चालन भइरहेको छ। विशेष गरेर शिवबाट आय आर्जनमा जोड्नका लागि तालिमको आयोजना गरिएको हो। आगामी दिनमा पनि आफूहरूको क्षमता अनुसारका विभिन्न शिव प्रदान गरिएमा दुई चार पैसाका लागि अरूको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने सहभागीको भनाइ छ। एक रिपोर्ट।
1: घोराही उपमहानगरपालिका वडा नम्बर 14 सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुशी हुनुहुन्छ। उमेरले 35 वर्ष पुग्नुभएका उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा उहाँ सहभागी हुनुहुन्छ।
3: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है। जे हो सिप सिक्नुपर्छ भन्ने मेरो विचार छ। अपाङ्गता भएर चुप लागेर घरमा बसेर हुने रहेनछ, सहभागी हुनुपर्छ भन्ने मेरो धारणा छ।
1: विकलाङ मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना सेना तथा अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन गरिएको तालिममा अपाङ्गता भएका दिदी बहिनीहरूको सहभागिता रहेको छ। अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधि लगायत विषयमा सिक्ने अवसर पाएको तालिममा सहभागी कुराही 15 27 वर्षीय कृष्णा केसी बताउनुहुन्छ।
4: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौँ है भन्ने वातावरण एउटा देवका म्यामले हाम्रो अध्यक्षले मिलाइदिनु भएको छ। साङ्गलाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
1: तालिममा बोल्न र सुन्न नसक्नेले पनि हेरेर र दोभाषीको सहयोगबाट अचार बनाउने सिप सिक्दै आउनु भएको छ। अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोच भए पनि अवसर पाए गर्न सकिने कुराही 17 सीता कुमारी चौधरीको भनाइ छ।
5: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरूसँग एक्लै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
1: तालिमका प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदी बहिनीहरूलाई यसरी सिपमा जोड्न पाउँदा खुसी लागेको बताउनुहुन्छ। अपाङ्गता भए व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सहभागीहरू पनि निकै सक्रिय भएर सिक्दै आएको उहाँ बताउनुहुन्छ।
6: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो लायमा खुसी हुनुहुन्छ उहाँहरू पनि, म पनि खुसी छु। किनभने अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मैले सिकाउन पाउँदा म पनि खुसी छु। यसमा
1: अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनाल अपाङ्गता हुनुभएका महिला दिदी बहिनीहरूलाई सिपसँग जोड्नका लागि तालिमको आयोजना गरिएको बताउनुहुन्छ। सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन भएको उहाँले सुनाउनुभयो। भोलिका दिनमा यही सिपलाई प्रयोगमा लिएर आर्थिक पार्जन गर्न सकिने भएकाले सरकारी स्तरबाट पनि यी र यस्ता तालिमहरू प्राथमिकतामा पढ्नु पर्ने उहाँको भनाइ छ।
7: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौं भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ। कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
1: अचार बनाउने तालिम लिएका महिलाहरूलाई व्यावसायिक बनाउनका लागि सरकारी स्तरबाट पनि सहयोगका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।
0: अब बाँकी समाचार। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि देशका 13,736 सामुदायिक विद्यालयमा अझै 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 कुल सामुदायिक विद्यालय मध्ये आधा भन्दा बढ़ीमा 100 भन्दा कम विद्यार्थी देखिएका छन्। 100 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो संख्या कुल सामुदायिक विद्यालय 27,010.86% हो। मन्त्रालयका अनुसार 100 देखि 500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 10,869 501 देखि 1,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 1,100 देखि 1,500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेको छ। 1,501 देखि 2,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 140 र 2,000 भन्दा बढ़ी विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या मात्र 128 रहेको छ। हाल मुलुकभर 35,951 कुल विद्यालय मध्ये 1,087 परम्परागत र 25,623 सामुदायिक विद्यालय छन्। यसमध्ये 8,941 संस्थागत निजी विद्यालय छन्। सबै विद्यालय गरेर कुल 70,40,825 विद्यार्थी छन्। देशभरका सामुदायिक विद्यालय मध्ये 4,000 भन्दा बढ़ी विद्यार्थी नै विद्यार्थी 9 सामुदायिक विद्यालयमा रहेका छन्।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ प्रविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गरिएको गर्नुभएको। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र पालिकाको सिफारिश वा प्रहरीको मुजुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा सो घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ।
0: नेपालमा लागू औषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरोले सीमित स्रोत साधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागू औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19 45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागू औषध सम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1,132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको संलग्नता भने बढ़दो रहेको छ।
1: बितेको 24 घण्टामा 2,297 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,21,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 103, नियम विपरीत राइड सेयरिङ गरेका 134, संकेत बत्ती उल्लंघनकर्ता 102 र तीव्र गतिमा सवारी साधन हुइकाएका 108 जनालाई कार्यवाही गरिएको छ। यसैगरी लेन अनुशासन पालना नगर्ने 141, निषेधित क्षेत्रमा हरण बजाउने 186, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 158, एकतर्फी सड़कमा सवारी चलाउने 77 र अन्य सवारी नियम पालना नगरेका 1,288 जनालाई कार्यवाही गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। हर्मुज जलमार्ग नजिकै ओमनको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पाउलो झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिए पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरेको हो। फारस खाड़ी र ओमनको खाड़ीलाई जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्ये एक हो।
1: अब खेल समाचार। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समय अनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसम्म प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 8:45 बजे शुरू हुनेछ भने उद्घाटन खेल 12:45 बजे हुनेछ। यस्तै क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा आज 20.1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 81% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: दाङको घोराई तुलसीपुर सदक खण्ड अन्तर्गत सेवर खोलामा निर्माणाधीन 4 लेन पुलको निर्माण अवधि सकियो तर निर्माणको काम भने आधा मात्रै।
1: दाङमा यो वर्ष विभिन्न सांस्कृतिक वनबाट करिब 5 लाख क्यू फिट काठ कटान हुने। राप्ती गाउँपालिकामा रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।
0: रोल्पामा सड़क भाँसिदा गुडिरहेको मिनी ट्रक दुर्घटना, एकजनाको मृत्यु, अर्का एकजना घाइते।
1: र 13,500 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, लागू छ दुर्व्यसन तीव्र, 19-45 उमेर समूह जोखिममा।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाई श्रोताले पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु।
5: लाली बजार र मिज्यू
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
8: के टेन्सन लिएर
9: हामी जन्मदात नै सिकारी हुँ सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
10: VFX सिनेमाज कोराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
10: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
9: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
12: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478235372।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
16: छालामा दागहरू आउने, कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
16: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
15: बारम्बार गर्भपतन भएमा,
16: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
15: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
15: बिना कारण शरीरको तौल घटेमा,
16: ढाड दुखेमा, कम्मर दुखेमा,
15: गाउट तथा युरिक एसिडको समस्या,
16: बारम्बार आँखा रातो भएमा,
15: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
16: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
15: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
16: लामो समयदेखि छाला कडा भएमा,
15: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
16: युवा अवस्थामा पक्षघात भएमा,
15: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
16: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
15: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
16: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
15: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
16: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: फोन नम्बर 0825916770,
15: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: कार्यक्रमहरू:
14: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
17: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
18: फोन नम्बर 0825562601, 98578359, 98578131684, 98512323228
14: र 98578337255।
19: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
20: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
21: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
20: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोर्नी सम्बन्धी अपरेशन सेवा।
22: अन्य विशेषज्ञ सेवाहरू:
23: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
24: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
25: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
26: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
27: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
28: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
29: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
30: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362118।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
10: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
11: बिमा गराउन जाँदैछु
10: बिमा किन गर्नु पर्यो सर बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
10: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
11: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
10: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
13: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ
5: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घोराही 15 सडक विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर:
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिट्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 9841017009, 9841017009।
5: आयोजक: नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
7: सम्पर्क मोबाइल नम्बर 9855703672 र 9699964848।
9: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराहीमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-5193 र 98128-9928।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: मध्य पश्चिम टाइम चेक। यति बेला बेलुकीको 7 बजेको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङद्वारा सञ्चालित आवाज इनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता डाङ्गीको साथमा संचालक दधिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशको पश्चिमी जिल्लाहरू दाङ र आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लग इन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर पनि संसारभर एकसाथ सुन्न सक्नुहुन्छ। अझ यसलाई रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको फेसबुक पेजलाई लाइक गरेर आफूले चाहेको समयमा संसारभरबाट सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारबिन्दुबाट हाम्रो श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज हामीसँग हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले सञ्चालन गर्दै आइरहेको ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजको पाहुनाको रूपमा घोराई उपमहानगरपालिका वडा नम्बर 6 बचामा लामो समयसम्म आफ्नो जीवनयापन गरेर अहिले घोराई उपमहानगरपालिका वडा नम्बर 14 थाई बसोबास गरेर बस्नुहुने एउटा सामाजिक व्यक्तित्व हुनुहुन्छ पद्मा आचार्य। उहाँ अहिले चाहिँ उमेरले 70 वर्षन्तरमा हिँडिरहे पनि उहाँको एक्टिभिटी, उहाँको दैनिकी क्रियाकलाप र सामाजिक क्षेत्रको लगाव भने एउटा चाहिँ युवामा हुने जोस जाँगर लिएर आउनुभएको छ। उहाँलाई चाहिँ म रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको

0: स्टुडियोमा जेठनारी सरकार कार्यक्रममा स्वागत गर्न गइरहेको छ। स्वागत छ पद्मा आचार्यजी।
1: धन्यवाद यस कार्यक्रम संचालक गरिराम खनालजी।
0: धन्यवाद छ। अनि अब यो उमेरले 70% पार गरिसक्नु भएको आमा हुनुहुन्छ, देख्दाखेरि चाहिँ 70 जस्तो न अनुहार छ न एक्टिभिटी छ, यस्तो शरीर लिएर बाल्यकालमा कस्तो परिवारमा जन्म लिनुभयो, आफ्नो छोटो बाल्यकालको परिचय दिनुहोस् न।
1: मेरो बाल्यकालको परिचयमा मेरो जन्म हाल लक्ष्मीपुर गाविस पर्थ्यो, अगाडि भने अहिले घोराई उपमहानगरपालिका 4 गोगलीमा पर्छ। उहाँ म एउटा परिवार जो भन्ने बेलामा त डिठा परिवार भन्नुहुन्थ्यो भने पनि, तर कृषिमा आधारित भएका हामी सबै परिवार थियौं। त्यसमा गोगलीमा मेरो जन्म भएको हो र सानो बाल्यकालमा हामी आफ्नो परिवारसित खेलडुल गर्ने, हिँड्ने, स्कुलहरूमा पढ्न जाने।
0: कति दाजुभाइ दिदीबहिनी कति हुनुहुन्थ्यो बुवामा?
1: हामी 4 भाइ दाजुभाइ हुनुहुन्थ्यो भने हामी 4 बहिनी दिदीबहिनी थियौं।
0: हजुर, कौनी नि?
1: म माइली
0: दिदी बहिनीमा माइली
1: हुँ। साइली बहिनी छैनन्, उनी बितिसकिन्। अहिले हामी 3 बहिनी छौँ।
0: बुवा आमाले के पेसा गर्नुहुन्थ्यो? कृषिमा आधारित
1: हुनुहुन्थ्यो, खेती किसानी गर्न लगाउनुहुन्थ्यो।
0: र पढाइ लेखाइ कतिसम्म गर्ने अवसर पाउनु?
1: मैले 10 कक्षासम्म पढ्ने अवसर पाए। पहिले प्राइमरी स्कुल गोगली डाँडा गाउँ स्कुलमा पढे भने 6 म पद्मोदय पब्लिक बहुद्देश्य माध्यमिक विद्यालयमा आएर 10 पढेर 28 म त्यस स्कुलमा आबद्ध भएर 10 पढे।
0: अनि अलि हाई स्कुल गरिसकेपछि पारिवारिक जीवनमा बन्धनमा बाँधिनुभयो, कति वर्षको उमेरमा विवाह गर्नुभयो?
1: मेरो विवाह 15 पुगेर 16 लाग्दाखेरि विवाह भयो।
0: कहाँ भयो नि?
1: मेरो विवाह पहिले त हाम्रो ससुराहरूको बसाई सल्यान डाँडा गाउँमा थियो भने, पछि उहाँहरू दाङमा सौड्यार गाविस बचामा बस्नुहुन्थ्यो। हाल अहिले घोराई उपमहानगरपालिका ओडामा 6 बचामा पर्छ। त्यही मेरो 16 लागेपछि विवाह भएको।
0: अनि विवाह हुँदाखेरि श्रीमान श्रीमतीको उमेर अन्तर कति थियो नि त्यतिखेर?
1: उमेर भनेपछि म भन्दा 7 जेठो हुनुहुन्थ्यो श्रीमान।
0: के गर्नुहुन्थ्यो नि
1: श्रीमान? शिक्षामा पनि धर्ना स्कुल माध्यमिक विद्यालय स्कुल थियो, त्यसमा हेड मास्टर भन्ने थियो, अगाडि प्रधानाध्यापक भएर उहाँले काम गर्दै हुनुहुन्थ्यो। त्यसपछि
0: विवाह हुने बेला सर चाहिँ हजुरको प्रह नै भएर काम?
1: हजुर, प्रह नै भएर काम गर्नुभएको थियो र विवाह पनि पुरै स्कुलैलाई जन्ती लगेर जानुभएको थियो।
0: रमाइलो थियो
1: हजुर त्यो बेला, रमाइलो।
0: प्रेम विवाह गर्नुभएको कि मागेर?
1: हाम्रो माघी विवाह भयो।
0: अनि तपाईँका सन्तान कति जन्मिनु भयो?
1: मेरा 4 भाइ छोरा, एउटा छोरी।
0: अनि सबै छोराछोरी अहिले कहाँ हुनुहुन्छ नि?
1: 2 भाइ छोराहरू त यहीँ पद्मोदयमा, दीपशिकामा, यिनैमा टिचर भएर बसेका छन् भने, एक भाइ काठमाडौँमा बोर्डिङ स्कुल खोलेर कलेज खोलेर हुँ पढाउँदैछन् भने, एउटा छोरा चाहिँ मेरो निर्धन उत्थान बैङ्कमा क्षेत्रीय शाखामा प्रमुख भएर सुर्खेतमा छन्, र छोरी चाहिँ मेरो बाहिर अस्ट्रेलियामा गइछ।
0: परदेश पनि छोरी पुग्नु भएको छ?
1: हजुर।
0: अनि अब यो पारिवारिक जीवन त अब प्राकृतिक नियम, बाल्यकालमा जन्म हुन्छ, जवानीमा चाहिँ विवाह, पारिवारिक चाहिँ सुख सुविधा, त्यसपछि वृद्ध हुँदै जेसनागिरी हुँदै गएर एक दिन चाहिँ अन्त्य हुने हो। यो प्राकृतिक नियमदेखि बाहिर जान कोही पनि सकेको छैन। यसमा पनि अब प्रत्येक नागरिकको, प्रत्येक आमाहरूको, प्रत्येक बुवाहरूको फरक फरक जीवनशैली बितिरहेको हुन्छ। तपाईँको जीवन प्रक्रिया चाहिँ बाल्यकालमा सुखमय बित्यो र एउटा चाहिँ वयस्क उमेरमा पनि अब एउटा शैक्षिक परिवारमा विवाह भएको हुँदा सुखमय चाहिँ बित्यो, कस्तो सुखमय बित्यो, कस्तो भयो?
1: पहिले बाल्यकालमा त सुखमय बित्यो, त्यो बाल्यकालमा त त्यति कष्टकर पनि भएको थाहा पनि हुन्न र कष्टकर पनि हुँदैन किनभने बुवा आमाले सानो बाल्यकालमा छोराछोरीहरूलाई पढुन् लेखुन् राम्रो विद्यार्थी बनुन् राम्रो काम गरून् भनेर स्याहारेर राख्नु भएको हुन्छ भने पछि अलि केही उमेर भएपछि उसलाई कन्यादान गरेर अर्काको घरमा दिनु पर्दाखेरि उहाँहरूलाई पनि केही गाह्रै हुन्छ भने हामीहरूलाई पनि अर्काको घरमा जाँदाखेरि केही गाह्रो अशुभ अप्ठ्यारो जस्तो लागे तापनि तर मेरो घर परिवार धेरै अप्ठ्यारो परिवार थिएन सजिलो हुनुहुन्थ्यो उहाँहरूले मलाई छोरीको समान गरेर राख्नु भएको थियो
0: र
1: सासू ससुराले माया गर्नुभएको थियो राख्नु भएको थियो भने पछि केही मान्छेलाई नपुग्दो रहेछ कि के हुन्छ अथवा भगवानको प्यारो बनाएर लग्छ कि केले लग्छ श्रीमानलाई लगेपछि म केही अलिकति केही दुखीमा त परिवर्तन भए तर भए पनि आफूले गर्न पर्ने काम आफ्ना छोराछोरीहरूलाई स्याहार्न पर्ने पढाउने लेखाउनेदेखि लिएर
0: उमेरमा लक्ष्मण सरको त्यो अवस्था भयो तपाईँको उमेर कति वर्ष हुँदा श्रीमान
1: मेरो 40 वर्ष
0: के रोग के थियो उहाँको
1: रोग त अब केही थिएन अब त्यो बेला कस्तो थियो परिस्थिति पनि त्यस्तै पर्दै आएको थियो के थियो अब केसले लग्यो अब भगवानले लग्नु भयो भन्न पर्यो हामीले अलि कसैलाई पनि दोष दिनु उचित छैन उचित छैन कसैलाई दोष दिनु पनि छैन र कसैलाई भन्नु पनि छैन र उहाँको लागि भगवानको प्यारो भएर जानुभयो भन्न लाग्छ मलाई
0: उहाँ पनि एउटा चाहिँ शैक्षिक क्षेत्रमा राम्रो चाहिँ उनीहरूको शिक्षकको रूपमा चाहिँ स्थापित हुनुभएको लगनशील जो पछि चाहिँ उच्च मावि भरतपुरमा पनि लामो समयसम्म अध्यापन गर्नुभयो थुप्रै चेलाहरू छन् सरका उहाँ सरलाई पनि चाहिँ मैले हृदयदेखि जो मैले श्रद्धा र यो कार्यक्रममा चाहिँ नमन गर्न चाहे उहाँको आत्माले चिर शान्ति प्राप्त गरोस् र उहाँको सत्कर्मकै आधारमा उहाँका सन्तानहरू सबै चाहिँ एउटा कुशल र चाहिँ सत्मार्गमा लाग्नु भएको छ सम्पूर्ण सन्तानको नाम लिँदाखेरि लक्ष्मण सरको शिर ठाडो भएर आएको चाहिँ हामीले अनुमति गरेका छौँ यो त चाहिँ जन्मिएपछि एक दिन चाहिँ मरेर जाने चाहिँ चोला हो कोही श्रीमान अगाडि मर्नुहुन्छ भने कसैको श्रीमती अगाडि बितेर चाहिँ एक्लै हुनुपर्छ यसलाई साह्रै ठुलो रूप लिन त्यति उचित हुँदैन तर भन्दा भन्दै पनि जसलाई पर्छ त्यसलाई पीड़ा नै हुन्छ आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट प्रसारित त्यस नागरी सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ पद्मा आचार्य उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ पद्माजी अब अलिकन फरक प्रसंगमा पारिवारिक जीवनको बारेमा त हजुरलाई त्यति पीड़ादायी चाहिँ जीवन एउटा श्रीमान विगोको वियोग भएको चाहिँ पीड़ा बाहेक अरू चाहिँ पीड़ाहरू खासै चाहिँ अहिलेसम्म पर्नु भएको छैन स्वास्थ्य पनि ठिकै ठिकै जस्तो बाहिरबाट देख्दा देखिन्छ तर हाम्रो समाजमा त यति धेरै पीड़ा बोकेका आमाहरू हुनुहुन्छ प्राय महिलाहरूको जीवनचक्र पुरुषको भन्दा अलिकन फरक हुने भावनाले समाजमा पनि आमाहरूको बुवाहरूको पीड़ा भन्दा अलिक फरक किसिमको आमाहरूको पीड़ा छ यो आमाहरूको पीड़ा एउटा सन्तान जन्माएर पनि वृद्ध अवस्थामा सन्तानले नहेरेर अलिकन अपेक्षा गरेर पाएको पीड़ा भएका समाजमा चाहिँ धेरै आमाहरू हुन्छ तपाईँ एउटा सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरिरहेको सहकारीमा आबद्ध व्यक्तित्व हुनुहुन्छ अहिले पनि तपाईँ कृषि सहकारी संस्थामा चाहिँ हजुरको अध्यक्षको रूपमा चाहिँ दोस्रो कार्यकाल काम गरिरहनु भएको छ भने विगत 20-22 वर्षदेखि सहकारीमा आबद्ध भएर काम गरिरहनु भएको छ यो यसरी सामाजिक क्षेत्रमा काम गर्दाखेरि धेरै अनुभव छन् तपाईँका त्यसमध्येका अनुभवमा पनि ज्येष्ठ नागरिकका पीड़ासँग जोडेका अनुभव केही छन् भने हाम्रो श्रोतालाई सुनाइदिनुहोस् न
1: हाम्रो यस संसारमा भन्नुपर्दाखेरि पनि ज्येष्ठ नागरिक उमेरको आधारले उहाँहरूलाई ज्येष्ठ नागरिकमा पुग्नुपर्छ त्यसमा उहाँहरूलाई आफ्नो घर परिवारका सेना नाति नतिना छोरा छोरी सबैले उहाँहरूलाई के हुन्छ भने माया धेरै दिएर उहाँहरूको मनको इच्छा के छ तातो चिसो खाने इच्छा के छ भनेर जो परिवारले उहाँहरूलाई सोध्छ त्यो परिवार जो परिवारले उहाँहरूको रक्षा गर्छ त्यो परिवार सुखी र राम्रो हुन्छ तर कोही कतै हामीहरूले पनि यस समाजमा सञ्जालमा कहीँ गएर देख्दाखेरि कसैका पीड़ा देख्दाखेरि उहाँहरूलाई किन यस्तो पीड़ा गराउनुहुन्छ, तर नगराउनु, यो गराउनु हुँदैन, पीड़ा दिनु हुँदैन। वृद्ध भइसकेपछि भोलि हामी आज हामी त्यो उमेरमा पुग्न सक्छौ, तर यो बाल उमेर फेरि हाम्रो फर्केर आउँदैन। त्यो भएर हामीहरूले वृद्ध आफ्ना बुवा आमा हजुरबा हजुरआमा सबैलाई आफ्नो मान मर्यादाले राख्नुपर्छ, मिठो बोली बोल्नुपर्छ, मिजाज दिनुपर्छ भनेर हामीहरूले पनि कहीँ कतै यसो अप्ठ्यारो देखेको बेला, कोही हजुरआमाहरूलाई पीर परेको बेला कसैलाई सम्झाउने पनि गर्छौं त्यसमा। तर हामीहरूले त्यो गर्नै पर्छ, किनभने बुढो सबै एकपटक हुन्छ। त्यसलाई हामीले राम्ररी स्याहार सम्हार गरेर पाल्यौं भने आफ्नो इतिहास राम्रो रहन्छ, आफ्नो पुर्खाको नाम रहन्छ, र हामीहरूले त्यसरी स्याहार्नुपर्छ भने बुढाबाका आमाहरूलाई पनि भन्छौं, तपाईँहरू धेरै बोल्ने कचकच गर्ने, उनको मन मुटाव नपारदिनुहोला, नराम्रो नभनिदिनुहोला, उहाँहरूले जस्तो दिनुहुन्छ त्यही अनुसारलाई मिठो मानेर खाइदिनुहोला, अनि सफा सुग्घर गरिदिनुहोला, फोहोर नगरिदिनुहोला भनेर सम्झाउने गर्छौ भने कोही आमा बुवाहरूले अलिकति रिस उठ्या बेला आफ्नो परिवारलाई सराप्न पनि सक्नुहुन्छ, त्यस्तो सराप्ने काम पनि नगरिदिनुहोला भन्छौ भने हामीले बाल बालिकाहरूलाई पनि नाति नतिनाहरूलाई पनि माया दिएर राख्नुहोस्, आफ्ना ज्येष्ठ नागरिकहरूलाई, आफ्ना घरका बुढा हजुरबुवा हजुरआमा आमा बाबा सबैलाई हेर्नुहोस् भनेर हामीहरूले त्यो समाजमा यो सामाजिक सञ्जालबाट पनि हामीहरूले संस्थाहरूमा आएका कसैका पीड़ा सुन्न पर्दाखेरि त्यो पनि सम्झाउने गर्छौं भने आफूहरूले पनि त्यस्तो अवस्थामा नपुग्न परोस्, त्यसरी सराप्न नपरोस्, कसैलाई अपमान गर्न नपरोस् भन्ने धारणा हामीहरूले राख्या छ।
0: अब व्यक्तिगत रूपमा तपाईँ त एउटा आफ्नो व्यक्तिगत लाइफमा पनि सक्षम महिला, जब चाहिँ अब प्राय गरेर आमाहरू विधवा भइसकेपछि एउटा कोठामा बसेर अर्काको आश्रय सन्तानको आशामा आश्रय लिएर बस्ने गर्ने तमाम आमाहरू हुनुहुन्छ भने तपाईँ एउटा विधवा भइसकेपछि एउटा आफ्नो बालबच्चालाई चाहिँ स्याहार्ने र उनीहरूलाई शिक्षा दीक्षा दिनेको साथसाथै आफू पनि एउटा चाहिँ सहकारी मार्फत सामाजिक क्षेत्रमा चाहिँ जोडिएर लामो समयसम्म काम गरेर आउनुभएको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यस कारणले गर्दा तपाईँलाई व्यक्तिगत रूपमा त यस्तो पारिवारिक रूपमा आफ्ना सन्तानबाट अलिकति नमिठो व्यवहार भएको त पाउनुहुन्न।
1: मैले मेरो खास भन्नुपर्दा मेरो अब उमेर त 40 वर्ष पुगिसकेका थियो, म एकल महिला हुँदाखेरि त्यो अवस्थामा हाम्रा बालबालिका अब हाम्रा छोराछोरीले पढ्दै थिए, त्यो पढ्ने उमेर थियो उनीहरूको, पढ्दै थिए भनेपछि उनीहरूले पढेर र आफ्नो काममा सबै छोराछोरी आफ्नो काममा लागिसकेर र म पनि एकल महिला भएको दोस्रो सालमा मैले वार्षिकी सकेपछि म त्यसपछि सहकारीमा आबद्ध भएँ। सहकारीमा आबद्ध भएपछि मैले
0: सुरुमा कुन सहकारीमा आबद्ध हुनु,
1: म महिला साना किसान कृषि सहकारी संस्थाली सौडियारको यो कृषि विकास बैंकले आयोजना गरेर 54 सालमा जो स्थापना गरेका थियो म 55 सालदेखि भए र यस संस्थामा म त्यसपछि निरन्तर लागिरहे। मलाई पनि केही मन भुलाउने एउटा बाटो बन्यो र छोराछोरीहरू पनि सक्षम बने, पढ्न सके, पढे, आफ्नो लाइनमा लागे, अर्को व्यवहार बिगारेनन् र दुर्व्यवहार पनि गरेनन् र मलाई छोराछोरीको पनि साथ मिल्यो र मेरो पनि उनीहरूलाई साथ मिल्यो र अहिले त्यो सम्झना मलाई एकदम खुसी लाग्छ, किनभने मलाई त्यो पीड़ामा पनि मलाई छोराछोरीले साथ दिएर यतासम्म मलाई पनि आउन दिएकोमा मेरा छोराछोरीहरूलाई पनि मैले धन्य मान्छु र म प्रति पनि उनीहरूको माया मोह छँदैछ। अझैसम्म मलाई त्यस्तो अप्ठ्यारो मलाई नराम्रो व्यवहार केही भएन र म अहिले यहाँसम्म आउन सफल भएकी छु।
0: यो सुरुमा कृषि सहकारी भन्नाले कृषि विकास ब्याङ्कले सञ्चालन गरेको छ मार्फत र अहिले चाहिँ त्यो कृषि सहकारीबाट अहिले कुन कुनमा कुन सहकारीमा हुनुहुन्छ नि
1: अहिले कृषि सहकारी संस्था जुन साना किसान कृषि सहकारी संस्था सोलियार गाविसभित्र थियो भने अहिले म दाङ जिल्लाको जिल्ला कृषि सहकारी संघमा अध्यक्ष भएर गर्दैछु
0: कति वर्ष अध्यक्षता लिएर काम गर्न लाग्नु भएको
1: मैले यसमा गर्नखेरि त यो जिल्ला संघ दर्ता गर्दाखेरिबाट जो म आबद्ध थिएँ भने म उपाध्यक्ष भएर काम गरिराखेकी थिएँ अहिले म अध्यक्ष पद लिएर बसेँ
0: अनि यसमा काम गर्दाखेरि सहकारीमा काम गर्दाखेरि आफूलाई चाहिँ सुरुमा काम गर्ने चाहिँ बेलाको एउटा नयाँ काममा हात हाल्दाखेरि असहजताबाट चाहिँ सहजतामा जाने हो सुरुमा कसरी काम गर्ने चाहिँ अवसर मिल्नु हो र सहकारीमा जाने सल्लाह सुझाव कोबाट पाउनु हो
1: मैले भन्नु पर्दाखेरि सहकारीमा जानलाई सुरुमा मेरो उसमा आयोजना प्रमुख बालिका अधिकारी म्याडम हुनुहुन्थ्यो उहाँले आयोजना प्रमुख भएर मलाई तपाईँ यो बाटोमा लाग्नुपर्छ अब तपाईँ अध्यक्ष हुनुपर्छ नाइ नभन्नुहोला अनि तपाईँ बसिदिनु पर्यो भनेपछि म पनि भर्खर सुरु भई थिएँ तर म एकल महिला भएको अनि अलिकति बाहिरमा हिँड्दाखेरि पनि पीड़ा हुने जाति पायो त्यहाँ केही नखाने कसैले दिएको चिया पनि नखाने अनेक अप्ठ्यारा चिज हुँदाहुँदै पनि म यो काम गर्न सक्छु मैले गर्छु होला भनेर मलाई जो यो अगाडि लगाउने मेरा परिवारहरूले पनि मलाई त्यसमा नजानुस् भनेनन् र मैले पनि गर्न सक्छु भनेर आँट गरे मलाई पहिले अध्यक्षमा राख्ने बालिका अधिकारी हजुर सुरुबाट म तदर्थ समिति बन्यो तदर्थ समितिकै अध्यक्ष भएर मैले गरेर
0: कतिजना महिलाहरूबाट सुरु गर्नु हो नि त्यो
1: हामीहरू 500 महिलाबाट सुरु गरेका हौ अहिले 1100 महिलाहरू पुगिसक्नु भएको छ
0: त्यसमा चाहिँ एकल महिला र महिला र सदुवा महिला सबै हुनुहुन्छ
1: सबै छन् यसमा जात भात भेदभाव पार्टी विशेष केही पनि छैन सबै जात जातिका सबै उमेरमा हामीहरूले बिहा भएका र नागरिकता बनेका महिलाहरूलाई आबद्ध गराएर महिला मात्रै
0: महिला मात्रै
1: हजुर महिला मात्रै भएको एउटा सहकारी आबद्ध गराएर त्यसपछि हामी सञ्चालन गरिराखेका छौँ अझै सञ्चालन भइरहेको
0: आर्थिक कारोबार कतिसम्म गर्नुभयो
1: हामी 25 लाखदेखिबाट सुरु भयो हो अहिले हाम्रो 27 करोडसम्म लगानी भएको छ
0: 25 लाखबाट सुरुमा महिलाहरूले कति कति उठाएर सुरुवात
1: सुरुबाट हामीहरूले समूहमा 5-5 जनाको समूह हुन्थ्यो समूहमा 50-50 रुपियाँ उठाउँथ्यौँ भने एउटा फेरि एउटा ओडाको समूह समूह भएर 5-5 जनाको समूह भएर 6-7 वटा समूह बन्यो भने अन्तर समूह भन्ने हुन्थ्यो त्यसमा फेरि 5-5 रुपियाँ उठाउँथ्यौँ अहिले त्यो 5-5 रुपियाँभरि यथावत छ अन्तर समूहको
0: प्रत्येक महिना
1: समूहमा भरि 5-5 जनाको समूहमा अहिले कतिपयले 500-1000सम्म पनि उठाउन सक्छ
0: 5 रुपियाँबाट सुरु भएको अहिले कति करोड भनिबस्यो
1: अहिले हामीले 27 करोड लगानी गरेका छौँ तर हामीहरूले सबै सहकारीको मात्रै नभएर हामीहरूले साना किसान बैङ्क पनि छ हामीसित साना किसान बैङ्क छ जिल्ला संघ छ प्रदेश संघ छ केन्द्रीय संघ छ र साना किसान बैङ्क पनि छ यसको सञ्जाल ठूलो छ छाता संगठन छ त्यसले गर्दाखेरि
0: यसले सबै महिला मात्रै छन्
1: हजुर महिला मात्रै छन् अहिले एकजना मात्रै एउटा पुरुषलाई कर्मचारी राखेका छन् भने अरू सबै महिलाले चल्छ
0: अनि यहाँ सदस्यता लिने महिलालाई के छ चाहिँ यसको प्रावधान के
1: सदस्यता लिने बेला उहाँहरूले पहिले आफ्नो नागरिकता राख्ने र समूहमा आफ्नो मिल्दो साथीहरू नजिकको साथीहरू आफ्नो कुरो मिल्ने पानी पँधेरो मिल्ने जस्तो साथीहरू 5 जना भएपछि उहाँहरूले समूह बन्नुहुन्छ समूह बनेपछि उहाँहरू 3 महिनासम्म आफ्नो बचत उठाउने बैठक बस्ने काम गरेर त्यस संस्थामा आबद्ध हुनुहुन्छ भने उहाँहरूलाई सहकारी शिक्षा सम्बन्धी केही तालिम दिएर उहाँहरूलाई केही शिक्षा दिएर अनि तीन महिनापछि उहाँहरूले आफ्नो कारोबार चलाउन थाल्नुभयो भने उहाँहरूले केही ऋणहरू लिन पाउनुहुन्छ।
0: अहिले पनि यो कार्यक्रम
1: चलिरहेछ,
0: नयाँ
1: पनि थपिरहनु भएको छ,
0: धेरै राम्रो काम गर्नु भएको छ। अब यसमा हेर्दै जाँदाखेरि यो सहकारी अन्तर्गत पर्यो र आर्थिक कारोबार पनि पर्यो, त्यसमा महिला मात्रै पनि परे, जसमा चाहिँ उमेर भएका पनि रहनुभयो, ज्येष्ठ नागरिक महिलाहरू पनि रहनुभयो। यसरी चाहिँ नेतृत्वदायी भूमिका गर्दाखेरि कहिलेकाहीँ चाहिँ आर्थिक रूपमा काम गर्दाखेरि केही समस्याहरू पनि आउँछन्, त्यस्तो केही कुनै समस्या आएका छन् कि नै?
1: समस्याहरू आउनेमा त्यस्तो हामीलाई अप्ठ्यारो त केही पनि परेको छैन। कसैले भाका नगाइदिने भनेको टाइममा किस्ता ब्याजहरू नतिर्ने गर्नुहुन्छ, उहाँहरूलाई फिल्डमा जाने यसो सुझाव सल्लाह दिएपछि हुन्छ भने हाम्रो सहकारीले ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गर्ने गरेको छ, किनभने यसले सरकारले गर्ने भन्दा पनि धेरै ठूलो काम गरेका छ। ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाउने अनि केही नगद दिने प्रमाण पत्रहरू दिएर पनि सम्मान गर्छ र बाल बच्चा पनि जम्मा गर्छ, बच्चाहरूको पनि सम्मान गर्छ। र
0: अनि यसमा यो सहकारीले थुप्रै ठाउँमा चाहिँ हात हाल्नु भएको छ र जहाँ हात हाल्नु भएको छ सफल हुनुभएको छ, तर अहिले यो अहिले मैले विगत लामो समयदेखि चलाइरहेको ज्येष्ठ नागरिक सरकार कार्यक्रमको पाहुनाको रूपमा हजुरलाई चाहिँ रेडियो मध्यपश्चिम 91.4 MHz स्टुडियोमा बोलाएर हामीले चाहिँ हजुरको अनुभव र अनुभूतिलाई हाम्रा श्रोतामा पस्किने कार्यक्रमको रूपमा हामी लिएका छौं। यस कार्यक्रममा प्राय गरेर चाहिँ हाम्रो समाजमा अघि नै पनि अलिकति थोरै रूपमा त हजुरले चाहिँ वर्णन गरिसक्नुभयो, तर अलिकति डिटेली रूपमा हाम्रो श्रोता यो सुनेर रोइरहनु भएको युवा श्रोतालाई अलिकति चाहिँ प्रभाव पर्ने किसिमको भावनात्मक रूपमा छुने किसिमको कुनै हजुरलाई अनुभव छ भने, जसरी हाम्रो समाजमा राज्यले चाहिँ ज्येष्ठ नागरिक भएकोलाई एउटा 4,000 रुपियाँ चाहिँ दिइरहेको छ मासिक रूपमा, एकल महिलालाई पनि दिएको छ, अपाङ्ग भएकालाई दिएको छ, पनि त्यसरी चाहिँ एउटा नागरिकलाई ज्येष्ठ नागरिकलाई भनेर दिएको पैसा पनि आफ्नै सन्तानले चाहिँ खर्च गरिदिएर चाहिएको बेलामा बुवा आमालाई त्यो प्रयोग गर्नलाई वञ्चित गराएर फेरि बुवा आमाले पनि छोराछोरीले खर्च गरिदिए मलाई दिएनन् भनेर बाहिर भन्दाखेरि फेरि छोरा बुहारी अथवा छोरी ज्वाइँ रिसाउँछन्, मेरो आफ्नै इज्जत जान्छ भनेर बोल्न नसक्ने अवस्था भएका केसहरू थुप्रै ठाउँमा आएका छन्, सुन्नमा आएका छन्, तर मिडियामा आएर उहाँहरू भन्न सक्ने अवस्था छैन। यो यता कता कतै सुन्नुभएको छ कि छैन तपाईँले? यदि सुन्नुभएको छ भने नेतृत्वदायी भूमिकामा महिलाको रूपमा रहेर काम गर्नुभएको हुँदा त्यस्ता किसिमका कुनै घटनाक्रम सुन्नुभएको छ भने मिडिया मार्फत त्यस्तो नगरिदिनु हुन आग्रह गर्दै तपाईँको विचार राख्नु हुन म हार्दिक अनुरोध गर्छु।
1: यो राम्रो कुरा सुझाव दिने जुन प्रश्न सोध्नुभयो यसमा म धेरै खुसी छु, किनभने हो हाम्रो यस समाजमा कोही आँखा नदेख्ने आमा बुवा पनि छ, कोही हिँड्न नसक्ने आमा बुवा पनि छ, कतिले आफूहरूले त्यो वृद्ध भत्ता बुझेर ल्याइदिने, कति आफूले राख्ने, कति उहाँहरूलाई दिने, कसैले दिँदै नदिने, यिनी पीड़ाहरू धेरै सुन्नमा आएको थियो। त्यसलाई पनि सरकारले अहिले स्थानीय तहबाट बाँट्न सुरु गरेदेखि भरि केही कम भएको जस्तो महसुस गरेछु, किनभने अहिले स्थानीयले दिने बेला उसले आफ्नो घर परिवारको लागि चिनेको हुन्छ, छोरालाई चिनेको हुन्छ, बुहारीलाई चिनेको हुन्छ र उस प्रति दिन्छ कि दिन्न भन्ने पनि चासो हुन्छ, त्यसले गर्दाखेरि अहिले त्यो अवस्थामा अलिकति कम छ। तर भए पनि पहिले सुरुवातमा जुन बुझाउने बेलामा थियो त्यो बेलामा भरि कतिपय रुनुहुन्थ्यो, मैले वृद्ध भत्ता खैबा आउँछ भन्छन्, ल्याइदिन्छन्, कहिले थोरै दिन्छन्, कहिले दिँदै दिन्नन् भन्ने आमा बुवाहरू हुनुहुन्थ्यो भने अब त्यस्तो नगरिदिनुहोस्, किनभने हाम्रा जवान युवा छोरा छोरी नाति नातिनाहरूले त्यो वृद्ध अवस्थामा कसैले यसो बाटोमा केही फलफूल आजभोलि त गाउँ गाउँमा पनि लगेर बेच्छ, फलफूल स्याउ स्याउ केरा केरा अङ्गुर अङ्गुर गर्ने बेला त्यो वृद्ध आमालाई खानस लाग्छ, बुवालाई खानस लाग्छ, उसको गोजीमा अलिकति केही भत्ता सरकारले दिएको भत्ता पनि अलिकति भयो भने उसले कसैलाई किनिदेऊ म खान्छु भन्न सक्छ भने त्यो निमु खान भनोस् सरकारले उहाँहरूलाई पौष्टिक आहार खानको लागि दिएको हुन्छ, अलिकति दुध खाओस्, अलिकति फलफूल खाओस्, केही मिठो चिज खानस लागेपछि खाओस् भनेर दिएको त्यसलाई दुरुपयोग नगरिदिनुहोस्। हाम्रा यस समाजका जुन हाम्रा अभिभावकहरूलाई पनि हाम्रा बुवा हजुरआमाहरू त हजुरबुवाहरू हाम्रा अभिभावक हुनुहुन्छ, उहाँहरूले हामीहरूलाई आफूले नखाएर नलगाएर आफूले पेटभरि पनि नखाएर नाति नतिना छोरा छोरीलाई पाल्नु भएको हुन्छ भने हामीहरूले पनि त्यसै गरेर पालौं त्यसै गरेर सिहार गरौं भनेर मैले यो सुझाव दिन चाहन्छु कि यो सम्पूर्ण परिवारले आफ्ना हजुरबा हजुरआमाहरूलाई स्याहार्ने र उहाँहरूलाई हौसला बढाउने माया दिने गरोस्, नत्र भने उहाँहरूको आँसुको श्राप लाग्ला, त्यो श्राप लाग्यो भने हामीहरूलाई नराम्रो हुनेछ, त्यसले गर्दाखेरि हामीहरूले पनि माया दियौं, उहाँहरूले पनि हामीहरूलाई आशीर्वाद रात दिन आशीर्वाद दिनुभयो भने हाम्रो यो समाजलाई राम्रो हुँदै जानेछ भन्ने आशा राख्छु। आज मलाई यस मध्य पश्चिम रेडियो एफएमले पाहुनाको रूपमा बोलाएर केही प्रश्न सोध्नुभयो अथवा मलाई मनमा लागेका कुरा भन्ने मौका दिनुभयो र मैले पनि जो सके त्यो दिए र आज हाम्रो यो समाजमा आफ्ना ज्येष्ठ बुवा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नुहोस् र उहाँहरूको आशीर्वाद लिनुहोस् भन्ने सुझाव दिँदै यस मध्यपश्चिमका सपरिवारलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु।
0: हस् त धन्यवाद। यतिन्जेल आफ्नो विचार राख्नुहुने आजकी अतिथि पद्मा आचार्य, हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र रेडियो मध्यपश्चिम 91.4 MHz प्राविधिक मित्रहरू अमृता डाङ्गी लगायत सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता दजराम खनाल पनि यस कार्यक्रमबाट बिदा चाहन्छ। हस्त धन्यवाद।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: विपक्षी दलहरूको अवरोध भने कायमै बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी।
2: निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छ।
1: प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्चको आदेश। कर छली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदको आरोप। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति।
3: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला।
1: इन्टर्न, आवासीय चिकित्सक, पुनः आन्दोलित, श्रम शोषण अन्त्य गर्न सरकारसँग माग। एक साताभित्र मनसून भित्रिने संकेत। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना।
4: मनसून चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा।
1: र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौं। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ।
6: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
7: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
6: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। उहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्री सोरिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछड़िएका क्षेत्र लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
8: संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% जीडीपी र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
6: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
9: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्था कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोयमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगार दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
6: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। वहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
10: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
6: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री बाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। वहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
3: सोनी मुगले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औंलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र
6: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
4: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा खान लाग्ने चाहिँ, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु र पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
6: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी मधेश बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा मेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुष 23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ।
11: निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरोकारवाला,
12: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको छैन। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
11: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहार हड्डी भाँचिएको जोड्ने,
15: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
15: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
15: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
15: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
15: साथै
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
15: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि गरिनेछ।
16: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण साईको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुण्य साहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगत्तै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
3: धनकुटाको शहीद भूमि गाउँपालिका छक्का रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
4: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु। त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
3: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
5: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
3: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईका बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो, तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
6: अधिकांशको चाहिँ ड्राइभिङ थियो, अनि यो होटलसँग सम्बन्धित बारिस्टाहरू थियो, कृषि योजना मर्मत सम्बन्धित हामीले चाहिँ विशेष बल गरेको थियौँ। उहाँहरूको चाहिँ त्यसमा इच्छा भएन, उहाँहरूको चाहिँ इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेरै देखियो।
3: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाई छ।
7: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
3: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरोकारवालाको चासो।
8: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
2: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
10: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
10: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
9: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
11: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
12: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
11: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
12: ए हो र त्यसो भए म अहिले नै गइहाले
13: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
12: सम्पर्क मोबाइल नम्बर 98229264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
16: त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो कसरी सिल गर्नुभयो सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो हुँदै हुँदै कहाँ गयो यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ प्राइभेसीको कुरा त मेन्टेन प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
17: म एसएसपी योगबहादुर पाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि परिभाषा खण्डमा 2 ज मा यता डिजिटल एभिडेन्स भन्ने त आयो 2 ङ मा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला अहिले।
18: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू
19: यसमा जुन सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट अधिकृत व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
18: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छ।
16: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ 5 वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु तर पनि छैन विस्तृत रूपमा छैन यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै एभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ
8: तर अब स्टेक होल्डरहरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
20: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
8: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
20: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
21: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
20: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनुहोस्।
22: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अगाडि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फँसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है। सो त्यति चाहिँ मेरो भनाइ रह्यो।
20: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन्द, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू
23: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु।

0: मतलब भन्छु यस्तो छलफल त अझै इट्यास्टुको टू थ्री राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ। विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ। प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ। करसली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ। र आवासीय चिकित्सक आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य गर्न सरकारसँग माग छ। एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न, आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाक्लेको चेतावनी।
0: समस्याग्रस्त दुई सहकारीका 132 श्रेणीको नाम सार्वजनिक, बिग्रिएको स्वास्थ्य उपकरण मर्मत सम्भारका लागि काम अघि बढ़ाइयो।
1: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो, हालसम्म 5.5 लाख भन्दा बढ़ी कुखुरा नष्ट।
0: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी।
1: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भेट्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक 2083 समेत सदन समक्ष प्रस्तुत गर्नुभएको छ। त्यसै गरी आजकै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
1: प्रतिनिधि सभा सदस्यहरूले संसदको अनुमति बिना करका दर फेरबदल गर्न नपाइनेतर्फ सरकारको ध्यान आकर्षण गराएका छन्। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निष्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसदमा पेश भएको विधेयकलाई कार्यकारीले

0: कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गर्नुभयो। घरको दर सरकारले आफू खुशी बदल्न नपाइने विषयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो। बाढ़ीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको?
0: सांसद युवराज दुलालले बजेटले जेएनसी आन्दोलनको भाव समेट्न नसकेको टिप्पणी गर्नुभयो।
2: यो सरकारको जग भदौ 23 जेएनजी विद्रोह हो। त्यो विद्रोहमा उत्रने किशोर किशोरी र आम नागरिक बागमती विष्णुमती मनोहरा जस्ता नदी किनारमा छाप्रोमा बस्ने सुकुम्बासी नागरिक पनि थिए, ग्यारेज कारखानामा काम गर्ने मजदूर पनि थिए, विदेशी भूमिमा पसिना बगाइरहेका लाखौं युवाले हौसला दिएका थिए। सबैको एउटा सपना थियो, अब राम्रो शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन, गरिबीकै कारणले उपचार नपाएर कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन, आफ्नै परिवारसँग बसेर नेपालमै रोजगार पाइन्छ। जेएनजी सहितका भावना के थिए होला? अनि यो बजेट कता सोझिएको छ?
0: सत्तारूढ रासपा सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनुभयो। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
3: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई, त्यो ट्याक्स लगाउन सकिन्छ। सार्वजनिक विद्यालयमा जुत पारौँ न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान गरीब र भूमि मान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोष्न खोजेको आरोप समेत लगाउनुभयो।
4: नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड़ रूपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोड़पतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी समेत गर्नुभयो।
5: समस्या हाम्रो के हो र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
6: अर्थमन्त्री डाक्टर सोनी भगलेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिनुभएको छ। अर्थमन्त्री वागेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमितता सम्बन्धी आरोपहरूको कड़ा प्रतिवाद गर्दै आरोप प्रमाणित भए पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको तथा 2 अर्ब रूपियाँको अनियमितता गरेको भन्ने आरोप निराधार रहेको दावी गर्नुभयो। सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोप र समाचारहरूको खण्डन गरिसकेको उल्लेख गर्दै उहाँले जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला? सक्दैनौ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2 चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ।
6: उहाँले आफूमाथि लगाइएका निराधार आरोपहरू कड़ा प्रतिवाद गर्दै प्रतिपक्षी सांसदहरूलाई आफ्ना विगतका पुराना काण्डहरू नबिर्सन र ती पनि क्रमशः सार्वजनिक हुने चेतावनी दिनुभएको छ।
7: छोडे मार्गले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ।
0: राष्ट्रमन्त्रीको जवाफले चित्त नबुझाएका विपक्षी सांसदले आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्ने माग राखेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले राष्ट्रियता विरूद्ध गम्भीर अभिव्यक्ति दिएको भन्दै संसदमा आएर माफी माग्न प्रधानमन्त्रीलाई भनेका हुन्। प्रतिनिधि सभामा नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमा राष्ट्रघाती र देशद्रोही कुरा गर्दा ताली पिटेको भन्दै सत्तापक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभयो।
8: अहिलेसम्म विश्वका कुनै पनि राष्ट्रका सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले नगरेको कुरा नभनेको कुरा हाम्रो देशका प्रधानमन्त्रीले त्यो सदनमा कसरी भन्नुभयो? तपाईँहरू के हेरेर बस्नुभयो? तपाईँहरूलाई त्यो कुराले बिजायो कि बिजाएन त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका। अर्को कुरा उहाँहरूको अझ गम्भीर चासो के छ? नेपाललाई माया गर्ने, यो भूमिलाई माया गर्ने जनताको भने होइन। प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा त्यो सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा चाहिँ ताली पिट्ने सांसद ती को हुन्? ती केही सदनका सदस्य हुन् कि को हुन्? जनताले मत दिएर पठाएका त होलन् पक्कै पनि भनेर सोधिरहेका छन्। यसले हामीलाई बडो लज्जित बनाएको छ, बडो दुखित बनाएको छ र गम्भीर बनाएको।
0: यस्तै राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले बालेन्द्र शाह जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल भारत बीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले आम नागरिक समक्ष माफी माग्नुपर्ने बताउनुभयो। अब प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक भोलि नै दिउँसो सभा 1 बजे बस्ने भएको छ।
6: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले ईभीमा भएको भनिएको चलखेलका बारेमा प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले विशेष गरी विद्युतीय सवारी साधन ईभीको भन्सार दर परिवर्तन, बजेटमा भएका संशोधन तथा निर्णयहरूमाथि प्रश्न उठाएका हुन्। राप्रपा सांसद खुशबू ओलीले अर्थ मन्त्रालयको आन्तरिक छानबिन मात्र पर्याप्त नहुने भन्दै सार्वजनिक लेखा समितिभित्र उपसमिति गठन गरेर गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो।
9: सार्वजनिक लेखा समितिले पनि एउटा उपसमिति बनाएर हामीले यस विषयमा यो सधैँभरि हरेक पटक अघि सचिवजीहरूले भने जस्तो अर्थ मन्त्रालयमा चाहिँ यस्ता किसिमका आक्षेपहरू लागिराख्ने भएको हुँदा एकपटक चाहिँ यी विषयहरूमा उच्च स्तरीय समिति गठन गरौं।
6: सांसद मनिष थाली बजेट घोषणापछि हुने नीतिगत अस्पष्टता र ईभी आयत सम्बन्धी अनिश्चितता बारे स्पष्टता आवश्यक रहेको बताउनुभयो।
10: बीवाईडी गाड़ी मुस्ताङको कोरोलाबाट जाँचपास भएको भन्ने हकमा पनि बजेटबाट भन्सार घटेको देखिन्छ। भन्सार घटेको छ त्यसमा भनेको व्यापारीलाई घाटा भएको छ, राज्यलाई फाइदा भएको छ, त्यसको तथ्याङ्क हेरौं हामीले।
6: अर्का सांसद खगेन्द्र सुनारले भने हालको बजेट कार्यान्वयनका बेला संसद वा समितिमा अत्यधिक विवाद सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो।
11: नियतवश रूपमा गरिएको बदमाशी छ भने यसमा छलफल गरौं, तर यो बजेटको कार्यान्वयनको बेला छ, असारको 15 जस्तो चटारोको बेला छ, यो उत्पादन गर्नुपर्ने बेला रोप्ने बेलामा संसद एबीसीमा लिएर किचलो गर्ने, यो समितिमा एबीसीमा लिएर किचलो गर्ने, यो संसारकै उत्कृष्ट एकजना अर्थविज्ञलाई अहिले हामीले अर्थमन्त्रीको रूपमा पाएका छौं। अब अर्थ नपर्थको हामीले फेरि ल्याएर ऱ्याख ऱ्याखी पार्न सक्यौं भने यसले देशलाई हित गर्छ भन्ने चाहिँ मलाई लाग्दैन।
6: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको
14: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवनभरको।
13: यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
0: नेपालका सरकारी तथा ठूला अस्पतालहरूमा करोड़ौं रूपियाँ खर्चेर खरीद गरिएका स्वास्थ्य उपकरण बिग्रिँदा सेवा प्रभावित हुने समस्या बारम्बार दोहोरिने गरेको छ लामो समयसम्म पनि अस्पतालका उपकरणहरू थन्किएर बस्दा बिरामीले शास्ति खेप्नु परेको छ जसकारण समयमै उपचार नपाउँदा बिरामीको ज्यानै जाने समेत गर्दछ तर सरकारसँग भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण कुन अस्पतालमा कति रहेका छन् कति मर्मत सम्भारपछि प्रयोगमा आए यकिन तथ्याङ्क नै छैन महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय ट्रामा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कबाड़ी बन्ने अवस्थामा पुगेका छन् बिग्रिएका उपकरणहरूको मरमत सम्भारका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा काम अगाडि बढ़ाएको छ मरमत अभावका कारण थन्किएका उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउँदा अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने र खर्च समेत बचत हुने अपेक्षा गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो
15: नयाँ उपकरण खरिद गर्ने भन्दा भएको उपकरण आउँदाखेरि सेवाग्राहीलाई सजिलो हुने राज्यलाई खर्चको हिसाबले पनि सहज हुने हुन्छ भने स्वाभाविक रूपमा त्यसमा अस्पताल पनि बढी तनाएको हुने र त्यसैमा केन्द्रित हुने हुन्छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मुख्य काम नै अस्पतालहरूलाई यस्ता समस्याहरूलाई सम्बोधन गरिदिने सेवाग्राहीहरूलाई सहज बनाउने सेवा प्रभावलाई प्रबन्धलाई सहज बनाउने नै हुन्छ हामी त्यसैमा गर्ने गरेका छौँ
0: राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक क्षमताको उपयोग गर्दै स्वास्थ्य उपकरण मरमत गर्ने योजना अघि बढ़ेमा अस्पतालहरूको सेवा प्रणाली थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या नआओस् भन्नेमा मन्त्रालय सजग रहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो
15: उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या चुनौती नआओस् भन्ने कुरामा मन्त्रालय सजग छ त्यसका लागि सम्बन्धित निकायहरूसँगको समन्वय अस्पतालहरूसँगको समन्वय र सम्बन्धित प्राविधिकहरूसँगको समन्वयमा निरन्तर रहेर त्यसलाई सहजीकरण गर्ने उपायहरू गर्छ हामी उपकरण हो तर उपकरण प्रयोग नभएको अथवा सेवाग्राहीले सेवा नपाएको भन्ने कुरा चाहिँ ठूलो गम्भीर विषय हुन्छ हाम्रो लागि पनि स्वास्थ्य मन्त्रालयका लागि पनि त्यसलाई एकदमै उच्च प्राथमिकतामा राखेर मर्मत गर्ने कामहरू गरिन्छ
0: अस्पतालहरूले बोलाएको खण्डमा आफूहरू सहकार्यका लागि तयार रहेको राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले बताउनुभयो यो पहिलाकै निरन्तरता रहेको उहाँको भनाइ छ
16: अस्पतालहरूले चाहिँ हामीलाई त्यो अनुसार उहाँहरूको उपकरण के कति बिग्रिएको छ आउनुहोस् हाम्रो बनाइदिनुहोस् भन्नु पर्यो उहाँहरूको रिक्वेस्ट जाने हो अस्पतालले हामीलाई अम्लेपछि नै हामी जाने हो विगतमा पनि गरेको वीर हस्पिटलमा गऱ्यौँ हामीले यतापट्टि अहिले पनि मनमोहन अब यतापट्टि सरकारी अस्पतालको बाहिर पनि नारायणी अस्पतालमा भरतपुर अस्पतालमा
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको हो जसमध्ये हाम्रो नयाँ कृषि सहकारीका 12 जना र कृषि विकास बहुद्देश्य सहकारीका 120 जना ऋणीहरू छन् समितिले साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरेको छ त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ
0: देशका विभिन्न क्षेत्रमा बर्ड फ्लू संक्रमण देखिन थालेपछि रोग नियन्त्रणका लागि कुखुरा अण्डा र दाना नष्ट गर्ने क्रम तीव्र बनाइएको छ पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण प्रभावित 10 जिल्लाका 72 फार्ममा रहेका 5,53,750 लेयर्स तथा स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट
17: सरकारको निर्देशन अनुसार गठन गरिएको द्रुत कार्य टोलीले संक्रमित क्षेत्रहरूमा कुखुरा अण्डा र कुखुराको दाना नष्ट गर्ने नमूना संकलन तथा परीक्षण गर्ने लगायतका नियन्त्रणात्मक गतिविधि सञ्चालन गरिरहेको विभागले जनाएको छ पशु सेवा विभागका योजना निर्देशक डाक्टर विकास श्रेष्ठले संक्रमण थप फैलिन नदिन निगरानी नमूना परीक्षण तथा प्रभावित क्षेत्रको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जानकारी दिनुभयो उहाँले किसानलाई अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै कुखुरामा कुनै असामान्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तत्काल जानकारी गराउन सुझाव दिनुभयो।
18: कुखुरामा समस्या आयो, झोक्राउने, दाना पानी नखाने, होइन अण्डा उत्पादन दिने कुखुरा चाहिँ अण्डा चाहिँ उत्पादन घटाउने, मर्न थाल्यो भन्ने तुरन्तै नजिकको चाहिँ पशु सेवा शाखामा सम्पर्क गर्नु होला र प्राविधिकको सरसल्लाह अनुसार नै अब नियन्त्रणका कार्यहरू अब झोक्राएको छ भने प्रसार प्रसार नगर्ने, अब निसंक्रमणको औषधि छर्ने, मरेको कुखुराहरूलाई चाहिँ गहिरो खाल्टो खनेर होइन निसंक्रमित औषधिहरू प्रयोग गरेर त्यसलाई चाहिँ फैलि नदिने गरेर व्यवस्थित गर्नुपर्ने हुन्छ।
17: डाक्टर श्रेष्ठका अनुसार संक्रमणका कारण क्षति बेहोरेका किसानलाई सरकारले मूल्याङ्कनका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। राहत प्राप्तिका लागि आवश्यक कागजात र प्रमाण सुरक्षित राख्न प्रभावित किसानलाई उहाँले आग्रह गर्नुभयो।
18: हाम्रो त आरआरटीले चाहिँ एउटा सर्टिफिकेट दिन्छ है, सर्टिफिकेट अफ डिस्ट्रक्सन भनेर भन्छ, नष्ट गरेको प्रमाण पत्र। त्यो प्रमाण पत्रमा कुखुरा कति मिल्यो, दाना पदार्थ कति नष्ट गरियो, अण्डा कति हटाइयो आदि इत्यादि विवरण सहितको प्रमाणित कागज हो कि त्यो। त्यो कागजलाई चाहिँ पछि प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा जुन एउटा समिति हुन्छ भने नि त्यो समितिले भेरिफाई गर्छ। प्रत्येक कृषकले त्यो बराबर करिब करिब 75% जति क्षतिपूर्ति है नेपाल सरकारले नै उपलब्ध गराउने व्यवस्था छ।
17: यता राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख विजय कुमार श्रेष्ठले बर्ड फ्लू एकपटक नियन्त्रणमा आए पनि पुनः फैलिन सक्ने जोखिम सधैँ रहने बताउनुभयो। विशेष गरी साइबेरियन लगायतका आगन्तुक चराको आवत जावत, छिमेकी मुलुकमा देखिएको संक्रमण तथा सीमापार हुने गतिविधिले जोखिम बढ़ाउने उहाँको भनाइ छ।
19: लामो रुट छ साइबेरियन चराहरूदेखि लिएर छिमेकी देशमा चाहिँ के कस्ता किसिमको रोगहरू फैलिरहेका छ, त्यसबाट पनि असर परिरहेको अवस्थाहरू, त्यो यी दुई तिनटा कारणले चाहिँ यो चाहिँ बेला बेलामा प्रकट भइरहेको अवस्था हो कि।
17: डाक्टर श्रेष्ठले उपभोक्तालाई मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा अफवाहको पछि नलागे आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो। साथै पोल्ट्री व्यवसायलाई कुखुरा ओसार पसारदेखि फार्म व्यवस्थापनसम्मका सबै चरणमा जैविक सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न सुझाव दिनुभयो।
19: किसान व्यवसायीहरूले चाहिँ अण्डाको गाडीलाई फार्म बाहिरै चाहिँ र दानाको गाडीलाई पनि फार्म बाहिरै राख, दाना चाहिँ निसंक्रमण गरेर भित्र ल्याउने र अण्डाको चाहिँ सबै ग्रेडिङ प्याकेजिङ गरेर बाहिरै राखिदिएर बाहिर अण्डा पठाएर त्यो ठाउँहरूलाई निसंक्रमण गरियो भने धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ।
17: नेपालको पोल्ट्री क्षेत्रमा 70 अर्ब रुपियाँ भन्दा बढी लगानी रहेको अनुमान छ। संक्रमणका घटनाहरू बढ्दै गएपछि विज्ञहरूले किसान व्यवसायी र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा रोग नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
6: संविधान संशोधन बहपत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा प्रधानमन्त्री बालिन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री त्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो।
0: गृहमन्त्री सुदन गुरूङले काठमाडौँको माइती घरमा विभिन्न माग राखेर धरनामा बसेकाहरूलाई संयुक्त रूपमा भेट्नु भएको छ। आज अपरान्ह धरनामा बसेकाहरूलाई भेटेर उहाँले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। माइती घरमा जबरजस्तीकरणका पीड़ितहरू प्रदर्शनमा छन्, त्यस्तै सूर्य संरक्षण, सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्। पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन उहाँले विशेष गरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कोशी प्रदेश सभापति पदमा निर्वाचन लड़ेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल मार्फत राजनीतिबाट भेट मारेको घोषणा गर्नुभएको हो। उहाँ रासोपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। स्थापना कालदेखि नै रासोपामा आबद्ध तामाङले माथिको हुई भन्दै आफूले हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गर्नुभएको छ। रासोपा कोशी प्रदेशको सभापतिमा चन्द्र राई निर्वाचित हुनुभयो भएको छ। यसैबीच हेटौडामा विवाद भएपछि रासोपाले बागमती प्रदेशको निर्वाचन काठमाडौँमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाडौँको धुम्बराई स्थित स्मार्ट दरबार शंख पार्कमा हुने जनाएको हो। मतदानको समय बिहान 11 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि तोकिएको छ। यसअघि हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ ल्यामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
20: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
21: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
20: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
20: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825367775।
21: सम्पर्क नम्बर 98-478-26873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
26: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98-453-0653-23।
6: हिजो 4 अर्ब 29 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 90 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। आज 82 कम्पनीको मूल्य बढ्दा 178 को घट्यो भने 13 को स्थिर रह्यो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनले पश्चिम एसियाली देशमा बढ्दो तनाव र सैन्य कार्यवाही तत्काल रोक्न माग गरेको छ। अमेरिकाले इरानमाथि हमला गरेपछि इरानको जवाफी कार्यवाहीसँगै खाड़ीका अन्य देश निशानामा परिरहेका बेला चीनको प्रतिक्रिया बाहिरिएको हो। चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन पनि आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सबै सम्बन्धित पक्षलाई तत्काल सैन्य कार्यवाही बन्द गरेर वार्ताको बाटोमा फर्किन आग्रह गर्नुभएको छ। उहाँले मध्यस्थताको कोशिशको समर्थन गर्नुपर्ने र छिट्टै स्थायी युद्धविराम गर्न समेत अनुरोध गर्नुभयो। चीनले यो क्षेत्रका सबै देशको सुरक्षा र सम्प्रभुताको सम्मान गर्नुपर्नेमा पनि जोड़ दिएको छ।
6: इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको दावी गरेको छ। इरानको रिभोल्युशनरी गार्डसले सामाजिक संचार मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लड़ाकू विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ। आईआरजीसीले अली अल सलेम कुवेत, अहमद अल जाबिर कुवेत र शेख इसा एयरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारेको जनाएको हो। यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ। कुवेती सेनाले सबै मानिसले सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ। कुवेती सेनाले मानिसहरूले आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ। बीबीसीका अनुसार इरानको आक्रमण पछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ। आजै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै प्राधिकरणले 35 वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो।
6: फिफा विश्वकप फुटबलका खेल काठमाडौँमा अनुमति बिना ठूलो पर्दामा देखाउन नपाइने भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्ति राम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमति बिना ठूलो पर्दामा नदेखाउन सचेत गराएका हुन्। अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाइएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने एकिङ गरेर मात्रै अनुमति दिने सूचनामा उल्लेख छ। अनुमति बिना खेल देखाएको पाइएमा कार्यवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
1: विश्वकप फुटबल विशेष।
0: विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप 2026 महाकुम्भ आज रातीदेखि शुरू हुँदैछ। ऐतिहासिक समारोहसँगै शुरू हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ, किनभने यसपटकको विश्वकप पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ। मेक्सिको सिटीस्थित ऐतिहासिक स्टेडियममा खेलाइने उद्घाटन खेल नेपाली समयअनुसार आज मध्यराती 12:45 बजे शुरू हुनेछ। विश्वकपको उद्घाटन खेल शुरू भएसँगै मेक्सिको सिटीको प्रतिष्ठित एस्टाडियो एस्टेका रंगशालाले पनि गजबको कृतिमान बनाउनेछ। यो रंगशाला विश्वकपको उद्घाटन खेल तीन पटक खेलाउने पहिलो रंगशाला बन्नेछ। एक सामग्री दिनेश जोशीबाट।
2: विश्वकपको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले प्रस्तुति दिनेछन्। समारोहमा सकिरा, बर्ना बॉय, जे बाल्भिन, टायला, आलेजान्द्रो फर्नाण्डिज लगायतका कलाकारले प्रस्तुति दिनेछन्। उद्घाटन समारोहपछि मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मेक्सिको र दक्षिण अफ्रिका 16 वर्षपछि उद्घाटन खेलमा भिड्न लागेका हुन्। सन् 2010 दक्षिण अफ्रिका आफैले आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमने सामने भएका थिए। दुवै टोलीले बराबरी खेलेका थिए। फुटबललाई धर्म मान्ने मेक्सिकोका लागि यो 17 विश्वकप सहभागिता हो। त्यसैले मेक्सिकोमाथि घरेलु मैदानमा पहिलो खेलमै उत्कृष्ट शुरूआत गर्ने ठूलो दबाव रहनेछ। मेक्सिको फिफा वरियताको 14 स्थानमा रहेको छ। अर्कोतिर दक्षिण अफ्रिका पहिलो खेलमै बलियो आयोजकलाई हराएर बाँकी खेलका लागि आफ्नो मनोबल उच्च बनाउने धुनमा रहनेछ। 16 वर्षको लामो पर्खाईपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिकाका लागि यो खेल निकै चुनौतीपूर्ण रहेको छ। दक्षिण अफ्रिका फिफा वरियताको 60 स्थानमा रहेको छ। इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने तयारीमा रहेको एस्टाडियो एस्टेका रंगशालामा यसपटक उद्घाटन खेल खेलाइदा 80,000 दर्शक उपस्थित हुनेछन्। 48 टोलीको सहभागितामा 104 खेल तीन देशका 16 शहरमा हुनेछन्। आज मेक्सिकोबाट शुरू भएर जुलाई 19 न्यूयोर्कमा समापन हुने विश्वकपको उद्घाटन तीनवटै आयोजक राष्ट्रमा हुने विशेष समारोह मार्फत गरिनेछ।
6: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न, आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाक्लेको चेतावनी।
6: समस्याग्रस्त दुई सहकारीका 132 ऋणीको नाम सार्वजनिक, बिग्रिएको स्वास्थ्य उपकरण मरमत सम्भारका लागि काम अघि बढ़ाइयो।
0: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो, हालसम्म 5.5 लाख भन्दा बढ़ी कुखुरा नष्ट।
6: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी।
0: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भिड्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश पकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
14: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हार जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
18: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
5: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
3: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
15: बिना टाका प्रभावकारी उपचार
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
20: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
20: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
21: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
22: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
12: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
21: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
23: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
12: बाङ्गा टिङ्गा दाँत मिलाउने,
23: शल्यक्रिया गरेर दाँत निकाल्ने,
12: खाली ठाउँमा दाँत भर्ने,
23: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
12: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
24: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
18: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू:
21: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
30: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।

0: एकैछिन नेपाली सेवाको साझा पखबाट पवन राजपाल दिलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेरबारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला।
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने?
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व बैंकले ईरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्यांकन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व बैंकले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय बैंकले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय बैंक ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यवहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्
4: US Central Command said an aircraft...
3: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्त उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रुपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाई म प्रति औलो ठड्याउने मान्यजीहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
0: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
5: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
0: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
6: 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
0: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
7: साउथ एसियामा अथवा कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
0: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
1: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज। तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आय गरेर लाग्दैन, बी रेकग्नाइज। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
0: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
2: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन हेर्नको लागि मैले जानेको अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैमा चाहिँ यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दा उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टबाट सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
8: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौं भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
2: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। पाँच जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
9: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
10: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण आयोजना अगाडि बढ़िरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
9: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
11: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाको तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
9: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
12: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्दा त कसरी सकिन्छ त भइरहेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्ने
9: सरकारले संस्कृत क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
13: 73 सालसम्म हाम्रो पार्क नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो आश छ।
9: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
14: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको

0: लगातार दुई रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। डाङको घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत स्यारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिदा समेत आधा मात्रै काम भएको छ। निर्माण व्यवसायको ढिला सुस्तीसँगै बजेट अभावका कारण तोकिएको समयमा पुल निर्माणको प्रगति भने 55% सीमित भएको छ। खोराही उपमहानगरपालिका सोह्र स्थित स्यारखोलामा 70 मिटर लम्बाई र 20.5 मिटर चौडाईको पुल निर्माणका लागि 2080 जेठ 30 गते एमएस राईमाझी कन्स्ट्रक्सन जेबी काठमाडौँसँग 23,43,43,000 रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार भोलि अर्थात 2083 जेठ 29 गते भित्र पुल निर्माणको काम सक्नुपर्ने भए पनि अहिलेसम्म करिब 55-60% मात्र काम भएको पुल सेक्टर कार्यालय नेपालगंजका इन्जिनियर रामकिशन चौधरीले जानकारी दिनुभएको छ। समयमै काम सम्पन्न गर्न पटक पटक निर्माण कम्पनीलाई ताकेता गरिएको भए पनि बजेट अभावका कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गर्दा समयमा पुल निर्माणको काम हुन नसकेको इन्जिनियर चौधरीले बताउनुभयो। सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत्र मसान्तसम्म म्याथपका लागि प्रक्रिया अघि बढ़ाएको पुल सेक्टर कार्यालयका इन्जिनियर चौधरीको भनाइ छ। उहाँका अनुसार पुल निर्माणका लागि हालसम्म निर्माण कम्पनीले 10,93,00,000 रूपियाँ भुक्तानी लिएको छ। सेवार खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ। पुल निर्माण भएपछि खोराही तुलसीपुर सड़क खण्डमा सञ्चालन हुने सवारी साधनसँगै स्थानीय नागरिकलाई हेडुल गर्न सहजता हुनेछ। खोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत सेवार खोलासँगै हापुर खोला, रानीघाट खोला, काला खोला र ग्वार खोलामा पुल निर्माणको काम जारी रहेको छ। दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान हुन थालेको हो। डिभिजन वन कार्यालय खोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,648.21 क्युफिट र डिभिजन वन कार्यालय देउखरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय खोराहीका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय खोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 कठा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो। चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म 93,889.38 क्युफिट काठ र 340.40 कठा दाउरा कटान

संकलन गरी खाटगड्डी गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आवेदन जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको खाटगड्डी गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार गरिएका साल, सिसौ, जामुन लगायतका रूखलाई कटान आदेश दिएको छ। र राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सिखल सेल, एल्युमिनिया, थालसिमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। विभिन्न वडाका वडा अध्यक्ष, स्वास्थ्य कर्मी, संचार कर्मी, उद्यमी, व्यवसायका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिखल सेल, एल्युमिनिया, थालेसिमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका लागि समुदाय स्तरमा आवश्यक सचेतना तथा गत माघ महिनामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा 467 जनाको स्वास्थ्य परीक्षण गरेको बारेमा जानकारी गराउनु भएको थियो। राउतले सरकारले यस्तो रोगबाट प्रभावित बिरामीका परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको समेत जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय दाङका रक्तजन्य रोग फोकल पर्सन उज्जवल कुमार पौडेलले सिखल सेल, एल्युमिनिया र थालसिमिया रोगको पहिचान, लक्षण, परीक्षण, उपचार तथा रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले यस्ता वंशानुगत रोगको समयमै परीक्षण र परामर्शले रोग व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीले सिखल सेल, एल्युमिनिया र थालसिमिया जस्ता वंशानुगत रोगको समयमै पहिचान, परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट मार्फत राप्ती आधारभूत अस्पताल कालापानीमा यस्ता रोगको परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा सम्भव भएसम्म प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार र औषधि सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने पनि बताउनुभयो। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क मोबाइल 98 4 77 977
8: र 98 5 78 3 6 8 9।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराल मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाछेघरमा समस्या पाछेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-53-065-3।
6: नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

नमस्कार र अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गीसँगै म रात्रिकालीन सहयात्री वन्दना न्युफानीको तर्फबाट यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभर एकै साथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीड़ा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा वेदनाहरू प्रस्तुत गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। श्रोता अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्युपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

मेरो उमेर अब मनमा कुरा खेलाउने भइसक्यो अरे। अनि कुराहरू खेलिरहे मैले ती सबै कुराको खेललाई रोक्नै सकिन, तिनीहरूको नियन्त्रण पनि बन्न सकिन। ती अनुशासनहीन भएर खेल्न थाले, समय सीमा नागेर पनि खेल्न थाले। मेरो मनको हरियो चौरमा खेल मैदानमा मेरी जियामा सति गएको कुरा सुनेर केही कुरा भन्न म आमातिर उल्टो फेरे। आमाको अनुहार त मैले अध्यारोमा पनि देखिरहे थिए। मनले भने, आमा कति भाग्यमानी रहेछु है, दुला मर्दा मैले जिउँदै जितामा जल्नु परेन, जियामा चाहिँ सती जानु परेन। मनमनै भने, मेरो त कपाल मात्रै काटियो तर टाउको त काटिएन, पोते माला चुडाइयो तर गला त रेटिएन, चुरा मात्र फोरियो तर हातहरू त फोरिएनन्, पाउजु मात्र झिकिए तर खुट्टाहरू त जोगिए, घना पो झिकिए तर नाक कान त काटिएनन्, मेरो शरीरका राता लुगा र सिङ्गार मात्र पो खोसिए तर शरीर त खोसिएनन्। कमसे कम मैले जियामाको जस्तै जिउँदै जितामा जलेर मर्नु त परेन। मुखले फेरि भने, आमा म त कति भाग्यमानी रहेछु है, र आमाको हातको स्पर्श मेरो अनुहारमा महसुस गरिरहेछु। अझ भाग्यको कुरा, म सानै छँदा दुलाह मरे, माया प्रेम बसेर मरेका भए म कति दुखी हुन्थे होला, बिछोडको पीडाले म कति छटपटिन्थे होला। कमसे कम दुलाह तिनको माया र समर्पण सम्झिएर रुनु परेको छैन मैले, तिनलाई आफूले गरेको माया र समर्पण सम्झिएर छटपटिरहनु परेको छैन मैले। म कति भाग्यमानी।

दुलाको तिथिमा श्राद्ध गर्न घरै जाने कुरा भयो। नगएको पनि दुई वर्ष भएको थियो। जसरी पनि आऊ भनेर खबर पनि पठाइरहेका थिए घरकाले, आमाले लिएर जानुभयो। श्राद्ध गर्दा सबैभन्दा अप्ठ्यारो मलाई दुलाको अनुहार सम्झिन हुन्छ। जसको श्राद्ध गर्ने हो उसको अनुहार सम्झिनु पर्छ अरे, तर मलाई त्यही मरेको अनुहार मिटिनै लागेको खुलिएको फोटो जस्तो भएर सम्झनामा आउँछ। ससुराले आमासँग भने, यसपल्ट सके एक वर्ष नभए 10-8 महिना बुहारी नानी यतै बस्छिन्, आफ्नो घरको जहानलाई यतै राख्छु भन्दा आमाले बोल्ने कुरा केही थिएन, केही बोल्नु भएन। तर मेरो मनले भने चर्को चर्को स्वरमा बोलेर बस्न अस्वीकार गर्यो, मुखले भने केही बोल्न सकेन। ससुराले मतिर फर्केर सोधे, हुन्न बुहारी? मैले अप्ठ्यारो मानेर यति भने, म यहाँ को भनेर बसौँ, मलाई माइतै रमाइलो लाग्छ। ससुरा अलिक कडकिए, हामी छैनौ, यो तिम्रो घर हो, त्यसो भन्न मिल्छ? ससुरा कड्किएपछि आमाले नरम भएर मतिर हेर्दै भन्नुभयो, सम्धीले भनेसी, बस नानी, यो घर तेरो हो। रहस्य बुझ्न मलाई धेरै समय लागेन। सौतेनी सासू गर्भवती रहेछन्, लगभग महिना पुगिसकेको रहेछ। उनको स्याहार सुसार गर्नुपर्ने भएकाले ससुराले मलाई बस भनेका रहेछन्। दुई नन्दको बिहे भइसकेकाले तिनलाई सुत्केरी भएको अवस्थामा पकाएर दिने स्याहार सुसार गर्ने कोही थिएनन् घरमा। पहिले भन्दा पनि झन नरमाइलो धुलौटे सुक्खा हुरी चल्यो मनमा। त्यही धुलौटे सुक्खा भूमिमा एउटा हरियो रुख देखे, मधुमाया दिदी मेरो मनको चरी। त्यही हरियो रुखको टुप्पोमा पुगेर बेला बेलामा बिरहाका गीत गाउने गर्छ। दिदी दुई सन्तानकी आमा भइसकेकी रहेछन्, यति चाँडै कति भुरी जस्तै देखिए कि, झन्डै मेरी आमा जस्तै। उनले अप्ठ्यारो मान्दै भनिन्, तिमी त तरुनी भइस्यौ तारा, म त अब बुढी भए। मैले बुझेँ तिनलाई खुब अप्ठ्यारो परेको थियो मलाई तरुनी भन्न, तैपनि तिनलाई भन्न मन लागेको थियो भने मलाई भने अप्ठ्यारो लागेन। मैले पनि भने, दिदी तपाईँ त सन्तान पार बुढी हुनुहुन्छ, म त त्यत्तिकै बुढी हुन्छु भोलि पर्सि। त्यसपछि तिमी केही बोलिनन्। हामीले बेला बेलामा भेट्दै सुख दुःखका कुरा गर्यौं। मेरो बढ्दो उमेर र चढ्दो जवानीलाई तिमीले

पटक पटक मेरो शरीर भरि र भनिन्, तिम्रो शरीर साह्रै मिलेको छ, जुठो लोट्याएर भान्सा सफा गर्दैछु, निहुरिएर खै के लिन हो कुन्नी, ठुलो पेट ढलक ढलक ढल्काउँदै हाँसको पोथी हिँडेछन्। सौतिनी सासु भान्सामा आइन्, तख्तामाथि के खोज्न लागिन्। भैँसीले झैँ ठुलो ठुलो सास फेर्दै छिन्। अचानक तिनले मेरो कपाल समातेर जगल्टाउँदै भान्साबाट मझेरी मझेरीबाट पिढी पिढीबाट आँगन पुरिन् र धकेलिदिन्। म त आँगनमा पछाडि एक्कासी यस्तो व्यवहार गर्दा मलाई यति रिस उठ्यो कि तिनकै टाउको जत्रो ठुलो ढुङ्गा उठाएर तिनकै टाउकोमा हानौ जस्तो भयो, तर हानिन, केही बोल्दा पनि बोलिन। उनले बोलिन्, भान्सामा रगत चुहिएको छ नि, त्यही रगत चुहिएको पनि थाहा हुँदैन गति छाडा। रिस भरिएको मेरो दिमागले केही बुझेन। तिनले फेरि भनिन्, तरुनी भइसस् अब। बल्ल बुझे मैले उनले मलाई किन यसरी जगल्टाउँदै निकाले कि रहेछन् भनेर। म त नसुने भएकी रहेछु। त्यही बेलामा मधु दिदी पनि आइन् र सबै कुरा बुझाइन्। म पहिलो पटक रजस्वला भएकी छु। अघिल्लो दिनदेखि नै तल्लो पेट त दुखिरहेको थियो, तर किन दुख्यो बुझेकी थिएन। यस बारेमा मलाई कसैले भनेनन्। भान्सा सफा गर्दा भित्र कतै तातो पनि भएको त थियो, तर तत्काल ध्यान दिन सकिन। दाँत किटेर दुखेको खपिरहे। मलाई आफ्नै बेहोसी र उमेरसँग लाज पनि लाग्यो। एक हप्तासम्म गोठमा लुकेर बस्नु पर्यो। बसे सूर्य र पुरुषको मुख एक हप्तासम्म देख्नुहुन्न अरे। मैले विधुवा भएपछि रजस्वला भएको मेरो रगत भने उस्तै थियो, सदवाको जस्तै रातो। कस्तो अचम्म, विधुवा भएको 7 वर्षपछि म रजस्वला भएकी छु। भर्खर फुलेको सेतो फुल जस्तो मेरो कलिलो बैसँग म एक्लै रोए। यतिखेर आएर पो म विधुवा भएकी रहेछु भनेर रोए। विधुवा भए भनेर रुन पनि मलाई त 7 वर्ष लाग्यो। गोठमा लुकेर रुदा म रोएको गाई गोरु र बाख्राले मात्र सुने होलान्। सौतिनी सासु सुत्केरी भइन्, छोरो पाइन्, सबै खुसी भए। सबैभन्दा बढी खुसी सासु र ससुरा भए। त्यसपछि तिनका आफन्त म भने खुसी भइन, बेखुसी पनि भइन। पहिले भन्दा अझ व्यस्त हुनु पर्यो। मैले तिनका रगतै रगत लागेका सुत्केरी कपडा धुने, तिनको छोरालाई तेल लगाउनेदेखि लिएर तिनलाई दिनको 4-5 पटक मिठो र पोसिलो सुत्केरीले खानुपर्ने खाना पकाएर खुवाउनु पर्ने भयो। खुवाए अराएको

मिद्दै जाँदा मलाई यस्तो महसुस हुँदै गयो, म दिनदिनै बढ्दैछु। आफ्नो शरीरको बढाइमा भित्र भित्रै रोमाञ्चित हुँदैछु। मलाई मनपर्ने रङ रातो, मैले रातो रङका लुगा पनि लाउन पाउने भएको भए सबैभन्दा मनपर्ने रङ रातो बाहेक म अरू केही नै लाउँथिन होला। मलाई मनपर्ने खानेकुरा गुलियो र चिल्लो धेरै भएको, जस्तै दुध, दही, घिउ, मह, खिर, खुदो, सुत्केरी सासूलाई खुराक बनाएर खुवाउँदा अलिअलि बचेको म पनि खान्छु। तिनी एक एक हिसाब किताब राख्छिन् र मलाई पिलेक्क आँखा पल्टाएर हेर्छिन्। सुत्ने बेलामा जब लुगा फिर्छु त्यति बेला आफ्नो जिउ देख्छु, अरू बेलामा त आफैलाई देखे जस्तो पनि लाग्दैन, आफ्नो जिउ हेरेर दङ्ग पर्छु। आफैलाई देखेर आफै मोहित हुन थालेकी छु। मेरो शरीर यति धेरै संवेदनशील हुँदै गएको छ कि कहिलेकाहीँ त हावाका ताता हातहरूले मलाई भित्रसम्म छोए जस्तो लाग्छ। हावाले छुँदा पनि शरीरमा तरङ्ग उत्पन्न हुन्छ। पुरुष स्पर्श चाहिँ सोच्छु, त्यो स्पर्श हावाको नभई गोविन्दको भइदिएको भए। तर जब हावाको गति कम हुँदै जान्छ फेरि म जसङ्ग भएर पहिलेकै अवस्थामा फर्कन्छु। मलाई यस्तो के भएको होला, सुकेको रुख जस्तो मेरो शरीर झ्याम परेको हरियो रुख सही लाग्छ। सायद हावाको स्पर्शलाई रुखका हरिया पातहरूले चाहिँ मैले पनि अनुभव गरिरहेकी छु। शरीर पुस्टिँदै जाँदा दुध, दही, घिउ अझ मन पराउने हुँदै गएकी छु। जे पनि मिठो मानेर खाने भएकी छु। सासु ससुरा मेरो भरिलो जिउ र रसिलो अनुहार देखेर तर्सिए चाहिँ हेर्न थालेका छन्। उनलाई बनाएका खानेकुरा मैले पनि खान्छु भन्ने कुरा सौतेनी सासुले थाहा पाइन्। त्यसपछि तिनले हकार्दै भनिन्, विधुवै बुहारीले यस्तो खानेकुरो खानुहुन्न, दुध दही घिउ नि धेरै खानुहुन्न, पुस्टिन्छन् अनि पहिला जान्छन्। मेरो वयसको हरियो रुख जेठको चर्को घामले ओइलायो। तिनले त अझ छिमल्न खोजिन्, सबै हरियाली काटेर उजाड बनाउन खोजिन्।

उनीहरू चाहन्छन् म तरुणी नै नबनु, तर तरुणीले झैं दासी भएर उनीहरूको घरको सम्पूर्ण काम गर्न मात्र सकु। दुनिया र संस्कारले मलाई जस्तो रूपको बनाए पनि मेरो उमेर त खोज्न सकेन, नियतिले मेरो सिङ्गार र सौभाग्य खोजे पनि जवानी त खोज्न सकेन। सिङ्गार र सौभाग्य बिनाको मेरो वयस एउटी छोरीको लागि भन्दा घर परिवार आफन्त र समाजका लागि कत्रो समस्या र भार बन्दो रहेछ। तर आफ्नो वयसले आफ्नो शरीर र मन अझ हलुङ्गो भएको महसुस गरिरहेको छु। उनीहरूले सक्ने भएको भए बाल विधुवालाई तरुणी पनि हुन नदिने थिए होलान्, तर भगवान्ले किन दिए? यदि भगवान्ले तरुणी बनाएका हुन् भने उनलाई पनि मन परेको छैन एउटी बाल विधुवालाई रङ्गहीन हुनु परेकोमा। सासु ससुराको स्वार्थ पूरा गरिदिए, म माइत फर्किए। आज भोलि बामाले पनि मेरो शरीरलाई सङ्केत र त्रसित आँखाले हेर्न थाल्नुभयो। अचम्म के भयो भने अरू सलुवा तरुणीहरूभन्दा म पो अझ बढी तरुणी र सफ्रिएकी जस्तै भइरहे लाग्छ। यी सदुवा आइमेहरू आफ्नो वयस दुलाहका लागि दिनदिनै खर्च गर्छन् र खर्च गर्छन् छोराछोरीका लागि पनि। त्यसैले म भन्दा कम तरुणी देखिन्छन् ती। कहिले काहीँ त लाग्छ मेरो वयस कहिल्यै रित्दैन, किनभने मेरो वयस खाने दुलाह र छोराछोरी कोही छैनन्। अरू जति सङ्केत र त्रसित भए पनि म भने आफूसँग अझ बढी आत्मरित गर्न पाएर एकदमै खुसी भएकी छु। कमसेकम मैले आफूसँग रहने, आफूसँग हर पल हरछिन कुरा गरिरहने, आफूभित्र एक्लै नाच्ने गाउने, बादल झैँ उड्ने र रुने सबैभन्दा विश्वासिलो आफ्नै तरुणी मन पाएकी छु। म एक्लै रोमाञ्चित भएकी छु।

श्रोता, कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। यतिखेरसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्युपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौं। यतिन्जेलसम्म जतिले पनि सुनेर साथ दिनुभयो सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुरुदेखि अन्तिमसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो रेडियो पत्ते पश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-8054 पनि पठाउन सक्नुहुन्छ भन्दै, यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन नभुल्नुहोला। त्यसको लागि हाम्रो रेडियो मध्य पश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बरमा पनि पठाउन सक्नुहुन्छ भन्दै, यतिन्जेलसम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रातैकालीन सहयात्री वन्दना नेपानी पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार, शुभरात्री।

0: कतिचोटि फेलमै भनिन थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
1: लाली बजार, रामिज्यू,
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम।
0: के टेन्सन लिएर
3: तपाईँहरू जाँगिनेको के रहेछ भागिएको
4: मिजु पनि कसरी फेरि पठाएको छ।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञ।

0: मुखमा सेतु धब्बा आउने लगाएका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
2: सम्पर्क फोन नम्बर 082-5630-027,
1: 98-41-68-47-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि देशका 13,736 सामुदायिक विद्यालयमा अझै 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082मा कुल सामुदायिक विद्यालय मध्ये आधा भन्दा बढ़ीमा 100 भन्दा कम विद्यार्थी देखिएका छन्। 100 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो संख्या कुल सामुदायिक विद्यालय 27,010 को 50.86% हो। मन्त्रालयका अनुसार 100 देखि 500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 10,869, 501 देखि 1,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670, 1,001 देखि 1,500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेको छ। 1,501 देखि 2,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 140 र 2,000 भन्दा बढ़ी विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या मात्र 128 रहेको छ। हाल मुलुक भर 35,951 कुल विद्यालय मध्ये 1,087 परम्परागत र 25,623 सामुदायिक विद्यालय छन्। यसमध्ये 8,941 संस्थागत छन्। सबै विद्यालयमा गरेर कुल 70,40,825 विद्यार्थी छन्। देशभरका सामुदायिक विद्यालय मध्ये 4,000 भन्दा बढी विद्यार्थी 9 सामुदायिक विद्यालयमा रहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र विवारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा फर्ना भएका बिरामीले शैया चिकित्सीय परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, पालिकाको सिफारिश वा प्रहरीको मुशुल्क पेश गर्नुपर्नेछ। आकस्मिक अस्पतालमा सो घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुन अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छ भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। र नेपालमा लागु औषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरोले सीमित सुरसाधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागु औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19 देखि 45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी नायक उपेक्षक दान बहादुर कार्कीले कारागारहरूमा समेत लागु औषध सम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1,132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको

संलग्नता पनि बढ़्दो छ। गत वर्ष 177 जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष 160 पुरूष र 14 महिला गरी कुल 174 जना पक्राउ परेका छन्। ब्यूरोले गाजा, चरेस, हिरोइन, अफिम र कोकिन समेत ठूलो परिणाममा बरामद गर्दै आएको छ। दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ। हालै पेटभित्र लुकाएर लागू औषध ल्याउने एक सेनेगाली नागरिकलाई पक्राउ गरी 70 ट्याब्लेट बरामद गरेको तथा थप 56,200 ट्याब्लेट अन्य लागू औषध समेत बरामद भएको जानकारी दिएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू। कार्यक्रम त्रिवेणी।
1: आचार छैन न छ शुद्ध विचार काहीँ, सदमी समाज हुन गो सब जाहि ताहीँ, आकाश समय अलपिने मतिलाई छोड, सद्धर्म वृक्ष अवनी तल आई गोड। कवि धरणीधर कोइराला। नमस्कार। प्रकृतिका प्रसाद शब्द शैली र सन्देशका शिक्षा संचारण गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी सारा श्रोतालाई हार्दिक स्वागत गर्दछौं। प्रकृतिका विविध प्रसंगहरू कोट्याउने प्रस्तुति कार्यक्रम त्रिवेणीमा आज हामी मानिसको जीवन गतिका बारेमा केही शब्द प्रसार गर्दैछौं। आरम्भमा यो सांगीतिक सुसाई सुनौ अनि शब्द जात्राको यात्रामा निस्कौंला।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी अन्वेषण।

0: मानिसको जीवन प्रकृति। मानव भ्रूण 9 महिना गर्भमा रहेर शिशु बनी संसारमा जन्मन्छ। शिशु मातृ स्याहार र सम्भार पाएर जगतमा सुरक्षित रहन्छ। स्तनपान गरेर पोषण लिँदै पुष्ट हुँदै हुर्कन थाल्छ। मातृ पोषण पछि अझ अधिक आहारको आवश्यकता भएपछि शिशुले पृथ्वी माताको पोषण लिन थाल्दछ। अन्न पानी फलफूल कन्दमूल खाएर ऊ सबल हुँदै जान्छ। अन्य प्राणीको तुलनामा मानव शिशुको शैशवकाल लामो समयसम्म कमजोर रहन्छ। बाख्रा पाठा गाई बाछा जन्मेको 2-3 घण्टामा उठ्न हिँड्न थाल्छन्, तर मानव शिशु 1-1.5 वर्षमा मात्र उभिएर हिँड्न सक्छ। अझै आफै खान सक्दैन, बोल्न सक्दैन, 5 वर्षसम्म ऊ शिशु नै रहन्छ, अन्जान रहन्छ, आमा बा अभिभावकको आँखामा रहिरहन्छ, मायामा रमाउँछ, शिशुलाई सबै बोलाउँछन्, समाउँछन्, लिएर खेलाउँछन्, पिसाब गरे पनि प्यारै गरिरहन्छन्। पाँच वर्ष पार गरेपछि शिशु बालक बन्दछ। अलि बलियो हुन्छ, खेल्छ, दौड़न्छ, साथी समूह बनाएर हिँड्छ, जित्न बल गर्छ, फलफूल हर्छ, चोर्छ, भाग्छ, लुक्छ, संसारको सम्पन्न आँगनमा हर्षित रहन्छ। केटाकेटी मिलेर भाँडाकुटी खेल्छन्, पातलाई पैसा सम्झन्छन्, यो प्रकृतिमा सम्पूर्णता छ। 8 वर्षपछि उसले संसारबाट सूचना लिन थाल्छ, जानकारी संकलन गर्छ, बा आमाले शिक्षा दीक्षाको प्रबन्ध गरिदिन्छन्, पाठशालामा पढ़ाई चल्छ, अक्षर अंकको ज्ञान लिन्छ, शब्द वाक्य गणित ज्योतिष विज्ञान भाषाको शिक्षा लिन थाल्छ। शिक्षासँगै बालकमा कला पलाउँछ, संयोजनको ज्ञान आउँछ, रेखा रंग संगीत नट नृत्य भाव क्रीडा वीरताको लगाव लक्षण देखिन्छ। यो बेला मानव जीवन किशोर अवस्थामा पुग्दछ। 10 वर्ष नाघेपछि 13-14 वर्षसम्मको उमेरको जीवनमा यौवनको अंकुरण हुन्छ। 9 वर्षसम्म कि गौरी रूपी कुमारी छोरी किशोरी हुन्छ, कुमार कार्तिकेय जस्तो छोरो किशोर हुन्छ, शरीर वीर्य बलले भरिन थाल्छ, उर्वराले अन्नपूर्ण बन्छ, विद्या बुद्धि प्रबल हुन थाल्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082-562-7707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: खुसीको खबर खुसीको खबर खुसीको खबर।
11: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
12: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घुराई 18 रजना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
11: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
13: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
0: अठार 20 वर्ष पछि युवा आफ्नो परिवार, समाज, राज्य र राष्ट्रप्रति पूर्ण जिम्मेवार हुन्छ। राष्ट्रको सेवामा समर्पित हुन्छ। बिहे गरेर घरबार चलाउँछ, समाजको कर्तव्य पूरा गर्छ, पढेर विद्या आर्जन गरी देशको दायित्व लिन्छ, सेना प्रहरी, कर्मचारी, समाजसेवी, राजनेता, व्यापारी, उद्योगी, व्यवसायी बनेर राष्ट्रलाई योगदान गर्छ। यो अवस्था सक्षम घड़ीको समय हो, उर्वर समय हो, संसारलाई सजाउने समय हो, राष्ट्र बनाउने युग हो। ऊर्जाको यही उन्नत घड़ीमा युवाले विवाह गर्दछन् र गृहस्थ संसारको धर्म धान्नका साथै जीवन वृक्षको बीज शिशु जन्माउने गर्भाधान गरी सन्तान जन्माउँछन्। यो जोश, जागर र जागृतिको समय 50-55 वर्षसम्म जागिरहन्छ, चलिरहन्छ, आफ्नो कार्यक्षेत्रमा लागिरहन्छ, कर्तव्य पथमा डटिरहन्छ, व्यक्तित्व उत्थानमा खटिरहन्छ, 60 नपुग्दासम्म उसको अभिष्ट अविच्छिन्न चलिरहन्छ। जीवनयात्रा प्रकृति र चेतनाको पाइला चालेर अघि बढ्छ। जीवन वय बलिष्ठ भएका बेला प्रकृति तत्व नै प्रबल हो कि जस्तो पनि लाग्दछ। यति बेला चेतन तत्वको झन दरकार पर्दछ। प्रकृतिले वंश, बल, धन, मान दिएका बेला चैतन्य तत्वले संयमता दिन सकेन भने जीवन यात्रा खतरामा जान सक्छ। मानव जीवन वैंशमत्त बलमत्त धनमत्त र मानमत्तमा पुग्न सक्छ। उत्तर ध्रुवीय लोकमा गर्मी बढेर वैशाख लागेका बेला वनस्पतिले पत्रदल खोलेर फूल फुलाउँछ। प्रकृतिको यही महकतामा परेर मानिस पनि जाडाका वस्त्र परिधान खुलाउँदै वैशालु बदनका पुष्प पत्र रूपी नयन नचाउँछन्, अवयवहरू देखाउँछन्, आकर्षण थपेर आमन्त्रण गर्छन्। तर वैंश सधैं रहँदैन, यो उनीहरूले बुझ्नु पर्छ। गएको वैंश फर्की आउँछ भने पैसै हाली किनौला भन्ने दिन पनि आउँछ सोच्नु पर्छ। यस बेलालाई सम्यक विवाहले व्यवस्थित गर्नुपर्छ, नत्र जीवनको जहाज डुब्न पनि सक्छ, वैंश मत्तले व्यत्यास पार्न पनि सक्छ।

बलमत्त पनि अहंकार मात्र हो। आज लाठो लिएर अरूलाई हान्छु मार्छु भनेर हिँड्ने गरेको बलवान भोलि त्यही लौरी टेकेर हिँड्न थाल्छ। बल भनेको भातको भुइँचालो मात्र हो, यसमा घमण्ड गर्दा प्रकृतिले थला पनि पार्न सक्छिन्। धनमत्तले जीवन गति खतिमा जान सक्छ। धन पनि प्रकृति प्रदत्त आर्जन मात्र हो, संसारी संग्रह हो। यो सधैं अडिने नचुहुने गरी राख्ने कुनै भाँडो बन्न सकेको छैन। कठोर कम्युनिष्टले खोसेर बाँड्नु पर्दैन। सद्दानमा गइरहेको धन अक्षय हुन्छ, दान विहीन धन क्षय हुन्छ। धनमत्त भएको व्यक्तिको प्रवृत्तिमा परिवर्तन आई यो स्वत नासिन्छ। छोरी आत्तिन्छे, छोरो मात्तिन्छ, बुढाबुढी पात्तिन्छन् अनि धनको सिरीखुरी सिद्धिन्छ। मानमत्त वा मैमत्त भएको अवस्थामा पनि जीवन खाडलमा जाकिन सक्छ। पद प्रतिष्ठा, सामाजिक मान सम्मान, राजनीतिक शानका बेला चेतनाको शीतलताले शालीन हुन सकिएन भने यो उठ्नै नसक्ने गरी उचाइबाट खोचमा खस्छ। सामाजिक पदको मान ज्ञानको जस्तो अच्युत पद होइन, यो पम्प भरेर बनाइएको हुन्छ। हावा गयो छैन मायालु। पदमा मैमत्त भएका नेता राजनेताले अहंकार आग्रहको आगो फुक्दा रडाको मच्ची मुलुक र मुलुकवासी डुबेका कैयौं इतिहासका घटना छन्। यस्ता मानमा पुगेका मान्छे मातेर होइन, सज्जन ऋषि ज्ञानी साधु सन्त क्रान्त दर्शीलाई मानेर सोधेर उनीहरूकै दर्शनमा देश चलाउनु छ। पद पाएर कोही उत्तान पाद हुनु हुँदैन, पद ध्रुव जस्तो सत्य छैन। आत्मज्ञान वा चेतनाको बागडोर बिनाको मानव जीवन बार बिनाको बगैंचा हुन्छ। त्यहाँ फलै पाक्दैन, पाके पनि बाँडेर खान पाइँदैन। प्रकृतिवत वृद्धिमा रहेको शरीरलाई चेतनाले चलाउनु मानव जीवनको सम्यक सञ्चालन हो, सभ्य विकास हो। अदृश्य पुरूष तत्वले प्रकट प्रकृतिलाई शाश्वतको सन्ध्यालतर्फ जान संकेत गरिरहनु पर्दछ। चेतनाको ज्योति अघि र प्रकृतिको डुंगा पछि लगाई सज्जनले समान पतवार चलाई जीवन नौका संसार पार लैजान्छन् अमर ज्योतिमा।

0: 40 वर्षपछि मृत्यु रस पसेको जीवन ज्यान 50 पुग्दा अलि कमजोर हुन थाल्छ। 50 पुगेर लागियो साठी, आँगन पनि दूर भो चाहिन्छ लाठी। अब शरीरमा जोश जागर कम हुँदै गयो, आत्मा बल कमजोर हुँदै गयो, जठराग्नि मधुरो भो, खानपान समयमित भो, मेरो तेरो भन्ने जुधाई कमजोर भो, यो संसार अनित्य क्षणभंगुर रहेछ भन्ने जानकारी भो, लिनको जित्नको तोड कमजोर भो, भइहाल्यो छाडिदे जीवनको गति त रोकिँदो रहेछ, जगतको यो जालमा के मरिहत्ते गर्ने भन्ने ज्ञान भो, शान्ति भो, हिजो तम्म भरेको ट्युब जस्तो वैशालु बदन आज चुडेको तुल झै लत्र्याक लुत्रुक भो, हिजो आगो झै उन्मत्त भएको उफ्रिएको वैशालु उन्माद आज सेलाएको चुलो झै भो, अब विगत हेरेर बीद बन्ने बेला भो, संसारको सार खिच्ने बेला भो।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
11: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
12: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
14: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
18: भर्ना खुल्यो
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
19: शान्त तथा पारिवारिक वातावरण भएको
12: श्रेयाम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
19: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योग्य शिक्षकहरूद्वारा अध्ययन गराइने
19: घरको जस्तै माया पाउने
18: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
20: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका केन्द्र दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
18: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
21: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
22: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
21: तालिममा दिइने विषयहरू
22: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
21: स्पेशल सेफ तालिम
22: जापानिज सुशी तालिम
21: वेट्रेस
22: टुरिस्ट गाइड
21: हाम्रा विशेषताहरू
22: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
22: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
22: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
21: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
23: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
23: कार्यक्रमहरू
24: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
23: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
25: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
19: फोन नम्बर 082-5-62-601 98-578-35-990 98-578-31-84 98-512-32-28
24: र 98-578-37-255
0: वर्णाश्रम व्यवस्था अनुसार 25 वर्षसम्मको ब्रह्मचर्य काल 50 वर्षसम्मको गृहस्थाश्रम धर्म 75 वर्षसम्मको वृद्धाश्रम अवस्था र 75 वर्षपछि 100 वर्षसम्मको वानप्रस्थाश्रम धर्मको उमेर उल्लेख गर्दछ 75 वर्षसम्म घरमा अभिभावक बनेर सन्तानलाई जीवन भोगाईका सारा अनुभव शिक्षा दिएपछि 75 वर्षपछि घरै छाडेर भगवान भक्तिमा वन उपवन घाट मठ मन्दिर धाम जाने समय हो

जीवन लीला ढल्दैछ। धर्म अर्थ काम मोक्षको बाटो हुँदै यो जन्म मुहानमा पुग्दैछ। दुःख सुख जे भयो भोगाईमा गयो। कोही जीवन वृत्तान्त सुनाउँछन्, दुःख मान्छन्, सुखका कथा हाल्छन्। कोही सुनाएर पो के भयो भनेर चुपै लाग्छन्। कोही वृद्धावस्थामा सम्मान पाउँछन्, कोही सन्तानबाट अपमानित हुन पुग्छन्, कसैका सन्तान सेवामा आउँछन्, कोही छाडेर पर जान्छन्। तर वानप्रस्थाश्रममा एउटा धर्म भूमि बनेको हुन्छ, ज्ञान भूमि हुन्छ, विश्वविद्यालय हुन्छ, भीष्म पितामहको देन देखिन्छ। हिमगिरी जस्तै केश फुलेका अग्रजलाई मान गरी शिर झुकाई भेट्न आउनेलाई वृद्धहरू आशीर्वादको वरदान दिन्छन्, शुभ जीवनको कामना गर्छन्। जीवेत शरदम सतह भनेर 100 वर्षसम्म जीवेस भन्ने आशीर्वाद आशिक दिन्छन्। आफू योगमा आनन्दित भइरहन्छन्। मानव जीवन योगमा लगाई योगी हुने मानव शैली भारतवर्षमा मात्र देखिन्छ। यो संसारमा भोग जताततै छ, योग भने हैम सभ्यताको काखमा छ। यो संसार शून्य हो भने सन्यासी भई सारा त्यागेर भिक्षा आर्जन गरी जिउने, भस्म स्नान गरी लटा पाली जटाजुट बन्ने, नित्य सदा शिवको शरणमा रहने, जीवन स्रोतको ज्योति धुनी बाली रहने गरेर अग्रजहरू योगीको अखडामा रहन्छन्। सन्यासी शैली सनातनी धर्मको धुरी रहेछ। सन्यासी शैली सनातनी धर्मको धुरी हो। मानव जीवनमा सन्यासी भई जगततिर भन्दा सत्यतिर समर्पित हुने, शून्यतिर आकर्षित हुने, मृत्यु स्वीकार गरी प्रसन्न रहने, मृत्यु वरणका लागि तयार हुने, सो मृत्युको सन्देश सुन्ने अद्वितीय योग ज्ञान हैन समाजमा मात्र पाइन्छ। यो सभ्यता रागदेखि विरागसम्म र भोगदेखि योगसम्म जीवनलाई प्रकृति र चेतन पुरूष आत्मतत्वको मार्गमा हिँडाउने विशिष्ट जीवन पथ भएको सभ्यता हो। मानव प्रकृति अन्त पनि उस्तै छ, तर हिमाली काखको जीवन मरण विशेष छ। यस स्थानको संस्थिति प्रकृतिको गतिमा मात्र चल्दैन, चेतनाको प्रगतिमा चढ़ेर अघि बढ़छ। यो चेतनाको चैत्य भएको गिरी गरिमालय हो। यहीबाट सचिदानन्द सम्मको जीवन उचाई भरिन्छ, शिव ज्योतिमा पुग्ने दीप शिखा बालिन्छ। जागृत जीवन सम्भव भए शिवमय बन्दछ, नत्र अवतार भई पुनः उन्नयनको प्रयास गरिन्छ। हुतासनको धुनि ज्योति आहुति सँगै अनन्तमा प्रवेश गर्ने प्रयास गरिन्छ।

0: श्रद्धेय श्रोतावृन्द, यात्रा गर्दा गर्दै आजलाई समयले समाप्तिको संकेत गरिसकेको छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। अवस्था प्राविधिक मित्र रमन नारायण भण्डारी विदा हुन्छौ। नमस्कार। जीवन गति प्रकृति र चेतनासँगै चल्छ।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्ने रहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको